0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ।

0: नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड दिउ, दुधजन
2: करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
3: र विश्व एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै कराँतेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो।
5: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
2: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डा राजन भण्डारीले बताउनु भएको छ।
3: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनु भयो।
6: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ, सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारीमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुन सक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुन सक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुन सक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुन सक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेशन गरिराखेको अवस्था छ।
3: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यून चापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट 3 दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। 2 वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन संचालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
7: महासंघीय विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ, त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
2: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 वटा विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 वटा नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1 बजेर 15 मिनटका लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 वटा संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
3: प्रधानमन्त्री बालेन्द्र शाह हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्रसंघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय सम्वादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
8: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोशिश आफैले नै पनि गर्नुपर्ने हुन्छ।
3: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साता शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुंगोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
3: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान पर्यटन प्रवर्धन आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने

0: तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतपाक शीर्षकमा अजित अधिकारीले लेख्नुभएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतपाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतपाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यस क्रममा अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्ष सहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घट्दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए रासोपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढ़ेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाए अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तरभन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको बाधी उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज

0: चोली विराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले चारै खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो र कर्णाली प्रदेशमा आगामी मंगिर 16 देखि 29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
5: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो?
5: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
5: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्, ती कुराहरूमा पनि ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुनुहोला, अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
5: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री लेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने कराँतेमा नेपाललाई कास्य।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ, र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भूराजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लिएर प्रकाश सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज भएको सीमित स्रोत साधनबाट पोषिलो खानेकुरा कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज स्टुडियोमा हुनुहुन्छ पोषणविद रुबिना कार्की, यहाँलाई स्वागत छ।
2: नमस्ते, धन्यवाद मलाई कार्यक्रममा बोलाउनु भएकोमा।
1: रसुवा बाढी जोडिहालौं। रसुवा बाढी गइसकेपछि त्यहाँनिर खाद्यान्नको अभाव भइरहेको छ। जति पनि राहत पुगेको छ ती राहत साधन जुन चीजबीजहरू छन् ती चीजबीजहरूबाट पनि पोषिलो खानेकुरा चाहिँ कसरी बनाउन सकिन्छ होला, यहाँलाई मेरो पहिलो प्रश्न।
2: अहिलेको जुन अवस्था छ, हामीले पोषण भन्दा पहिला त त्यो खाना सुरक्षित छ कि छैन नै पहिला त्यसलाई इन्स्योर गर्नु पर्यो। अब पानी पनि कस्तो छ, हामीले खाना पकाउने पानी सुरक्षित छ कि छैन त्यसमा पहिला ध्यान पुर्याएर बल्ल पोषणको कुरा गर्न मिल्छ। अब यदि हामीले जुन पानी प्रयोग गरिरहेको छौँ पकाउनको लागि त्यो नै सुरक्षित छैन भने जतिसुकै पोषक तत्व होस् खानामा हाम्रो शरीरले त्यसलाई लिँदैन र त्यसको सट्टा हामीलाई अझ अरू रोगहरू लाग्न सक्छ। त्यही भएर चाहिँ हामीले पहिला चाहिँ सुरक्षित खाना दिनु पर्यो, त्यो पछिको कुरा चाहिँ पोषण। अब तपाईँले सोध्नु भएको कुरा जस्तै भएकै स्रोत साधनबाट चाहिँ कसरी पोषक पोषिलो खानाहरू कसरी प्राप्त गराउने उहाँहरूलाई भन्दाखेरि चाहिँ जे जस्तो छ, जस्तै भटमास भयो, जुन त्यही फल्ने कुराहरू हुन्छ, भटमास भयो, कोदो भयो, फापर भयो, त्यस्तै कुराहरूलाई चाहिँ हामीले संलग्न गर्न सक्छौँ। ना कि अब जुन चाउचाउ बिस्किटमा मात्रै, त्यो नराम्रो भन्न चाहिन मैले, तर त्यसमै मात्रै चाहिँ केन्द्रित नहुने, जे जति त्यहाँ स्रोत साधन छ त्यसलाई पनि कसरी अब त्यसलाई मिठो बनाएर, बालबालिकाको कुरा गर्यो भन्दा हामीले जाउलो मात्रै दिएर त खानु हुँदैन, कसरी त्यसलाई मिठो बनाएर र मिठोको साथसाथै चाहिँ कसरी सुरक्षित रूपमा चाहिँ त्यसलाई बनाएर खुवाउने भनेर पनि हामी त्यसमा पनि ध्यान दिनुपर्छ।
1: स्थानीय स्तरमा उपलब्ध भएका खानेकुराहरू पोषिलो हुन्छन्, ती खानेकुराहरूलाई चाहिँ प्राथमिकताका साथ राख्यो भनेदेखि चाहिँ राम्रो हुन्छ भन्ने हो।
2: हजुर, हामीले अरू कुराहरू जुन अब उहाँले चाउचाउ बिस्किटहरू पनि खाइरहनु भएको होला त्यसलाई नराम्रो नभन्दै, अब त्यसका साथसाथै चाहिँ अरू के छ स्रोत साधनहरूमा, जस्तै मैले अहिले भर्खर पनि भने कोदो, फापर, मकैहरू हुनसक्छ, भटमास हुनसक्छ, किन भन्दा हाम्रो शरीरलाई चाहिने विभिन्न तत्त्वहरू हुन्छ जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, त्यो सबै चाउचाउ बिस्किटबाट पुग्दैन। सो अब जे जस्तो खानेकुराहरू त्यहाँ पाइन्छ, जस्तै भटमास त्यसले प्रोटिन दिने भयो, गेडागुडी हुनसक्छ, दाल भयो, त्योबाट हामीले प्रोटिन जन्य कुराहरू अब अभाइलेबल छ भने अन्डा, दुध, दही, यो सबै पनि खानु पर्यो। त्यसका साथसाथै अब हामीलाई एनर्जी दिने खानेकुराहरू भयो, जस्तै कोदो, मकैहरूको कुरा भयो, त्यो भयो, र अब छ भने तेल पनि अब हामीले पकाउने माध्यम बनाएर पनि दिन सक्छौँ। त्यसरी चाहिँ हामीले सबै कुरा प्राप्त गर्ने, सबै पोषक तत्त्वहरू प्राप्त गर्न सक्छौँ। र त्यसका साथसाथै हामीले धेरैचोटि हामीले मिस गर्ने भनेको चाहिँ खनिज तत्त्वहरू। सो त्यो खनिज तत्त्वको लागि सागसब्जी हुनसक्छ, या अब अहिले कुन तरकारीहरू छ सिजनमा, या कुन फ्रुट्सहरू अभाइलेबल छ त्यसलाई पनि।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
1: म
5: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
6: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
5: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
6: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
5: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
6: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
5: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
7: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
8: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
9: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 97140131429।
12: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँ त नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
13: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
12: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
13: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
14: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
14: फोन नम्बर 0105236368, मोबाइल नम्बर 9841263383।
15: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोधादिङ 100.5 मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य मुख्य

0: धादिङको ज्यामिरे घाटमा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, सड़क खुलाउने प्रयास हुँदै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना। उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह। अझै बनिन नागढुङ्गामा भासिएको सड़क र धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने सम्भावना। अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभेर नजिकै ज्यामिरे घाटमा गई राती पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी संचालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजमार्ग र भैंसे भीमभेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। कान्ति राजमार्गमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। त्यस्तै भैंसे भीमभेदी देउराली कुलेखानी सड़क खण्डमा पनि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म गाड़ी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ। कान्ति राजमार्ग र भैंसे भीमभेदी देउराली कुलेखानी सड़क खण्डमा बेलुका 7 बजेपछि रातिको समयमा गाड़ी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। यातायात व्यवसायीले अबका केही दिन लामो दूरीको यात्रा तथा रातिको समयमा हुने यात्रा सकेसम्म नगर्न आग्रह गरेका छन्। अत्यावश्यक अवस्थामा यात्रा गर्नु परे सम्बन्धित सड़क अवस्था, मौसम र प्रशासनले जारी गरेको सूचना बारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन्। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पहिरो, घेग्रान, बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरेको छ। यात्राका क्रममा बाढ़ी, पहिरो वा सड़क अवरूद्ध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गर्नुभएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1114 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92 34 वा 010-521-4064 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। नागढुङ्गा ओह्रालो सड़क भासिएको 21 दिन बितिसक्दा पनि मरम्मत कार्य सम्पन्न हुन सकेको छैन। सड़क अझै बन्न नसक्दा यस खण्डमा यातायात संचालन अझै पनि एकतर्फी रूपमा मात्रै भइदिएको छ। गत भदौ 27 गते नागढुङ्गा चेकपोस्टबाट करिब 700 मिटर अगाडि पातले वन क्षेत्रमा 25 मिटर सड़क भासिएको थियो। हाल सड़कको 12 मिटर तलबाट नयाँ संरचना निर्माण गरी सड़क बनाउने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका योजना प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। सड़क पूर्ण रूपमा मरम्मत नभएपछि अहिले यस खण्डबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र मोटरसाइकलहरू मात्र संचालन भइदिएका छन्। अन्य ठूला तथा साना सवारी साधनहरूलाई भने नागढुङ्गा सुरुक मार्गतर्फ डाइभर्ट गरिएको छ। यसैबीच मलेखु मुगलिन सड़क खण्ड अन्तर्गत पर्ने कृष्णभीरमा 251 मिटर सड़क भासिएपछि गत भदौ 14 गतेदेखि काठमाडौँ संघको सीधा सड़क सम्पर्क विच्छेद भएको थियो। उक्त स्थानमा पहिरो गएको 18 दिनपछि सड़क विभागले जोखिम मोलेर नयाँ ट्र्याक खोलेर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याएको हो। हाल यस मुख्य मार्गमा सवारी साधनको अत्याधिक चाप रहेको छ। कृष्णवीर सड़क खण्डमा बढ़ेको सोही चाप र नागढुङ्गा ओह्रालोको सड़क समयमै बन्न नसकेको अवस्थालाई ध्यानमा राख्दै हाललाई सुरुङ मार्ग खुल्ला गरिएको बताइएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। कपिल वस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा खुला नालामा जलस्रोतह बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधार र आरी घोप्टी वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको पहाड़का एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावा हुरिएको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अप्नाउन शाखाले आग्रह गर्दै आएको छ। आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एकासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानी निकासाको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजनहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। देशभरका सुरक्षा निकायले हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको पनि प्राधिकरणले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ।

वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुले खानी सड़क खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरीसहित धेरै ठूलो वर्षाको सम्भावना रहेकाले ती सड़कमा गाड़ी सञ्चालनको समय निर्धारण गरिएको बताउनुभयो। उहाँका अनुसार असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै चौघडाबाट काठमाडौँबाट गाड़ी चल्न दिनेछ। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म हेटौडाको चौकी टोलबाट काठमाडौँतर्फ तथा फाखेलको हनुमाने र सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौडातर्फ सवारी प्रस्थान गर्न दिने उहाँले बताउनुभयो। सुविधिका अनुसार कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बेलुका 7 बजेपछि रातिको समयमा गाड़ी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उड़ान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाई दुबईको जहाज हिजो बेलुकी 6:19 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 113 यात्रु लिएर आएको बोइङ 737 म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निर्वलाले बताउनुभयो। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उड़ान शुरू गरे पनि नियमित हुन नसकेकोमा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो। पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायत विभिन्न गन्तव्य देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरोलाले बताउनुभयो। पर्यटकीय राजधानी समेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिए थियो। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छूट दिएको छ। विक्रमसम्म 2085 भदौ मशान्तसम्मको लागि विमानस्थलमा पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। फ्लाई दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुबईको लागि प्रस्थान तालिका रहेको छ। विश्वव्यापी हवाई ट्रान्जिट अब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़ेको छ। विश्वका 120 भन्दा बढ़ी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीच रणनीतिक कोड शेयर साझेदारी अन्तर्गत दुबई पोखरा दुबई उडान सेवा सञ्चालन हुनेछ। पोखरादेखि अस्ट्रेलिया युरोप वा अमेरिकी शहरमा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने बताइएको छ। धादिङको ज्यामिरी घाटमा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, सड़क खुलाउने प्रयास हुँदै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह, अझै बनेन नागढुङ्गामा भसिएको सड़क र धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने सम्भावना। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म विदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेंट
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट
7: आजको कविता आजको कविता
8: आजको कविता
9: आजको कविता
10: नमस्कार म खगेन्द्र खोलसा गरे मेरो पुरा नाम खगेन्द्र प्रसाद निरोला म सोलुखुम्बु सल्यान दुई मा जन्म भई अहिले म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 बसोबास गर्छु कविताको विषय छ मन श्लेषहरू मिलाएर लेख्ने गरिरहेको छ श्लेषहरू निकै पार्न खोजिएको छ यसमा मन कसरी धुने मनभित्रको मैलो फाल्नको लागि के गर्नुपर्छ भन्ने कुराहरूलाई लिएर लेखिएको छ यो शार्दूल विगडी छन्दमा रचिएको छ मन सोझो हो मन भित्र भित्र मनमै सङ्लो हुँदाको मन बाङ्गो भो मन बाङ्गिदा नि मनमै अडवाङ्गिएको पन मैलो धोइनु पर्छ सुग्गर सफा राख्दै निको कञ्चन आफैमा मन धोइ धाइ नभए बन्दैन सङ्लो मन आत्मा भई चिउला नबिन मुजुरा हाले पलाए मन बढ्ने हो मन सप्रिँदा पनि मनै मैलो सफा भइकन प्राणी भई मन प्राणमै सबल भई भावत्व फैलाउने माझी हो मन नाउमा सयर भई

निका निननिका बन्छन् मनैका भर राम्रोले उजमेर नै मन भरी सङ्लेर बग्दा मनै झुल्किन्छन् नव सूर्य नै मन बली बल्दा उजालो मनै कर्मी भई मन कर्ममा नहुनु नै सत्कर्म गर्ने मनै धर्मी मैमा अधर्ममा मन भए सद्धर्म खोज्ने मनै पापी मै मन पापमै परहुँदा सत्कर्म खोजिन्न र सेवी मै मन भित्र कञ्चन मनै सत्कर्म मै हुन्न र दौडाए मन दूर दूर मनकै काटी करेली बिना तान्ना तान्न सकिन्न धीर नहुने थानको नलाग्ने मन छाडा भो मन बाँध्नु पर्छ मनले तानेर थन्क्याउन गाह्रो हुन्न मनै सुधारक भए सुध्रिन्छ आफ्नै मन कालो भो मन भित्र भित्र मनकै कालो हुँदामा मनै आत्मा धोइन धोइने विषय हो मैलो म फाले हुने सङ्लो हुन्न म माथिको मन मनै मा

मैलो भई मन मैली दानी मन कई मैलो जम्यो मैलियो मैलायो मन मैलिए पनि मनै मैलो हुँदा मैलियो राखी सोच सफा म फोर न भई मैलो हटाए मन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै।

0: కంచ కంచన మనై మైలిన్న సంలోపన.
1: ఆజకు కవిత,
2: ఆజకు కవిత.

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंस
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदा नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेची धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-5363 मोबाइल नम्बर 98-41-26-33-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनचाँदी पसल भेटिएको।
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचाँदी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: रियो धादिङ समय संकेत।
5: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पहिरो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी खोला तथा खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: सेनेटरी सामान
6: अधिकारी सदस,
1: ब्रजर फ्रेन्ड्स
6: अधिकारी सदस,
1: धारा फिटिङ
6: अधिकारी सदस,
1: टाइल मार्बल
6: अधिकारी सदस।
7: ए दाई, के को नाराबाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
7: के हो लौ न त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्याम्प पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै। प्रोपराइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
9: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
10: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
11: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
10: उता हेर त भान्जा,
11: हेरिरहेको छु त मामा।
10: के देखौ त भान्जा?
11: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
10: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
12: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
13: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क।
12: फोन नम्बर 01052097 97510 97778।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: प्राप्त गौवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज फेंस।
6: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा।
7: हेरिरहेको छु त मामा।
6: के देखौ त भान्जा?
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
6: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर
8: 010-5509-17, 97510-97778।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-37। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम, तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तो इन्टरनेट
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
3: बर्जर पेंट
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंस्टेक हर रंग अनुहोस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ।
0: होटल जनजीविका अगाड़ी।
1: फोन नंबर 010-521-248, मोबाइल नंबर 9141-94-84।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: लौ है साथीहरू, आज त गैरुङको सोल्टिनेहरूले चुड्का लाउन बोलाएको छ, सबैजना जानुपर्छ है।
2: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ अरे नि, रमाइलो गर्नुपर्छ है।
3: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

0: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा।
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
0: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर
2: 010-5509-77, 97-510-97-778।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
7: खाना बनाउनु अघि,
6: खाना खानु अघि,
7: साना बालबालिकालाई खाना खुवाउनु अघि,
6: चर्पी गएर आएपछि,
7: फोहोर कुरा छोएपछि
6: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
7: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: রেডিওধারিং 106 মেগাহার্জ।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
2: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार, रंग बहार
6: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेंट
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेंट
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140031429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँछ नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 01052363 मोबाइल नम्बर 98146263383
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: रेडियो धादिङ समय संकेत।
5: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: सेनेटरी सामान
6: अधिकारी सबर्स,
1: बेजर पेन्ट
6: अधिकारी सबर्स,
1: धारा फिटिङ
6: अधिकारी सबर्स,
1: टाइल मार्बल
6: अधिकारी सबर्स।
7: ए दाई, के को नाराबाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
7: के हो लौ न त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: हो र दाई, ल त्यसो भए पनि उतैतिर लागे।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, किव बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।
9: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
10: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
11: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
10: उता हेर त भान्जा।
11: हेरिरहेको छु त मामा।
10: के देखाउ त भान्जा?
11: प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ? मामा
10: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
12: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
13: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर
12: 0102509177 97510 97778।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: संस्थापक गौवर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जर पेन्स।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा।
7: हेरिरहेको छु त मामा।
6: के देखौ त भान्जा?
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
6: मामा भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साधै ढुक्क। फोन नम्बर
8: 010-5509-77, 97-510-97-778।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-37। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सम्माननीय सभामुख महोदय, वर्तमान सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाको रूपमा स्वीकार गर्दै सहकार्य र साझेदारीको नीति लिएको छ। यो कदम आफैमा अत्यन्तै स्वागत योग्य, समय सान्दर्भिक र दूरदर्शी छ। तर सभामुख महोदय, सरकारको यो सकारात्मक प्रयासलाई सार्थक बनाउन यस क्षेत्रको भूमिका पनि उत्तिकै निर्णायक हुन्छ। जब सरकारले अभिभावकत्व ग्रहण गर्दै लगानीको वातावरण बनाउँदछ, तब निजी क्षेत्रले पनि यसलाई विशुद्ध व्यापार मात्र नभई राष्ट्र निर्माणको दायित्वको रूपमा लिनुपर्छ। देश निर्माणको दायित्व केवल सरकारको मात्र होइन, रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन बढ़ाउने र अर्थतन्त्रलाई गति दिने जिम्मेवारी निजी क्षेत्रको पनि हो। सरकारले स्पष्ट नीति, सुरक्षा र सहजीकरण गरिरहँदा निजी क्षेत्रका उद्योगी व्यवसायी र सम्बद्ध सरकारवालाहरूले पनि इमानदार लगानी, नवप्रवर्धन र व्यावसायिक पारदर्शिता देखाउन उत्तिकै जरूरी हुन्छ। न त सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन सक्छ, न त निजी क्षेत्र बिना आर्थिक रूपान्तरण सम्भव छ। तसर्थ जब नीति र नियत सही दिशामा जोडिन्छ, तब मात्र समृद्ध नेपालको वास्तविक ढोका खुल्दछ। धन्यवाद।
1: मान्य सदस्य सुजाता तामाङ।
2: सम्माननीय सभामुख महोदय, भोटेकोशी विपदका पीड़ित समुदायहरू सामान्य जीवनमा फर्कन तयार भइरहेका छन्। यो स्वाभाविक छ, तर हतारमा होइन, विवेकपूर्ण निर्णयका साथ उनीहरूलाई फर्काइनुपर्छ। समुदायको सहभागितामा विपदको वास्तविक क्षतिको तथ्य र प्रमाणसहितको दस्तावेज बनाउने तयारी गरिनु आफैमा सराहनीय छ। पीड़ितको वास्तविकता नबुझी जलवायु न्यायको हक खोज्न र समुदायलाई यो न्याय दिलाउन सकिँदैन। तत्कालै कृषि क्षेत्रमा भएको क्षतिको आकलनसँगै किसानलाई बिउ तथा उपकरणहरूको सहयोग र पशुपन्छीका लागि सेवाको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गर्ने संयन्त्र बलियो बनाऊ। दीर्घकालीन हिसाबले कृषि जमीनको क्षतिसँगै कुन जमीन पुनः उत्पादन योग्य छ, कुन माटो पुनस्थापना गर्ने, सिंचाईको व्यवस्था र विस्तारै स्थानीय बजारको पुनस्थापना गर्ने योजना बनाउन पहल गरौं। पुनस्थापना भनेको केवल सुरक्षित बास मात्र होइन, किसान, कृषि भूमि र स्थानीय खाद्य प्रणालीको पुनस्थापना हो। यो नै गरीब र सीमान्तकृत समुदायलाई यस्ता बेला भरपर्दो खाद्य सुरक्षा।
1: मान्य सदस्य सुनिल केसी।
3: सम्माननीय सभामुख महोदय, राज्यको कर्मचारी प्रशासनलाई चलायमान बनाऊ। जबसम्म राज्य प्रणालीप्रति नागरिकको विश्वास पुनः स्थापना हुँदैन, तबसम्म समृद्धिका कुरा किताबमा मात्र सीमित हुनेछन् र विकास अङ्कमा मात्र देखिनेछ। यो प्रणालीका लागि पुनस्थापित गर्न केवल कर्मचारी वर्गबाट मात्र सम्भव देखिन्छ। आज पनि लामो समयदेखिबाट कर्मचारी प्रशासन बहस र चिन्ताको विषय बन्दै आएको छ। सार्वजनिक प्रशासन सुस्त देखिनुको कारणहरू के हुन्, यसको खोजी गरौं, कर्मचारीहरूसँग संवाद र सहकार्य गरौं, कर्मचारीहरूको आवाज सुनौं, नियत र गल्तीबीचको कानूनी फरक प्रश्नसँग छुट्याउन व्यवस्था लागू गरौं। असल नियतले गरिएको नीतिगत वा व्यावहारिक निर्णय वा बजेट नीतिपूर्ण कार्य छुट्याउनको लागि ऐनमा संशोधन गर्नुपर्ने भए संशोधन गरौं, चाँडै गराउं। र अन्त्यमा यस सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, अब सरकारले यस बारेमा सोच्ने बेला आएको छ। धन्यवाद।
1: मान्य सदस्य सुरेश कुमार चौधरी।
4: सम्माननीय सभामुख महोदय, अत्यन्तै गम्भीर प्रकृतिको जग्गा सम्बन्धी समस्या समाधानका लागि यो गरिमामय सदनमा विषय राख्न चाहन्छु। सभामुख महोदय, कोहलपुर नगरपालिका वडा नम्बर 6 दैनिक जसो झगडा, कुटपिट, वाद विवाद, मुद्दा मामिला भइरहेको छ, तर उक्त जग्गाको न्यायिक टुङ्गो भने लाग्दैन। वकिल, बिचौलिया, कर्मचारी मुद्दा जिताइदिने नाउँमा जनतालाई लडाउँछन् टुङ्गो भने लाग्दैन। एउटै कित्तामा दुईजनाको नाममा जग्गा धनी पूर्जा छ। सम्माननीय सभामुख महोदय, कोहलपुरको मुटु मानिने उक्त जग्गा करोडौंमा घडेरी किन्छन्, तर जग्गा पुग्दैन। हजारौं घर छन्, तर ती सबै विवादमा छन्। उक्त ब्लकको जग्गा पूर्वबाट नाप्दा पश्चिम र पश्चिमबाट नाप्दा।
1: मान्य सदस्य सुशील खड्का।
5: सम्माननीय सभामुख महोदय, ज्येष्ठ 28 गतेको सुन्ने समयमा मैले धौलागिरी प्रादेशिक अस्पतालको लागि कन्सल्टेन्ट ईएनटी सर्जन, साइकेट्रिक्स, डर्मेटोलोजिस्ट र प्याथोलोजिस्टको माग गरेको थिए। अहिले त्यो माग पूरा भएको छ। सरकार र स्वास्थ्य मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु। अझै जेनरल प्र्याक्टिसनर, रेडियोलोजिस्ट र मेडिकल अफिसर चाहिएको छ बढ्दो बिरामीको चापको लागि, त्यो पनि तत्काल पदपूर्ति होस् मेरो आग्रह छ। उदाउँदो बागलुङलाई उदाउँदो आर्थिक हब बागलुङलाई मेडिकल एजुकेशनको क्षेत्रीय केन्द्र बनाउन एमबीबीएस सहितको टिचिङ हस्पिटल र हरिखड्का ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न गर्न पनि माग गरेको थिए। यसमा केही पहल देखिएन। तसर्थ एक हप्ताभित्र यस विषयमा नेपाल सरकार शिक्षा र स्वास्थ्य मन्त्रालयलाई कार्य प्रगति विवरण यसै सदनमा आई सुसूचित गरेर सभामुख महोदय मार्फत माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य सुशीला ढकाल आचार्य।
6: घरेलु हिंसा घरभित्रको निजी विषय होइन, गम्भीर सामाजिक अपराध हो। महिला तथा बालबालिकामाथि हुने शारीरिक मानसिक यौन तथा आर्थिक हिंसाले परिवार र समाज दुवैलाई प्रभावित बनाएको छ। अझ चिन्ताजनक कुरा, अभियुक्तले पीड़ितलाई धम्काउने, उजुरी फिर्ता लिन दबाव दिने र फुन हिंसा गर्ने अवस्था देखिन्छ। कतिपय अवस्थामा मदिरा तथा लागू औषध दुर्व्यसनले हिंसाको जोखिम थप बढ़ाएको छ। पीड़ितले न्याय माग्दा उसको सुरक्षा कसले सुनिश्चित गर्ने? गम्भीर घटनामा मिलापत्र गराउनु होइन, कानूनी कार्यवाही सुनिश्चित गरियोस्। पीड़ितका तत्काल सुरक्षा र सुनिश्चित आवास, निशुल्क कानूनी सहायता र मनोसामाजिक सहयोगी उपलब्ध गराइयोस्। घरेलु हिंसा अन्त्य गर्न सरकारको स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ। आमाको सुरक्षा हुनु नै।
1: मान्य सदस्य सुषमा स्वर्णकार।
7: सम्माननीय सभामुख महोदय, आज म यो सदन मार्फत सरकारसँग एउटा प्रश्न गर्न चाहन्छु। जेएनजी आन्दोलन भएको एक वर्ष पूरा भयो। त्यो आन्दोलनमा युवाहरूले आफ्नो रगत र बलिदान दिए। त्यही आन्दोलनको भावना, माग र बलिदानको जगमा आजको राजनीतिक परिस्थिति निर्माण भएको हो। तर विडम्बना के छ भने, त्यही आन्दोलनमा सहभागी भएका कतिपय जेएनजी योद्धाहरू आज पनि थुनामा छन्। मेरो प्रश्न सरकारसँग छ, जसको बलिदानलाई परिवर्तनको आधारमा मानियो, आज त्यही बलिदानको योद्धाहरू योद्धाहरूलाई न्याय दिन सरकार किन ढिलाइ गरिरहेको छ? सरकारले उनीहरूलाई दोषी ठहर गर्ने या निर्दोष साबित गर्ने कुरा कानूनी प्रक्रियाबाट टुङ्ग्याओस्, तर अनिश्चितकालसम्म थुनामा राखेर न्यायको प्रत्याभूति दिन सकिँदैन। त्यसैले म सरकारसँग आग्रह गर्दछु, थुनामा रहेका जेएनजी आन्दोलनका अभियुक्तहरूको मुद्दा तत्काल निष्पक्ष र छिटो कानूनी प्रक्रिया।
1: मान्य सदस्य सोम शर्मा।
8: सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्र संघको 11 महासभामा सन् 1956 पहिलो नेपाली प्रतिनिधिको रूपमा चुडा प्रसाद शर्मादेखि 15 महासभा सन् 1960 पीपी कोइराला, 22 महासभा सन् 1967 राजा महेन्द्र र 48 महासभा सन् 1993 गिरिजा प्रसाद कोइरालाको सम्बोधन सँगै विभिन्न समयमा नेपालले विश्व मञ्चमा आफ्नो आवाज निरन्तर सुनाउँदै आएको छ। त्यही ऐतिहासिक यात्रामा आज 26 सेप्टेम्बर 2024 81 महासभाको 17 वक्ताको रूपमा हाम्रो सम्माननीय प्रधानमन्त्री बालन शाहजू विश्व मञ्चमा उभिँदै हुनुहुन्छ। म यही सम्मानित सदन मार्फत प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना दिन चाहन्छु। आज नेपालले जलवायु परिवर्तनको पीड़ा केवल तथ्यको रूपमा होइन, भोगाईको रूपमा विश्व सामु राख्नुपर्ने समय हो। प्रधानमन्त्रीज्यू, विश्वले सुन्ने गरी बोल्नुहोस्। नेपालले भोगेको जलवायु संकटले यति बेला नेपालले कति गहिरो पीड़ा भोगेका छन् भनेर हामी सम्पूर्ण नेपाली उत्सुकतासहित तपाईँको विश्व मञ्चमा हुने सम्बोधनको प्रतीक्षामा छौ। धन्यवाद।
1: मान्य सदस्य स्मृति सेन्चुरी।
9: सम्माननीय सभामुख महोदय, एक वर्षमा धेरै कुराहरू फेरिए। कोही सड़कदेखि सदनसम्म आइपुगे, कोही सड़कदेखि आफ्नो घरको आँगनसम्म पनि जान पाएका छैनन्। आजसम्म हामीले केही दिन अगाडि यसै सदनमा शहीदकी आमाको आँसु देख्दा मन साह्रै दुख्यो। उनले आफ्नो छोरा र छोरासँगै ती आन्दोलनमा उमिएका योद्धाहरूको लागि न्याय माग्दै यो सदनमा आँसु झारेकी थिइन्। हामीले यस विषयमा पटक पटक सरकारको ध्यानाकर्षण पनि गराएका थियौं। यस विषयमा सम्बन्धित मन्त्रालयसम्म धेरै पटक कुरा पुर्यायौं, तर अहिलेसम्म किन टुङ्गिएन? सरकार कुन प्रक्रियामा अड्किएको छ? कसको निर्णयको प्रतीक्षा भइरहेको छ? दशैं आउँदैछ, देशभर घर फर्किने उत्साह छ, तर केही घरमा अझै छोरा छोरी फर्केलान् कि भन्ने प्रतीक्षा मात्रै बाँकी छ। आन्दोलनमा सामेल भएकै भरमा, क्यामेरामा अनुहार देखिएकै भरमा आजसम्म थुनामा रहेका हाम्रा जेएनजी युवाहरूलाई दशैं अगाडि नै रिहाई गरियोस्। कानूनले जहाँ रिहाईको बाटो दिन्छ त्यहाँ
1: माननीय सदस्य हरिमोहन भण्डारी
10: सभामुख महोदय, मैले हाम्रो जिल्ला बैतडीको पटक पटक विभिन्न ठाउँमा पहिरो आएको जानकारी गराएको थिए र भर्खरै एउटा ठूलो पहिरो दोगडा केदारमा आएको छ। 12 परिवार विस्थापित भइसकेको अवस्था छ। त्यही भएर यो पहिरोको बारेमा थुप्रै मानिसजीहरूको त यो भयो भने सुने, मेरो त केही भएको म देखिरहेको छैन सभामुख महोदय। र यो क्यान्टिनको बारेमा बोल्दाखेरि उहाँलाई नै दिए पनि हुन्छ, तर रेटको कम्प्रोमाइजको कुरा र सस्तो आइटमहरूको पनि केही गर्नुपर्छ जस्तो लाग्छ। नत्र यो मानेको तलबले घरबाट तिर्ने हो कि यता चल्ने कि उता हिँड्ने कि बसबाट तिर्ने हो, यो क्यान्टिन पनि महँगो भयो जस्तो लागिरहेछ। त्यही भएर यो क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी छ, नत्र सचेतकजीले हामीलाई हानिहाल्नुहुन्छ, कतिखेर कहाँ हो भनिहाल्नुहुन्छ, बाहिर जाउँ पनि भएन, भोक भोकै बस्नुपर्ने अवस्था आयो हिजो। त्यही भएर केही न केही व्यवस्था अविलम्ब हुन जरुरी छ, यो मान्यजीहरूको आग्रह छ। त्यहाँ लामखुट्टेले टोकेर पनि बसिराख्नु भएको जस्तो लागिरहेको छ मलाई।
1: मान्य सदस्य हरिप्रसाद भूषाल
11: सम्माननीय सभामुख महोदय, गत महिना म अराहाँचीका विभिन्न पर्यटक गृहमा पुगे। त्यहाँ पुग्दा एउटा गम्भीर अवस्था देखियो। जनताको सुरक्षा गर्ने प्रहरी आफै असुरक्षित भवनमा बसेर काम गर्न बाध्य छन्। म पुगेको इलाका प्रहरी कार्यालय सिद्धारादेखि प्रहरी चौकी सिमालपानी खिल्जी र जुकेना सहित जिल्लाका सबैजसो प्रहरी चौकीहरू भवन जीर्ण छन्। कतिपय भवनहरू टेको लगाएर अडाइएका छन्। कतिपयमा वर्षायाममा प्रहरी समेत ढुक्क भएर सुत्न सक्दैनन्। चुहिने छाना मुनि बिस्तार सार्दै सार्दै सुत्नुपर्ने अवस्थामा छन् प्रहरीहरू। चौकीको भवन प्रहरीका लागि कार्यालय मात्र होइन, 24 घण्टा सुरक्षा दिने ठाउँ पनि हो। यस्तो अवस्थामा उनीहरूले कसरी सुरक्षित र प्रभावका दिन सेवा दिन सक्लान्? अर्को समस्या प्रहरीको तत्काल रेस्पोन्स क्षमतासँग जोडिएको छ। गाउँका प्रहरी चौकीमा एक एकवटा मोटरसाइकल छन्, तर अत्यन्तै पुराना र जीर्ण छन्। घटना भयो, सूचना आयो, तत्काल घटनास्थलमा पुग्नुपर्ने प्रहरीलाई मोटरसाइकलले बोक्नु पर्थ्यो, तर हाम्रा प्रहरीहरू मोटरसाइकल बोक्न बाध्य छन्। सभामुख महोदय, सरकार जनताको सुरक्षाका लागि प्रहरीलाई अग्रमतीमा हटाउँछ भने प्रहरीको सुरक्षा, सुरक्षित भवन र भरपर्दो सवारी साधनलाई पनि प्राथमिकता दियोस्। धन्यवाद।
1: माननीय सदस्य ज्ञानु पौड्याल।
12: सम्माननीय सभामुख महोदय, अब आउने स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्व सुनिश्चित गर्न सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। 2079 सालको स्थानीय तह निर्वाचनलाई हेरौं। देशभरका 753 स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जम्मा 25 महिला निर्वाचित हुनुभयो, अर्थात 3.3%। त्यसमध्ये नगर प्रमुख 13 र गाउँपालिका अध्यक्ष 12 हुनुहुन्छ। त्यसै गरी 6,743 अध्यक्ष मध्ये महिला जम्मा 69 मात्रै निर्वाचित हुनुभयो, यो भनेको 1% हो। अर्कोतर्फ उपप्रमुख र उपाध्यक्षमा भने 568 महिला निर्वाचित हुनुभएको छ। यसले एउटा कुरा स्पष्ट देखाउँछ, महिलालाई उपपदमा सहभागिता गराउने हाम्रो मानसिकता, तर निर्णायक पदमा प्रमुख पदमा पुग्ने बाटो अझै साँगुरो छ। त्यसैले नेपालको संविधान धारा 42 र 38
1: मान्य सदस्य सुमनिमा उदास।
13: सामान्य सभामुख महोदय, हालैको विपदपछि हाम्रो पर्यटन क्षेत्रमा निकै क्यान्सलेसन्सहरू भयो, तर मनासु क्षेत्र एक एक्सेप्सन हो जहाँ पहिला भन्दा धेरै संख्यामा पर्यटक आएछन्। तर हिजोदेखि खराब मौसमको वार्निङको कारण क्लाइम्बर्सहरू असेन्ट रोकेर काठमाडौँ फर्किन चाहन्छन् र अझै करिब 300 क्लाइम्बर्स र टीम अलपत्र छनृ मनास्तु रिस्ट्रिक्टेड एरिया भएको कारण इमर्जेन्सीमा पनि फ्लाइट परमिशनको लागि वार्ड क्यान गृह मन्त्रालयदेखि सिडिओसम्म समन्वय गर्नुपर्छ। हिमालमा मिनट बाई मिनट मौसम बदलिन्छ, तर हाम्रो कागजी प्रक्रिया दिनौ लाग्न सक्छ। स्थानीय बसिन्दाले पनि यही भोग्नुपर्छ। त्यसैले इमर्जेन्सीमा कागज भन्दा पहिला मान्छेको सुरक्षा हेर्ने, वान विन्डो इमर्जेन्सी क्लियरेन्सको व्यवस्था गर्ने म सरकारलाई ध्यानाकर्षण गर्छु। नेपाल सुरक्षित छ भनेर मात्र पुग्दैन, व्यवहारमा पनि हामीले जिम्मेवारी बोध गर्नुपर्छ। धन्यवाद।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु।

0: सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, यस सम्मानित सदनमा माननीय सदस्यज्यूहरूले बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत उद्धार संरक्षण र पुनस्थापना तथा विशेष संरक्षण आवश्यक पर्ने महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति गर्भवती तथा सुत्केरी महिला लगायत जोखिममा रहेका नागरिकका विषयमा उठाउनु भएको सवाल चासो र सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। भदौ 10 गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति विस्थापन र नागरिकको जीवनमा गम्भीर असर परेको छ। यस विपदमा ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु तथा बेपत्ता नागरिकको सुरक्षित खोजीका लागि सरकारले हर कदम प्रयास गरिरहेको बेहोरा अवगत गराउन चाहन्छु। आफ्ना प्रियजन, घरवास र जीवनका आधार गुमाउनुभएका परिवारहरूको पीड़ाप्रति सरकार गम्भीर र संवेदनशील छ। माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयलाई सम्बोधन गर्दै हालसम्म मन्त्रालयबाट भएका प्रमुख कार्यहरू, प्राप्त उपलब्धि तथा अब अघि बढ़ाइएका कार्यक्रमहरू र योजनाबारे संक्षेपमा सदन समक्ष जानकारी गराउन चाहन्छु। बाढ़ी आएको दिनदेखि नै मन्त्रालयले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय सरकारका सम्बन्धित निकाय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र विकास साझेदारसँग निरन्तर समन्वय गर्दै विपद प्रति कार्यमा काम गरिरहेको छ। सम्माननीय सभामुख महोदय, विपद प्रति कार्यलाई एकीकृत र समन्वित बनाउँदै भदौ 10 गते नै प्रोटेक्सन क्लस्टरको बैठक बसी बाल संरक्षण, लैंगिक हिंसा प्रति कार्य तथा मनोसामाजिक सहयोग सम्बन्धी संयन्त्र सक्रिय गरिएको छ। सम्बन्धित कार्य दलको छुट्टा छुट्टै प्रति कार्य योजना कार्यान्वयनमा ल्याइएका छन्। मन्त्रालय अन्तर्गतका बाल बालिका खोजतलास सेवा 104, बाल हेल्पलाइन 1098 र महिला तथा बाल बालिका लक्षित हेल्पलाइन 1145 तथा आपतकालीन स्वास्थ्य सहयोग सम्बन्धी हेल्पलाइन 1115 समेत विपद प्रति कार्यमा परिचालन गरिएको छ। बाल बालिकाको संरक्षणको सन्दर्भमा विपदको अवस्थामा बाल बालिका विशेष संवेदनशील अवस्थामा पर्ने भएकाले उनीहरूको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई विशेष प्राथमिकता दिइएको छ र प्रभावित 15 स्थानीय तहमा बाल संरक्षण सम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना संकलन, उद्धार तथा संरक्षणको कार्य भइरहेको छ र बालबालिकाका लागि 40 स्थानमा चाइल्ड फ्रेण्डली स्पेस संचालन गरिएको छ र विशेष संरक्षणको आवश्यकता भएका आमा बुवा गुमाएका, अपाङ्गता भएका, दुर्गम तथा सामाजिक आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको छ र यसै क्रममा ललितपुरको गोदावरी नगरपालिका 12 थेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पारिवारिक पुनर्मिलन लगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा संचालनमा ल्याइएको छ। यसका साथै मन्त्रालयले बाढ़ी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन सेयार योजना संचालनमा ल्याएको छ। यस योजनाले मुख्यत 5 वर्गका बालबालिकालाई समेटिएको छ। पहिलो, बाढ़ीका कारण आमा बुवा दुवै गुमाएका बालबालिका र दोस्रो, आमा बुवा मध्ये एक गुमाएका बालबालिका, तेस्रो, आमा बुवा दुवै वा आमा बुवा मध्ये एक बेपत्ता भएका बालबालिका, चौथो, बाढ़ीका कारण स्वयं शारीरिक वा मानसिक रूपमा घाइते भएका बालबालिका र पाँचौं, बाढ़ीका कारण अपाङ्गता भएका वा विशेष संरक्षण तथा सहयोगको आवश्यकता भएका बालबालिका र यस 5 वर्ग मध्ये बालबालिकालाई 18 वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण, स्वास्थ्य उपचार, कम्तीमा 12 वर्षसम्मको शिक्षा तथा सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अगाडि बढ़ाइएको छ र राष्ट्रिय बाल अधिकार परिषद मार्फत विस्तृत लेखाजोखा गर्ने कार्यस्थलगत रूपमा तीव्र पारिएको छ। यस प्रयोजनका लागि एमआईटी ग्रुप फाउण्डेशनले रु 57,85,00,000 खर्च गर्ने गरी राष्ट्रिय बाल अधिकार परिषद र एमआईटी ग्रुप फाउण्डेशन बीच समझदारी भएको छ भने मन्त्रालयको बाल कोषमा रहेको करिब 7 करोड़ समेत तत्काल परिचालन गर्ने व्यवस्था गरिएको छ। म यस सम्मानित सदन मार्फत आग्रह गर्न चाहन्छु कि कहीँ कतै कुनै बालबालिका समस्यामा परेको देखिएमा वा राष्ट्रिय बाल अधिकार परिषद मार्फत जानकारी गराइदिनुहोस्। यस्तो विपदको समयमा सरकारको मात्र प्रयासले पर्याप्त हुँदैन, हामी सबैको समन्वय र सहकार्यमा मात्रै प्रभावित बालबालिकाको संरक्षण प्रभावकारी बनाउन सकिन्छ। साथै बालबालिकाको संरक्षण र शिक्षाको नाममा समेत अनाकृत रूपमा बालबालिकाको ओसार पोसार तथा स्थानान्तरण गर्न नपाइने व्यवस्था स्पष्ट गरिएको छ र राष्ट्रिय बाल अधिकार परिषदको सहमति र स्थानीय तहको बाल कल्याण अधिकारीको सिफारिश बिना बालबालिकाको ओसार पोसार तथा स्थानान्तरण गैर कानूनी हुने विषयमा सरकार स्पष्ट रहेको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणको सन्दर्भमा विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, संरक्षित सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनर्स्थापनाका लागि सम्बन्धित आश्रय आश्रम स्थानीय तह र सेवा प्रदायक संस्थासँग समन्वय गरिएको छ। नुवाकोटको देवघाट स्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको छ र ज्येष्ठ नागरिकहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढ़ाइएको छ। त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ र अन्य साझेदारी संस्थासँगको सहकार्यमा प्रभावित अपाङ्गता भएका व्यक्तिको पहिचान, आवश्यकता, मूल्यांकन, उद्धार तथा सहायक सामग्री तथा स्वास्थ्य एवं मनोसामाजिक सेवा पहुँच सुनिश्चित गर्ने कार्य भइरहेको छ। प्राप्त विवरण अनुसार 144 जना अपाङ्गता भएका व्यक्ति प्रभावित र 7 जनाको मृत्यु र 76 जना विस्थापित र 16 जना बेपत्ता र सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ। गर्भवती सुत्केरी महिला तथा नवजात शिशुको उद्धारको सन्दर्भमा सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जना जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ। उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका महिला तथा नवजात शिशुको सुरक्षित बसोबास र आवश्यक हेरचाहका लागि समेत मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ। महिला तथा किशोरीको संरक्षणको सन्दर्भमा बाढ़ी प्रभावित महिला वा किशोरीका लागि नुवाकोट र धादिङमा 10 वटा महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको छ र बुढ़ालीन कण्ठमा विपदबाट प्रभावित तथा जोखिममा रहेका महिलाहरूको संरक्षण, सुरक्षा र आवश्यकता अनुसार अस्थायी आश्रयको व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले अस्थायी संरक्षण आश्रय केन्द्र निर्माण गर्ने कार्य अगाडि बढ़ाइएको छ। तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न डिग्निटी किट, एडोलेसेन्ट किट तथा बेबी प्याक किट वितरण गरिएको छ। साथै प्रभावित समुदाय तथा अस्थायी संरक्षण केन्द्रमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। यसका साथै जीवन चक्रमा आधारित उमेरगत र अवस्था अनुसार महिलामा देखिने फरक फरक जोखिम र आवश्यकतालाई मध्यनजर गर्दै महिला विशेष कार्ययोजना अन्तर्गत यस संरक्षण र सहायता कार्यक्रमहरू अगाडि बढ़ाइएको छ र विपदबाट प्रभावित महिला तथा किशोरीलाई तत्कालीन राहत मात्र सीमित नराखी दीर्घकालीन रूपमा आत्मनिर्भर र उद्यमशील बनाउन शिव विकास, रोजगार तथा आय आर्जनका अवसरहरूलाई जोड़ने विषयमा सम्बन्धित सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र विकास साझेदारसँग आवश्यक छलफल तथा समन्वय भइरहेको छ। मनोसामाजिक सहयोगको सन्दर्भमा विपदले भौतिक क्षतिसँगै नागरिकको मानसिक र सामाजिक जीवनमा समेत गहिरो प्रभाव पार्ने भएकाले मनोसामाजिक सहयोगलाई विपदप्रति कार्यको महत्वपूर्ण अंगका रूपमा अगाडि बढ़ाइएको छ। हाल 64 जना मनोसामाजिक परामर्शकर्ता र 4 वटा हेल्पलाइन सेवा मार्फत प्रदान गरिएको छ र हालसम्म 6,459 जना बाढ़ी प्रभावितले साइकोलोजिकल फर्स्ट एड तथा मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका छन्। उद्धार तथा प्रतिकारमा अग्रपन्थीमा खटिएका 155 जना कर्मचारी, सुरक्षाकर्मी तथा सेवा प्रदायकलाई तनाव व्यवस्थापन र मनोसामाजिक प्राथमिक सहायता सम्बन्धी तालिम दिएको छ भने थप 102 जना प्रभावित मैत्री सेवा प्रवाह सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। गैर सरकारी संस्थाबाट स्रोत परिचालनको सन्दर्भमा विपद प्रति कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट प्राप्त सहयोगलाई प्रभावित क्षेत्रमा शीघ्र परिचालन गर्न समाज कल्याण परिषदबाट परियोजना स्वीकृति प्रक्रियालाई द्रुत बनाइएको छ। विपदको सम्बन्धमा परियोजना 48 घण्टाभित्र स्वीकृत गर्ने तथा सार्वजनिक विधाको दिनमा समेत काम गर्ने व्यवस्था गरिएको छ। भदौ 15 गतेदेखि हालसम्म 146 वटा संस्था र 149 वटा नयाँ परियोजनाहरू स्वीकृत तथा 2 वटा परियोजना संशोधन गरिएको छ। हालसम्म 66 वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूबाट करिब 50,42,95,000 बराबरको राहत सामग्री सहयोग प्राप्त भएको छ भने 4,62,16,000 बराबरको नगद प्रधानमन्त्री दैविक कोष उद्धार कोषमा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ। त्यसै गरी 43 वटा राष्ट्रिय गैर सरकारी संस्थाबाट ₹20,57,39,000 बराबरको सहयोग परिचालन भएको छ र ₹4,42,85,000 नगद प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ। साथै विपदबाट प्रभावित भई जोखिममा रहेका महिला, किशोरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, पुनर्स्थापना र आवश्यक सहयोगका लागि समाज कल्याण परिषद मार्फत ₹50,00,000 बजेट विनियोजन गरी लक्षित सहयोग कार्यक्रम अघि बढ़ाइएको छ। सम्माननीय सभामुख महोदय, पीड़ितको मर्यादा र बालबालिकाको गोपनीयताको सन्दर्भमा विपद प्रभावित नागरिक राहतका सामग्री मात्र प्राप्तकर्ता होइनन्, उहाँहरूको अधिकार सम्पन्न र सम्मानित नागरिक हुनुहुन्छ। त्यसैले राहत वितरण तथा सहयोगका क्रममा पीड़ितहरूको अनुमति बिना फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचार गर्ने तथा पीड़ितको मर्यादा, गोपनीयता र संवेदनशीलतालाई असर पार्ने कुनै पनि कार्य नगर्न सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु र विशेष गरी बालबालिकाको फोटो तथा भिडियो अनाकृत रूपमा सार्वजनिक नगर्न र बालबालिकाको पहिचान तथा गोपनीयता खुल्ने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराखिदिन यस सम्मानित सदन मार्फत सम्पूर्ण सहयोगी संस्था, व्यक्ति तथा सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु। विपदको पीड़ामा रहेका नागरिकहरूको दुःखलाई थप प्रदर्शन र प्रचारको विषय नबनाइदिन र सहयोग गर्ने क्रममा समेत उनीहरूको गोपनीयता, आत्मसम्मान र मानवीय मर्यादालाई पहिलो प्राथमिकता दिन म अनुरोध गर्दछु र साथै सामाजिक सञ्जाल तथा संचार माध्यम मार्फत प्रभावित महिला तथा अन्य पीड़ित व्यक्तिहरूलाई लक्षित पारी अपमानजनक र अवशोभित र अमर्यादित शब्द तथा सामग्री प्रयोग नगर्न र उनीहरूको पीड़ामा थप चोट पुग्ने कुनै पनि सामग्री प्रचार वा प्रसारण नगर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु र हामीले पीड़ितलाई सहयोग गर्दा उहाँहरूको घाउमा नुन थप्ने होइन, उहाँहरूको पीड़ा कम गर्ने र सम्मान जोगाउने र सुरक्षित पुनर्स्थापना सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ। यस विषयमा राष्ट्रिय बाल अधिकार परिषद तथा सम्बन्धित निकाय मार्फत बालबालिकाको सर्वोत्तम हित, सुरक्षा, मर्यादा र गोपनीयताको संरक्षणका लागि आवश्यक सूचना तथा निर्देशन जारी गरिएको छ। मानव बेचबिखन तथा लैंगिक हिंसाको जोखिम न्यूनीकरणको सन्दर्भमा विपदको संवेदनशील अवस्थाको दुरूपयोग गरी हुन सक्ने मानव बेचबिखन, बालबालिकाको गैर कानूनी ओसार पसार, लैंगिक हिंसा तथा अन्य प्रकारका शोषणप्रति सरकार विशेष रूपमा सचेत रहेको छ। यसका लागि सचेतनामूलक सामग्री उत्पादन तथा प्रचार गरिएको छ र गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वयन गरी सीमा क्षेत्र, आवागमन स्थल र जाँच चौकी, होल्डिङ सेन्टर तथा अन्य संवेदनशील स्थानमा निगरानी बढ़ाइएको छ र प्रमुख आवागमनको मार्गमा सुरक्षा निकायको समन्वयनमा सामुदायिक परिचालन गरी संरक्षण सम्बन्धी अवस्थाको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरूले उठाउनु भएका सुझाव र चासोलाई सम्बोधन गर्ने क्रममा मन्त्रालयले तत्कालीन राहत र उद्धारमा मात्र सीमित नभई संरक्षण, स्वास्थ्य, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, मर्यादा, मानव अधिकार र दीर्घकालीन पुनर्स्थापनालाई समेत विपद प्रति कार्यको अभिन्न अंगका रूपमा अगाडि बढ़ाइएको छ। अब राहतपछिको चरमलाई अझ व्यवस्थित र परिमाणमुखी बनाउन मन्त्रालयले प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्वास, जीविकोपार्जन, मनोसामाजिक पुन पुनर्स्थापना तथा दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमलाई सम्बन्धित निकायसँगको समन्वयमा अगाडि बढ़ाइएको छ र विशेष संरक्षण आवश्यक पर्ने महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति गर्भवती तथा सुत्केरी महिला र अन्य जोखिममा रहेका नागरिकको आवश्यक पहिचान गरी लक्षित सेवा तथा सहयोग उपलब्ध गराउने कार्यमा प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ र विशेष गरी प्रभावित नागरिकका लागि आवास शिव तथा रोजगारसँग जोड़िएका कार्यक्रम विशेष संरक्षण आवश्यक पर्ने लक्षित वर्गका लागि अस्थायी संरक्षणको व्यवस्था तथा विपद प्रभावित नागरिकलाई सामाजिक सुरक्षा सेवा सहज पहुँच सुनिश्चित गर्ने उपायहरू सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वयन र तयारी अगाडि बढ़ाइएको छ र यसबाट राहतपछि प्रभावित परिवारका लागि पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग पुग्ने गरी कार्यक्रम केन्द्रित गरिनेछ। अन्त्यमा यस विपदको घड़ीमा उद्धार राहत र तथा संरक्षण कार्यमा खटिनुभएका सुरक्षाकर्मी कर्मचारी स्वास्थ्यकर्मी स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विकास साझेदार नागरिक समाज संचारकर्मी तथा सम्पूर्ण सहयोगी हातहरूप्रति मन्त्रालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु र माननीय सदस्यज्यूहरूले सम्मानित सदनमा उठाउनुभएका सवाल चासो र सुझावलाई मन्त्रालयले गम्भीरताका पूर्वक ग्रहण गरेको छ र विपद व्यवस्थापन र उद्धार र राहतमा सीमित विषय होइन यो प्रभावित नागरिकहरूको पुनर्स्थापना पुनर्वास संरक्षण र सामाजिक सुरक्षाको निरन्तरतासँग जोड़िएको विषय हो। विपदको समयमा कुनै पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन र प्रभावित तथा जोखिममा रहेका प्रत्येक नागरिकसम्म राज्यको संरक्षण सेवा र सहयोग पुर्याउन हाम्रो जिम्मेवारी हो। त्यसै अनुरूप राहतपछिको पुनर्स्थापना पुनर्वास र संरक्षणको कार्यलाई प्रभावकारी बनाउँदै प्रत्येक प्रभावित नागरिकहरूको राज्य आफ्नो साथमा रहेको प्रत्यक्ष अनुभूति गर्ने गरी मन्त्रालयका उपलब्ध सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यको नाम प्राप्त हुन आएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य अनुष्का श्रेष्ठ, समय 4 मिनट, त्यसपछि मान्य सदस्य मदन कृष्ण श्रेष्ठ।
2: सम्माननीय सभामुख महोदय, हिजोबाट काठमाडौँमा यहाँ पुनि अर्थात इन्द्रजात्रा शुरू भएको छ। सेन्चुरीजदेखि आफ्नो ज्ञान सिप परम्परा जोगाउँदै आउनुभएको मौलिक समुदाय र त्यसलाई संरक्षण गर्ने भूमिका खेल्दै आउनुभएको पब्लिक इन्स्टिट्यूशन्स र आज त्यसलाई सिक्दै अगाडि बढ़ाउँदै गरिरहेका युवा पुस्तालाई विशेष धन्यवाद दिन चाहन्छु। हामी अहिले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी विधेयकमा काम गरिरहँदाखेरि केही महत्वपूर्ण प्रश्नहरू मनमा आएका छन्। तिनै विषयमा ध्यानकर्षण गराउँदै केही सुझाव राख्न म अनुमति चाहन्छु। मेरो पहिलो ध्यानकर्षण नीति अध्यावधिक गर्नुपर्ने तर्फ रहेको छ। राष्ट्रिय संस्कृति नीति 2067 लागू भएको 15 वर्ष भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको नयाँ राष्ट्रिय संस्कृति नीति 2081 को नयाँ मस्यौदाले पनि स्वयं विगतमा आवश्यक कानूनी तथा संरचनागत आधार नबनिरहँदाखेरि अपेक्षित कार्यान्वयन हुन नसकेको विषय उत्थान गरेको छ र केही महत्वपूर्ण नयाँ दिशाहरू पनि दिएको छ, जस्तै जीवित सम्पदाको पुस्तान्तरण, सांस्कृतिक तथा सृजनात्मक उद्योग र प्रविधि मार्फत अभिलेखीकरण। यी विषयहरू मैले पनि विगतमा उठाउँदै आइरहेकी छु। अब मन्त्रालयले नयाँ नीतिलाई छिट्टै अन्तिम रूप दिई अगाडि बढ़ाओस् भन्ने अपेक्षा राख्दछु। मेरो दोस्रो ध्यानकर्षण रहेको छ सभामुख महोदय, नीतिलाई आजको क्षमतासँग जोड्ने। हामीले पुराना दस्तावेज, हस्तलिखित सामग्रीहरू, फोटोहरू, मौखिक इतिहासदेखि नयाँ पुस्ताले सृजना गरिरहेका दस्तावेजहरूलाई पनि सुरक्षित राख्नुपर्नेछ। त्यसका लागि राष्ट्रिय अभिलेखालय जस्ता संस्थाहरू आजको आवश्यकता अनुसार मानवीय र डिजिटल क्यापेसिटी वृद्धि हुनुपर्छ। संस्कृति मात्र होइन, राज्यको समग्र ऐतिहासिक अभिलेख सुरक्षित गर्ने जिम्मेवारी बोकेको नेशनल आर्काइभ्सको आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने हिसाबले ब्यान्डविड्थ हामीले सुनिश्चित गर्नैपर्छ। मेरो तेस्रो ध्यानकर्षण रहेको छ सभामुख महोदय, कार्यान्वयनको लागि बलियो संरचना। हुन त संस्कृति स्वभावले नै पनि एउटा निकाय अथवा तहमा मात्र सीमित हुने विषय पक्कै होइन। यो समुदायदेखि सबै तह सबै तहको संस्थासम्म फैलिएको एउटा विषय हो। तर राष्ट्रिय पहिचान सामाजिक एकता र अर्थतन्त्रसँग समेत जोडिएको यति महत्वपूर्ण क्षेत्रका लागि विभिन्न तहमा भइरहेका यी प्रयासहरूलाई प्रतिस्थापन गर्न होइन अझ बलियो बनाउन राष्ट्रिय संस्कृति नीति र यसको प्राथमिकताहरूलाई कार्यान्वयन गर्न अघि बढाउन एउटा बलियो संरचना चाहिएकै छ। यसमा केही ग्यापहरू छन्। उदाहरणको लागि गुठी न्यू, हाम्रो सरकारले अथवा हामीले आजसम्म गुठीलाई केवल एउटा जग्गासँग जोडिएको विषयको मात्र रूपमा हेर्दै आएको छौं। त्यो एउटा महत्वपूर्ण पाटो अवश्य पनि हो, तर त्यति मात्र होइन, गुठीसँग समुदायले गर्ने अभ्यास र सांस्कृतिक प्रणालीहरू पनि जोडिएका हुन्छन्। तर अहिले गुठी संस्थान सम्बन्धित भूमि सुधार मन्त्रालयमा रहेको छ, त्यसैले अब यस्ता संरचनाहरूलाई पनि रचनात्मक रूपमा पुनरावलोकन गर्ने समय आएको छ कि भनेर सुझाव दिन चाहन्छु। त्यसैले हामीलाई लाग्न सक्छ हामीसँग सांस्कृतिक संस्थान पनि छ त भनेर। हालै आफ्नो इतिहासमा पहिलो पटक नाफा कमाएको उपलब्धि हासिल गरेकोमा म सांस्कृतिक संस्थानलाई बधाई दिन चाहन्छु। सुशासन र कार्य सम्पादनका यी प्रयासहरू निरन्तर हुन् भन्ने शुभकामना पनि दिन चाहन्छु। तर योसँगै एउटा प्रेसिङ प्रश्न छ, जुन मैले माथि पनि उल्लेख गरेकी थिएँ कि राष्ट्रिय संस्कृति नीतिको प्राथमिकता र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने स्तरको समन्वयकारी भूमिका के आज यस संस्थानले निर्वाह गरिरहेको छ? यदि गर्न सक्छ भनेदेखि यस संस्थानलाई अझ सबलीकरण गर्नु पर्यो, र यदि नसक्ने हो भने यसको भूमिकालाई पनि संरचनालाई पनि रचनात्मक रूपमा पुनरावलोकन गर्ने समय आएको छ। अन्त्यमा संस्कृति नीति 2081 अब अन्तिम रूप दिँदा बलियो नीति दस्तावेजसँगै त्यसको कार्यान्वयन गर्ने संरचना, जिम्मेवारी र मापन योग्य कार्ययोजना पनि आओस् भन्ने सुझाव दिँदै आउँदो आइतबार 27 सेप्टेम्बर विश्व पर्यटन दिवसको पनि शुभकामना दिँदै हाम्रो संस्कृति विश्व सामु गर्वका साथ प्रस्तुत हौ भन्दै बिदा हुन्छु। धन्यवाद।
1: माननीय सदस्य मदन कृष्ण श्रेष्ठ, समय 5 मिनट, त्यसपछि माननीय सदस्य गुरूप्रसाद बराल। माननीय सदस्य मदन कृष्ण श्रेष्ठ, समय 6 मिनट, त्यसपछि माननीय सदस्य गुरूप्रसाद बराल।
3: सामान्य सभामुख महोदय, हालैको विनाशकारी बाढीले दिएको पीड़ा अझै ताजै छ र आफन्त गुमाएका परिवार शोकमा छन्। बेपत्ताका परिवार आफन्तको खबर पर्खिरहेका छन्। घरबार गुमाएका नागरिक सुरक्षित बसोबासको प्रतीक्षामा छन्। यही अवस्थामा मौसमविदहरूले आज 8 देखि 12 गतेसम्म पूर्ण भारी वर्षा हुन सक्ने सम्भावना बताए अनुसार देशभर वर्षा शुरू भइरहेको छ। म आज यस सदन मार्फत सरकारलाई सोध्न चाहन्छु, यो वर्षालाई ध्यानमा राखेर अहिलेसम्म के तयारी भएको छ? जोखिम बढेमा कुन निकायले कुन समयमा के निर्णय गर्ने हो? पूर्वमान परिवर्तन हुन सक्छ, कहाँ कति वर्षा हुन्छ भन्ने कुरा थप स्पष्ट हुँदै जानेछ। तर यही अनिश्चितताका बीच पनि नागरिकको सुरक्षा सुनिश्चित गर्ने तयारी अगाडि बढाउनु पर्छ। तयारी शुरू गर्ने विपत्ति निश्चित भइसकेको प्रमाण पर्खनु पर्दैन। सभामुख महोदय, सतर्क रहनुहोस् भन्ने सूचनासँगै नागरिकले अर्को उत्तर पनि पाउनुपर्छ। कहाँ जाने, कुन बाटो सुरक्षित छ, बाल बालिका वृद्धविधा र हिन्डुल गर्न सक्ने व्यक्तिलाई कसले लैजाने, घर छोडेर गएपछि बस्ने र खाने व्यवस्था कहाँ छ? म सरकार समक्ष 5 वटा ठोस माग राख्न चाहन्छु। पहिलो, जोखिममा रहेका बस्ती र परिवारको पहिचान तत्काल अध्यावधिक गर्नुपर्दछ। पछिल्लो, बाढीले कटान गरे बाटो सुरक्षित छ, बाल बालिका वृद्धविधा र हिन्डुल गर्न सक्ने व्यक्तिलाई कसले लैजाने, घर छोडेर गएपछि बस्ने र खाने व्यवस्था कहाँ छ?

0: दियोस्। आवश्यक अनुसार सुरक्षित स्थानमा सार्ने निर्णय कसले गर्ने भन्ने जिम्मेवारी अहिले नै टोकियोस्। नागरिकलाई बसोबासको विकल्प दिएर उनीहरूको अवस्था बुझेर र स्थानीय समुदायसँग समन्वय गरेर स्थानान्तरणको तयारी गरियोस्। दोस्रो, पूर्व सूचनालाई प्रत्येक जोखिमयुक्त बस्तीसम्म पुर्याउने व्यवस्था गरियोस्। सरकारी वेबसाइटमा सूचना राखेपछि सबैले थाहा पाए भने भन्न मान्न मिल्दैन। मोबाइलको सन्देश पढ्न नसक्ने नागरिक छन्, नेटवर्क नपुग्ने ठाउँ छन्, स्थानीय रेडियो, टेलिफोन, साइरन र आवश्यक ठाउँमा घर दैलो मार्फत खबर पुर्याउने टोली परिचालन गरियोस्। सूचना पठाएको अभिलेखसँगै सम्बन्धित बस्तीले सूचना प्राप्त गरेको पुष्टि गरियोस्। वर्षा र नदीको अवस्थाबारे प्राविधिक निकायको आजावधिक सूचनाका आधारमा स्थानीय प्रशासनले निर्णय गर्ने स्पष्ट व्यवस्था चाहिन्छ। तेस्रो, उद्धार टोली र सामग्री जोखिमयुक्त क्षेत्र नजिकै तयार राखियोस्। सडक पड्किएपछि डोजर पठाउने, पुल बगेपछि ढुङ्गा खोज्ने र सञ्चार बन्द भएपछि वैकल्पिक सम्पर्कको व्यवस्था गर्ने अवस्था आउन नजिउँ। सम्भावित जोखिम अनुसार उद्धार सामग्री, औषधि, खानेपानी, सुक्खा खाजान र सञ्चार उपकरण पहिले नै उपयुक्त स्थानमा राखियोस्। अस्पताललाई आपतकालीन तयारीमा राखियोस्। खराब मौसममा हवाई उडार सीमित हुन सक्ने अवस्थालाई ध्यानमा राखेर स्थलमार्ग उडार गर्ने विकल्प तयार गरियोस्। उडारमा खटिने सुरक्षाकर्मीको आफ्नै सुरक्षा उपकरण विश्रामको व्यवस्था पनि सुनिश्चित गरियोस्। चौथो, सडक यात्रा र निर्माण स्थलको सुरक्षाबारे समयमै निर्णय गरियोस्। दसैँ नजिकै गर्दा घर फर्कने यात्रुको चाप बढ्छ। जोखिमयुक्त सडक खण्डको निरीक्षण, आवश्यक स्थानमा निगरानी र सुरक्षित वैकल्पिक मार्गको सूचना अहिलेबाटै उपलब्ध गराइयोस्। वर्षा र पहिरोको जोखिम अनुसार कुनै खण्डमा आगमन रोक्नुपर्ने भए यात्रु बीच बाटोमा पुगेपछि मात्रै थाहा पाउने अवस्था नहोस्। निर्णय समयमै सार्वजनिक गरियोस् र अल्पत्र यात्रुका लागि सुरक्षित बस्ने तथा खाने व्यवस्था होस्। नदी किनारका निर्माण स्थल, जल विद्युत आयोजना र सुरुङमा काम गर्ने श्रमिकको सुरक्षित निकास तथा सम्पर्क व्यवस्था पनि परीक्षण गरियोस्। पाँचौं, तयारीका लागि आवश्यक बजेट र निर्णय गर्ने अधिकार स्थानीय तहसम्म पुर्याइयोस्। जिल्ला र पालिकालाई निर्देशन पठाएर मात्रै संघीय सरकारको जिम्मेवारी पूरा हुँदैन। आवश्यक सामग्री किन, सुरक्षित आश्रय सञ्चालन गर्न र नागरिकलाई सार्न सोच चाहिन्छ। प्रदेशको समय समन्वय, संघको सहयोग र स्थानीय तहको कार्यान्वयन बीच जिम्मेवारी स्पष्ट हुनुपर्छ। आश्रयस्थलमा महिला, बाल बालिका, गर्भवती, देश नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकता सम्बोधन गरियोस्। खानेपानी, शौचालय, नियमित औषधि र सुरक्षाको व्यवस्था पहिल्यै मिलाइयोस्। सामान्य सभामुख महोदय, म गृहमन्त्रीज्यूलाई आग्रह गर्दछु, जोखिमको प्रारम्भिक आकलन उपलब्ध उडार क्षमता र बाँकी तयारीबारे यस सदनलाई जानकारी दियोस्। त्यसपछि मौसमको अध्यावधिक अवस्था अनुसार नियमित सार्वजनिक विवरण दिनुहोस्। कुन जिल्लामा टोली तयार छ, कुन पालिकामा आश्रयस्थल टोकिएको छ र कहाँ सामग्री अपुग छ, त्यो अभाव कहिलेसम्म पूरा हुन्छ, सरकारको जवाफमा यी विवरण आउनुपर्छ। नागरिकले जीवन जोगाउने काममा प्रतिपक्ष सहयोग गर्न सदैव तयार छ। आवश्यक समय र जनचेतनामा हामी पनि सहभागी हुन्छौं। यसका साथै तयारीको अनुगमन र सरकारलाई जवाफदेही बनाउने जिम्मेवारी पनि हामी निभाउँछौ। आज हामीसँग सम्भावित जोखिमको सूचना छ र तयारी गर्ने न्यून समय मात्र छ। यस समय नागरिकलाई सुरक्षित बनाउन सकियोस्। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य गुरु प्रसाद बराल, समय 6 मिनट, त्यसपछि मान्य सदस्य रमेश कुमार मल्ल।

0: सम्मानित सर्वोच्च अदालत सहित देशका विभिन्न अदालतमा आगजनी र तोडफोड भयो। हजारौं होइन लाखौं मुद्दाका महत्वपूर्ण मिसिल तथा अभिलेखहरू नष्ट भए। त्यसको प्रत्यक्ष असर आज पनि न्याय खोजिरहेका लाखौं नागरिकहरूलाई परिरहेको छ। त्यसैले मेरो प्रश्न छ सभा महोदय, अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुन्छ कि न्यायपालिकालाई स्वतन्त्र सक्षम र निर्भीक बनाएर आज सत्ता पक्षका मान्य सदस्यहरूबाटै अदालतमाथि निरन्तर प्रहार हुने, अदालतका निर्णयहरूप्रति राजनैतिक आक्रोश व्यक्त हुने र न्यायपालिकामाथि प्रहार जमाउने अत्यन्त गलत प्रवृत्तिहरू भइरहेका छन्। यो अत्यन्त गम्भीर छ सभाबु महोदय, हामी कस्तो नजिर बसाउन खोज्दैछौ? संसद कानून बनाउने निकायका हामी सदस्य हौ, तर कानूनको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको हो सभा महोदय। सरकार र सत्तारूढ दलले संविधान र कानूनको सीमाभन्दा बाहिर जान खोज्दा अदालतले रोक्नु उसको संवैधानिक कर्तव्य हो सभा महोदय। अदालतले रोकेको विषयमा अदालतसँगै बदला लिने मानसिकता लोकतान्त्रिक संस्कार हुन सक्दैन सभा महोदय। हामीले बुझ्नु पर्दछ अदालत कुनै सरकारको विरोधी होइन, संविधानको रक्षकको सभा महोदय। आज अदालतलाई दबाउने बाटो खोजियो भने भोलि त्यही बाटोबाट नागरिकको न्याय पाउने अधिकारमाथि प्रहार हुनेछ सभा महोदय। त्यसैले सत्ता बदलिन सक्छ, सरकार बदलिन सक्छ, संसदको समीकरण पनि बदलिन सक्छ, तर न्यायपालिकाको स्वतन्त्रता र संविधानको सर्वोच्चतालाई कमजोर बनाउनु हुँदैन सभा महोदय। अदालतलाई कब्जा गर्ने होइन, अदालतलाई स्वतन्त्र राख्ने संस्कारको विकास गरौं, किनकि अदालत कमजोर भयो भने सबैभन्दा पहिले कमजोर हुने सत्ता होइन सभा महोदय। नागरिकहरूको न्याय पाउने अधिकारको आधार नै कमजोर हुनेछ। सत्ता निकटका मान्य सदस्यहरूबाट सम्मानित अदालत र न्यायाधीशलाई लक्षित गरी निरन्तर रूपमा आपत्तिजनक र आक्षेपपूर्ण अभिव्यक्ति आउनु अत्यन्त गम्भीर विषय हो। अदालतको फैसला चित्त नबुझे कानूनको बाटो रोज्न सकिन्छ सभा महोदय। न्यायाधीशलाई धम्क्याउने, बदनाम गर्ने र राजनीतिक दबाव सिर्जना गर्ने अधिकार कसैलाई छैन सभामुख महोदय। आज नेपालको संविधानको धारा 105 ले बहसमा बन्देज गरेको छ सभा महोदय। नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सन्दर्भमा संघीय संसदको कुनै सदनमा छलफल गर्न पाइँदैन सभा महोदय। आफू सत्तामा हुँदा अदालतले संविधान र कानूनको सीमाभन्दा बाहिर जान रोक्यो भन्दैमा न्यायाधीशहरूमाथि विस्मरण गर्ने हो भने प्रश्न उठ्छ सभा महोदय, हामी न्यायपालिकाको स्वतन्त्र जोगाउँदैछौ कि सत्ताको प्रभावमा न्यायपालिकालाई ल्याउने र न्यायालयलाई कमजोर बनाउने वातावरण बनाउँदैछौ? संसदको जिम्मेवारी अदालतलाई डर देखाउनु होइन, संविधानको सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रताको रक्षा गर्नु संसदको महत्वपूर्ण जिम्मेवारी हो। आज न्यायाधीशहरूमाथि प्रहार गर्दा ताली बजाउने हो भने भोलि त्यही प्रहारको मूल्य नागरिकले आफ्नो न्याय पाउने अधिकार गुमाएर चुकाउनु पर्ने हुन्छ सभा महोदय। अदालतसँग असहमति राख्न पाइन्छ, तर अदालतले कमजोर पार्ने राजनीतिक स्वीकार्य छैन सभा महोदय। संसदले अदालतका फैसलाहरूको अध्ययन संसदीय समितिमा गर्दैन सभा महोदय, यो गर्न पनि मिल्दैन। सर्वोच्च अदालत र अन्य अदालतहरू संसदको मातहतमा हुनै सक्दैनन् सभाहु महोदय, यस खालको भ्रान्तिबाट बाहिर निस्कनु आजको आवश्यकता छ। आवधिक निर्वाचनबाट जनादेशहरू आउँछन् र ती जनादेशहरू अस्थायी हुन्छन् सभाहु महोदय, जसले लोकतन्त्र विधिको शासनका आधारशिलाहरूमाथि भत्काउन मिल्दैन, भत्काउनु हुँदैन सभाहु महोदय। हामी देशको संविधानका मार्फत अदालतको संरक्षण गर्न चाहन्छौ। आज अदालतका सुधारका सन्दर्भमा नेकपा एमाले दृढ छ र रहन्छ। न्याय परिषद त्यसका लागि उपयुक्त संस्था हो र न्याय परिषद मार्फत चाहिँ अदालतलाई हामीले सुधारको निर्देश दिन सक्छौ।
1: माननीय सदस्य रमेश कुमार मल्ल, समय। माननीय सदस्य किन उठ्नु भएको? माननीय सदस्यलाई माइक दिने, एक मिनट भित्र आफ्नो कुरा राख्नु।
2: एक मिनट पुग्दैन सभामुख महोदय, अलिकति विषय गम्भीर छ, अदालतको संवेदनशीलताको विषय छ सभामुख
1: महोदय। माननीय सदस्य राख्नु, एक मिनट भित्र आफ्नो कुरा राख्नु।
3: हामी अदालतलाई कमजोर बनाउने होइन, हामी कमजोर अदालतलाई सक्षम बनाउनु पर्छ भन्नका लागि आज संसदमा बोल्दैछौ। तपाईँहरूले 2094-95 सालसम्म अदालतमा सिन्डिकेट बनाउनु भयो, हामी सिन्डिकेट अन्त्य गर्नुपर्छ र काबिल र सक्षम न्यायाधीशले न्याय सम्पादन गर्नुपर्छ भनेर आज संसदमा बोल्दैछौ। हामी कुनै पनि मुद्दाको फैसलाको पुनरावेदन सुन्दै छैनौ, तर हामी के गर्दैछौ, गलत फैसला भए भने ती गलत फैसलाको आधारमा महाभियोगको विषय पनि संसदले हेर्ने भएकाले कस्ता फैसला हुन्छन् भन्ने कुरामा विचार गर्न पाइयोस् भन्ने सन्दर्भमा संविधानले दिएको कानून न्याय तथा मानव अधिकार समिति छ भन्ने कुराको तपाईँहरूलाई विश्वास दिलाउँदैछौ र हामी भन्दैछौ सक्षम र योग्य न्यायाधीशमाथि प्रहार नगरियोस्, यसका आधारमा न्यायाधीशको मानमर्दन नहोस् भन्नका लागि हामी बोल्दैछौ। यसका लागि स्वतन्त्र न्यायपालिका पछौट राख्नु हाम्रो
1: उद्देश्य। माननीय सदस्य रमेश कुमार मल्ल, समय 9 मिनट, त्यसपछि माननीय सदस्य राधिका रामदेव। माननीय सदस्य किन उठ्नु भएको? माननीय सदस्यलाई माइक दिनु, एक मिनट भित्र आफ्नो कुरा राख्नु।
0: सभामुख महोदय, हामी संसदको गरिमा कार्यपालिका र व्यवस्थापिका क्षेत्राधिकारको बारेमा गम्भीर छौं र जानकार छौं। अदालतका फैसलाहरूको अध्ययन गर्ने समिति होइन सभामुख महोदय, अदालतको फैसलालाई संसदले अध्ययन गर्न मिल्दैन सभामुख महोदय, त्यसको लागि न्याय परिषदको व्यवस्था छ। न्याय परिषदले नै आवश्यक प्रक्रियालाई अगाडि बढाउँछ र त्यसले नै आवश्यक न्यायालयमा सुधार र संशोधन गर्छ। माननीय सभामुख महोदय, यो चौतर्फी हमला गरेर अदालतको मान मर्दन गर्ने कुरा कतै हामीलाई स्वीकार्य छैन। धन्यवाद।
1: माननीय सदस्य रमेश कुमार मल्ल, समय 9 मिनट, त्यसपछि माननीय सदस्य राधिका रम्तेल।
4: धन्यवाद छ माननीय सभामुख महोदय। सम्भवतः नेपाली समय अनुसार शुक्रबार बिहान सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँलाई यस ऐतिहासिक अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यसपटक प्रधानमन्त्रीजी संयुक्त राष्ट्रसंघको मञ्चमा नेपाल सरकारको प्रतिनिधि मात्र भएर होइन, हिमाली सुनामीको पीड़ादायी कथा लिएर उपस्थित हुनुभएको छ। संयुक्त राष्ट्रसंघमा नेपालको यात्रा आजको होइन, सन् 1956 तत्कालीन परराष्ट्र मन्त्री चुडाप्रसाद शर्माको नेतृत्वमा नेपालले पहिलो पटक महासभामा सहभागिता जनाएको थियो। त्यस यता धेरै प्रधानमन्त्री र नेपाली प्रतिनिधिमण्डलले विश्व मञ्चमा नेपालको आवाज राख्दै आएका छन्। तर जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको पीड़ाका विषयमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोरदार रूपमा उठाउनु भएको विषय यहाँ स्मरण गराउँदछु। सन् 2008 भएको संयुक्त राष्ट्रसंघको 63 महासभामा तत्कालीन प्रधानमन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टीका नेता कमरेड प्रचण्डले नेपाली जनतालाई जलवायु परिवर्तनको बढ्दो जोखिमबाट जोगाउन र हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो। त्यसकै निरन्तरतामा 15 वर्षपछि 2023 सम्पन्न 78 महासभामा उहाँले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको न्यून योगदान हुँदाहुँदै पनि जलवायु संकटको अन्यायपूर्ण असर भोगिरहेकोले लस एण्ड ड्यामेज फण्डको प्रभावकारी सञ्चालन र क्षतिपूर्ति संयन्त्रको आवाज उठाउनु भएको थियो। त्यसको केही समयपछि प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुभयो। उहाँले आफ्नै आँखाले हिमाल देख्नुभयो, प्रभावित समुदाय भेट्नुभयो र संसदमा उभिएर भन्नुभयो, नेपालले भोगिरहेको जलवायु संकट अत्यन्तै निन्दनीय अन्याय हो। लस एण्ड ड्यामेजको विषय वार्ताको विषय होइन, क्षतिपूर्तिसँग जोडिएको विषय हो। आजमा त्यही घटनाको एउटा असहज संयोग सम्झना चाहन्छु। गुटेरेस नेपाल आएर हिमालको भविष्यबारे चेतावनी दिएको 3 वर्ष पनि पूरा भएको छैन, तर त्यो चेतावनी आज हाम्रो आँखा अगाडि महाविपत्तिको रूपमा खडा भएको छ। हिजो उहाँले विश्वको छाना हिमाल पग्लिँदैछ भन्नुभएको थियो, आज हिमाली सुनामीले हजारौं नेपालीको जीवन बस्ती र पूर्वाधार बगाएको छ। हिजो हामीले जलवायु जोखिमको कुरा अन्तर्राष्ट्रिय सम्मेलनमा गरिरहेका थियौं, आज हामीसँग सम्पर्कविहीन नागरिकका परिवार छन्, आफन्तको मृत्युले शोकमण्डुकेका हजारौं घर परिवार छन्, भत्किएका सड़क पुल र भवनका भग्नावशेषहरू छन् र हिसाबै गर्न नसकिने क्षतिको भयावह दृश्य छ। सभामुख महोदय, प्रधानमन्त्रीजीको यसपटकको सम्बोधन सामान्य कूटनैतिक सम्बोधन हुने छैन भन्ने मेरो अपेक्षा छ। अन्तर्राष्ट्रिय न्याय अदालतको 2025 एडभाइजरी अपोइनियनले जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दायित्व उल्लङ्घनबाट क्षति भएमा क्षतिपूर्तिको प्रश्न उठ्ने र परिस्थिति अनुसार पुनस्थापना तथा क्षतिपूर्ति समेत त्यसको स्वरूप हुन सक्ने स्पष्ट गरेको छ। अदालतले जलवायुजन्य क्षतिमा क्षतिपूर्ति सम्भव हुने कानूनी आधार व्याख्या गरे पनि कुनै विशेष देशलाई कति क्षतिपूर्ति दिने भनेर निर्धारण भने गरेको छैन। त्यसैले प्रधानमन्त्रीज्यूले विश्व समुदायसँग भन्नुपर्नेछ, नेपालले सहानुभूति र दया होइन न्याय खोजिरहेको छ, हामीलाई जलवायु न्याय र क्षतिपूर्ति चाहिएको छ। हामी चाहन्छौं क्षतिको वैज्ञानिक मूल्याङ्कन, लस एण्ड ड्यामेज फण्डबाट तत्काल र सहज वित्तीय पहुँच, जलवायु प्रतिरोधी पूर्वाधारका लागि परिविधि र वित्त एवं हिमाली देशको विशेष जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु नीतिमा संस्थागत मान्यता। सभामुख महोदय मार्फत प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह गर्दछु, तपाईँ विश्व मञ्चमा नेपालको पीड़ा लिएर उभिँदै हुनुहुन्छ, त्यो पीड़ालाई नेपालको अधिकारको आवाज बनाउनुहोस्। जलवायु न्यायलाई शब्दमा होइन वित्त परिविधि क्षतिपूर्ति र कार्यान्वयनको ठोस अन्तर्राष्ट्रिय एजेण्डा बनाउने पहल गर्नुहोस्। सभामुख महोदय, म केही दिन अघि प्रभावित क्षेत्र नुवाकोट पुगेर फर्किएको छु। माथिल्लो त्रिशुली एकमा कार्यरत मजदुरका परिवारका सदस्य पनि मसँगै हुनुहुन्थ्यो। उहाँहरू लामो समयदेखि आफ्ना आफन्त जीवितै फर्किने आशामा पर्खिराख्नु भएको थियो, तर सुरुङबाट धेरै शव निकालिएको खबर सुनेपछि उहाँहरूले आफन्त जीवित फर्किने आशा करिब टुटाइसक्नु भएको थियो। तैपनि सास भए सास नभए लास भेटियोस् भन्ने अन्तिम आशाले उहाँहरू त्रिशुली जानुभएको थियो। त्यहाँको अवस्था देखेपछि उहाँहरूले एउटा गम्भीर प्रश्न गर्नुभयो, समयमै खोजेर उद्धार भएको भए केही जीवन बचाउन सकिन्थ्यो कि? सभामुख महोदय, यो मेरो आरोप होइन, पीड़ित परिवारको गम्भीर प्रश्न हो। सभामुख महोदय, हामी बितेको समय फर्काउन सक्दैनौ, तर पीड़ित परिवारलाई राज्यले साथ दिएर आफ्नोपन महसुस गराउन सक्छ। सम्पर्कविहीनहरूमध्ये धेरै परिवारले सामाजिक परम्परा अनुसार अन्तिम संस्कार समेत गरिसकेका छन्। अब उनीहरूको मृत्यु पुष्टि र कानूनी प्रक्रिया सहज बनाइयोस्, राहत बिमा र क्षतिपूर्ति दिइयोस्, कम्तीमा परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गरियोस्, अभिभावक गुमाएका बालबालिकाको शिक्षा संरक्षण र भविष्यको जिम्मेवारी राज्यले लियोस्। मैले नुवाकोटको पिपलटारमा रसुवा खाल्टेका केही बाढी पीड़ितलाई पनि भेटे। करिब 500 आफन्त गुमाएर त्यहाँ पुगेका उनीहरू 2072 भूकम्पमा परि करिब 6 दर्जन आफन्त गुमाएर पुनर्वास पद्धति खाल्टे पुग्नुभएका रहेछन्। 11 वर्षपछि फेरि उहाँहरूमाथि नै यति ठूलो वज्रपात परेको छ। अहिले उहाँहरू टेन्टभित्र हुनुहुन्छ, कुनै परिवार सग्लो छैन, कसैको आँखा उभानो छैन, सहाराविहीन र अभिभावकविहीन छन्। मातृत्व पितृत्व र प्रियजन गुमाएका खाल्टेका ती नागरिकका जस्तै पीड़ा सयौं बस्तीका साझा पीड़ा हुन्। उनीहरू न पुरानो ठाउँमा फर्किन सक्छन्, न कुनै वैकल्पिक व्यवस्थापनको सुनिश्चितता छ। विपत्तिमा नागरिक एक्लो हुँदैन भन्ने अनुमति दिलाउनु राज्यको दायित्व हो। आज पीड़ित परिवारले सरकारसँग त्यही भरोसा खोजिरहेका छन्। त्यसैले सरकारले तत्काल सुरक्षित र स्थायी पुनर्वासको स्पष्ट निर्णय गरोस्। सत्ताइस दिनदेखि खोजी उद्धार आवास निर्माणमा खटिरहनु भएका वाइसिएलका साथीहरूसँगै नुवाकोटमा म दुई दिन श्रममा सहभागी भए, आवास निर्माणमा सहभागी भए। स्वतस्फूर्त विगत प्रस्तावित क्षेत्रमा खटिनुभएका साथीहरूलाई धन्यवाद व्यक्त गर्दछु। दक्ष जनशक्तिलाई स्वयंसेवकको रूपमा परिचालन गरेर पुनर्निर्माण कार्यमा लगाउन तिनै तहका सरकार र सम्पूर्ण राजनीतिक दलहरूलाई म विशेष आग्रह गर्दछु। प्रलयकारी विपत्तिको पहिलो दिनदेखि खोज उद्धार राहत र अस्थायी आवास निर्माणमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, देशभरि र देश बाहिरका उद्धारकर्ता, स्वयंसेवक, युवा साथीहरू, स्थानीय समुदाय, मित्र राष्ट्रहरू, दात्री निकाय तथा सहयोगी संघ संस्थाप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, जलवायु संकटको एउटा मात्र रूप छैन। कहिले अतिवृष्टि, कहिले अनावृष्टि, कहिले छोटो समयमा अत्याधिक वर्षा, कहिले लामो खडेरी, कहिले असामान्य तापक्रम, जलवायु संकटका बहुआयामिक प्रभाव हामीले भोगिरहेका छौं। यसको असर वातावरण मात्र सीमित छैन, कृषि, पानी, खाद्य सुरक्षा, स्वास्थ्य र मानिसको जीविकोपार्जनमा गम्भीर असर परेको छ। र यसको सबैभन्दा ठूलो मार समाजका विभिन्न वर्ग, पीडितका जनता, किसान, श्रमजीवी, सुकुम्बासी तथा सीमान्तकृत समुदायले भोग्नु परेको छ। त्यसैले जलवायु संकट अब वातावरणको मात्र विषय होइन, मानव जीवन र सामाजिक न्यायको प्रश्न पनि हो। जलवायु संकटसँग जुझ्नु भनेको प्रकृति जोगाउनु मात्र होइन, मानिसको जीवन र जीविको उपार्जन जोगाउनु पनि हो। सरकारले विपत भएपछि राहत दिने भन्दा विपत आउनु अघि नै जोखिम पहिचान र पूर्व तयारीमा जोड दिनुपर्दछ। जोखिम मुक्त बस्तीको व्यवस्थापन र जलवायु अनुकूल कृषि, खाद्य तथा पानीको सुरक्षा, स्वास्थ्यको पूर्व तयारी र कमजोर समुदायको सामाजिक सुरक्षाका लागि अहिलेदेखि नै योजनाबद्ध कार्ययोजना आवश्यक छ। अन्तमा, जलवायु परिवर्तनकै विषयमा हामी बोलिरहँदा, छलफल गरिरहँदा जल तथा मौसम विभागले आगामी तीन दिनका लागि जारी गरेको मौसमी चेतावनीलाई गम्भीरताका साथ लिई बाढी, पहिरो तथा डुबाङको जोखिममा स्थानमा नबस्न, लामो दूरीको यात्रा नगर्न, हिमाली पदयात्रामा नजान र समयमै सुरक्षित स्थानमा आश्रय लिनुहुन सम्पूर्ण बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा म हार्दिक अनुरोध गर्दछु। र अन्तिममा मैले एउटा कुरा, आज भर्खरै मात्र हामी संसदमा एउटा जोरदार रूपमा एउटा बहसमा प्रवेश गरेका छौं, म स्मरण गर्न चाहन्छु, न्यायालयको पुनर्संरचना र शुद्धिकरणको विषयमा हामीले पटक पटक छलफल पनि गर्यौं, न्यायाधीशको पुनर्नियुक्तिको बारेमा पनि हामीले छलफल गर्यौं, संविधान निर्माण गर्ने क्रममा यो विषयमा हामीले गम्भीरतापूर्वक आफ्ना कुरा राख्यौं र फरक मत दर्जा पनि गरेका छौं। तर आज जुन साथीहरूले यहाँ गम्भीरतापूर्वक बहस गरिराख्नु भएको छ, आज चार दिन मात्रै बाँकी रहेका न्यायमूर्तिहरूको समयावधि थप गरेर न्यायालयको पुनर्संरचना र शुद्धिकरण हुन्छ भनेर यहाँ बहस गर्नुको कुनै औचित्य छैन साथीहरू। त्यसैले म यो भन्न चाहन्छु कि यदि साँच्चै हामी दिलैदेखि न्यायालयको पुनर्संरचनाको पक्षमा छौं भने यसको विषयमा पनि गम्भीरतापूर्वक छलफल गरौं, यही कुराको अपील गर्दै म मेरा भनाइ टुङ्ग्याउँछु। हस्त, धन्यवाद।
1: मान्य सदस्य र अधिकार अन्त्यल, समय 3 मिनट, त्यसपछि मान्य सदस्य खुशबु ओली।
5: सम्माननीय सभामुख महोदय, सुरुमा त हाम्रो देशका प्रधानमन्त्री विश्व सम्मेलनमा भाग लिन जानुभएको छ, उहाँलाई यात्रा र उहाँको उद्देश्य सफल रहन सकोस् शुभकामना छ। र सम्माननीय सभामुख महोदय, सरकार कोठा खाली छ भन्ने प्रश्न सहित दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रहमा बसेको आज 158 दिन पुगेको छ। यो केवल कोठा पाउने विषय होइन, जातीय विभेद र सामाजिक न्यायको गम्भीर प्रश्न हो। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरुद्धको हक सुनिश्चित गरेको छ, तर आज पनि जातकै आधारमा कोठा नपाउने र अपमान सहनु पर्ने अवस्था रहनु दुखद र गम्भीर विषय हो। आफ्नै देशकी नागरिक 158 दिनदेखि न्यायका लागि सडकमा सत्याग्रह गरिरहँदा सरकार मौन बस्नु हुँदैन। त्यसैले सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, दिपा नेपालीलाई तत्काल वार्तामा बोलाइयोस् र उहाँको न्यायचित मागहरू शीघ्र सम्बोधन गरियोस् र घर बहाल लगायतका क्षेत्रमा हुने जातीय विभेद अन्त्य गर्न प्रभावकारी कानुनी व्यवस्था र कार्यान्वयन गरियोस्। जातका आधारमा कसैको ढोका बन्द नहुने समाज निर्माण गर्नु राज्यको जिम्मेवारी हो। धन्यवाद।
1: माननीय सदस्य खुशबु ओली, समय 6 मिनट, त्यसपछि माननीय सदस्य सूर्य बहादुर तामाङ।
6: सम्माननीय सभामुख महोदय, म आज यस सदन मार्फत रूसमा रहेका नेपाली नागरिकले भोगिरहेका केही गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। केही दिन अघि रूस भ्रमणको क्रममा त्यहाँ रहेका नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी तथा गैर आवासीय नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाए। उहाँहरूले उठाउनु भएको विषय कुनै एउटा देशमा रहेका नेपालीको मात्र समस्या होइनन्। ती विषय नेपालको विप्रेषण नीति, श्रम नीति, उच्च शिक्षा, चिकित्सा शिक्षा, वैदेशिक रोजगार व्यवस्थापन र परराष्ट्र नीतिसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय सरोकारका विषय छन्। पहिलो र अत्यन्त गम्भीर समस्या हो रूसबाट नेपालमा वैधानिक रूपमा पैसा पठाउने प्रभावकारी माध्यम नहुनु। केही समय अघि रूसमा रहेका नेपालीहरूले भोटेकोसी बाढ़ी पीड़ितको उद्धार तथा पुनर्स्थापनाको लागि 20 लाख सहयोग संकलन गरी नेपाल ल्याएर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका थिए। किन रूसदेखि क्यास पैसा नै नेपालमा ल्याएर यहाँ जम्मा गरिएको होला? रूस युक्रेन युद्धपछि रूसका प्रमुख बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित भएका कारण रूसमा वैधानिक रूपमा काम गरिरहेका नेपालीले आफ्नो कमाई नेपालस्थित परिवारसम्म औपचारिक माध्यमबाट पठाउन कठिनाई भोगिरहेका छन्। रूसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त विप्रेषण कम्पनीका एजेन्ट वा साझेदार संस्था नरहेको उहाँहरूले बताउनु भएको छ। परिणाम त नागरिकलाई कानून पालना गर्न चाहँदा पनि व्यवहारमा वैकल्पिक बाटो नपाइने अवस्था बनेको छ। यसको समाधानको लागि नेपाल राष्ट्र बैंकले भारतसँगको बैंकिङ संयन्त्र एनपीआई, यूपीआई लगायत उपलब्ध वैधानिक प्रणालीको सम्भाव्यता अध्ययन गरोस् भन्दै सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आवश्यक परे रूस वा प्रतिबन्धबाट प्रभावित नभएको तेस्रो मुलुक मार्फत इजाजत प्राप्त विप्रेषण कम्पनीका एजेन्ट नियुक्त गर्ने व्यवस्था पनि मिलाइयोस्। रूसमा रहेका नेपालीलाई वैधानिक रूपमा पैसा पठाउने बाटो नहुँदा हुण्डीको कारोबार बढ्ने र अनौपचारिक क्यास ट्रान्सफरको जोखिम पनि बढ़ेको छ। दोस्रो विषय, रूस सरकारको छात्रवृत्तिमा छनौट भएका नेपाली विद्यार्थीलाई एनओसी नदिने समस्या हो। शैक्षिक सत्र 2026-27 लागि रूस सरकारले नेपाली विद्यार्थीका लागि 40 वटा छात्रवृत्ति कोठा उपलब्ध गराएको र त्यसमा पूर्ण शुल्क छूट, आवास तथा मासिक वृत्तिको अव्यवस्था रहेको छ। तर नेपालबाट पूर्व स्वीकृति नपाउँदा छात्रवृत्ति नै गुम्ने जोखिम बढ़ेको छ। यसर्थ सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थी र रोजगारीका लागि जाने श्रमिकलाई एउटै दृष्टिकोणबाट हेर्नु हुँदैन। रूस सरकारको छात्रवृत्तिमा छनौट भएका विद्यार्थीलाई सरल र स्वचालित प्रक्रियाबाट एनओसी उपलब्ध गराउने व्यवस्था तत्काल लागू गरियोस्। साथै रूसमा अध्ययनरत विद्यार्थीको शुल्क तथा जीवनयापन खर्च वैधानिक बैंकिङ प्रणालीबाट पठाउन विशेष व्यवस्था मिलाइयोस्। तेस्रो विषय, रूसबाट चिकित्सा शिक्षा हासिल गरेका नेपाली चिकित्सकको दर्ता तथा इन्टर्नशिप सम्बन्धी अवरोध हो। रूसमा चिकित्सा शिक्षाको स्नातक कार्यक्रम 6 वर्षको हुने र कतिपय विद्यार्थीले त्यसअघि 1 वर्षको तयारी तथा भाषा कार्यक्रम समेत पूरा गर्नुपर्ने विवरण उहाँहरूले सुनाउनुभयो। समस्या मुख्यत नेपालमा मान्यता तथा इन्टर्नशिपको विद्यमान व्यवस्थासँग सम्बन्धित छ। यदि पाठ्यक्रम, अध्ययन अवधि, क्लिनिकल अभ्यास र मूल्याङ्कन प्रणाली वस्तुगत रूपमा परीक्षण गर्न सकिन्छ भने देशको नामको आधारमा मात्र समस्या समाधान नहुने अवस्था किन भइरहेको छ? स्मरण रहोस्, इतिहासको कालखण्डमा सोभियतबाट डाक्टर भगवान कोइराला जस्ता फर्केका हजारौं डाक्टर इन्जिनियरहरू नेपालमा अहिले पनि कार्यरत छन्। नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय तथा रूसी सम्बन्धित निकाय बीच औपचारिक समन्वय गरी इक्विभ्यालेन्स म्याट्रिक्स तयार गर्न सरकारको ध्यान आकर्षण गराउँदछु। आवश्यक क्लिनिकल अभ्यास नेपालमै पूरा गर्न सकिने व्यवहारिक व्यवस्था गरियोस् र गुणस्तरमा कुनै सम्झौता नगरी विद्यमान निर्देशिकाको पुनरावलोकन गरियोस्। चौथो विषय रुसको लागि श्रम स्वीकृति स्थगित हुनु 4 जनवरी 2024 वैदेशिक रोजगारी विभागले रुस र युक्रेनका लागि अर्को सूचना नभएसम्म श्रम स्वीकृति स्थगित गरेको थियो यसको पृष्ठभूमिमा नेपाली युवाको रुसी सेनामा भर्ती र त्यसबाट भएको मानवीय क्षतिको विषय रहेको उल्लेख छ सैन्य भर्ती रोक्न राज्यले लिने कड़ा कदम प्रति प्रश्न होइन प्रश्न के हो भने त्यसैको परिणाम स्वरूप वैध नागरिक श्रम बजार समेत बन्द हुँदा के समस्या समाधान भएको छ भन्ने हो पुराना वैधानिक श्रमिकलाई पुनः प्रवेशको सुविधा नहुँदा रोजगारी गुम्ने नयाँ श्रमिक अनौपचारिक बाटोबाट रुस प्रवेश गर्ने र संकटका बेला राज्यको अभिलेख तथा कल्याणकारी सुरक्षा प्रणालीबाट बाहिरिने जोखिम बढेको छ त्यसैले सैन्य तथा सुरक्षा प्रकृतिका काममा पूर्ण रोक कायम राख्दै गैर सैन्य सुरक्षित र नियमन योग्य क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खोल्ने सम्भावनाबारे सरकारले अध्ययन गरोस् भन्दै सरकारको ध्यानाकर्षण गराउँदछु अन्त्यमा नेपाल रुस सम्बन्धलाई नागरिकको दैनिक जीवनसँग जोडेर हेर्न आवश्यक छ ऊर्जा विद्युत कृषि स्वास्थ्य औषधि पर्यटन तथा शिक्षामा सहकार्यका सम्भावनाहरू छन् नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबै मित्र राष्ट्रहरूसँग व्यावहारिक र सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्छ सम्मान्य सभामुख महोदय रूसमा रहेका नेपाली नागरिक राज्यसँग विशेष सुविधा मागिरहेका छैनन् उहाँहरूको मूलमा कानून पालना गरेर काम गर्न पढ्न र आफ्नो कमाई परिवारसम्म वैधानिक रूपमा पठाउन सक्ने वातावरणको हो हालै रूसमा रहेका नेपाली समुदायले भोटेकोशी त्रिशुली क्षेत्र बाढ़ी पीड़ितका लागि करिब 20 लाख रूपियाँ सहयोग संकलन गरे पनि वैधानिक बैंकिङ माध्यम नभएका कारण उक्त रकम नगद बोकेर नेपाल ल्याउनु परेको उदाहरण समेत प्रस्तुत गर्नुभएको थियो त्यसैले म सरकारसँग आग्रह गर्दछु यी विषयलाई प्रशासनिक समस्याका रूपमा मात्र नहेरी राष्ट्रिय नीति र नागरिक संरक्षणको विषयमा लिनुपर्दछ सम्बन्धित मन्त्रालय नेपाल राष्ट्र ब्याङ्क वैदेशिक रोजगार विभाग नेपाल मेडिकल काउन्सिल चिकित्सा शिक्षा आयोग र परराष्ट्र मन्त्रालयलाई एकीकृत रूपमा संलग्न गराई स्पष्ट समय सीमा सहित समाधान खोजियोस् संसद र सम्बन्धित संसदीय समितिमा समेत यस विषयमा विस्तृत छलफल गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु धन्यवाद
1: मान्य सदस्य सूर्य बहादुर तामाङ समय 3 मिनट त्यसपछि मान्य सदस्य निनु कुमारी कर्ण
7: सम्माननीय सभामुख महोदय मेरो जिल्ला उदयपुर हो तीनैवटा प्रदेशको बीच भागमा पर्ने उदयपुरको प्रचुर सम्भावना आजसम्म सरकारले किन देख्न सकिरहेको छैन उदयपुर प्रचुर सम्भावना बोकेको सुन्दर शान्त जिल्ला हो कृषि प्रविधि उद्योग पर्यटन वन जलस्रोत र खानी क्षेत्रमा अब राज्यको ठोस नीति योजना र बजेट आवश्यक छ बजेटसँगै यी सम्भावनालाई पर्याप्त रूपमा जोड्न हामीले निजी लगानीकर्तालाई पनि हार्दिक आह्वान गरौं जेएनजीको बलमा स्थापित सरकारले अब कसैको भर नपरि आफ्नो देश आफ्नै हातले आफ्नै पुस्ताको निम्ति बनाउनु छ त्यसैले आज मुख्यत कृषि पर्यटन नदी कटानको सम्बन्धमा सभामुख मार्फत सरकारको ध्यानकर्षण गराउन चाहन्छु ताप्लीको कुमालटारको रहरदागो फाँट रौताको भुटार फाँट गढ़ीको नेपालटार फाँट र कटारीको रिस्पो फाँट क्षेत्र यी केवल खेतबारी मात्र होइनन् सिंगो उदयपुरलाई पाल्न सक्ने मुख्य क्षेत्रहरू हुन् किसानसँग जमीन श्रम र उत्पादन गर्ने क्षमता छ तर बजार पर्याप्त सिंचाई र किसान भण्डारण केन्द्र अहिलेसम्म छैन त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ यस क्षेत्रलाई नमूना कृषि क्षेत्रको रूपमा विकास गरियोस् सभामुख महोदय घुर्मीको रमाइलो डाँडा बेतिनी उदयपुरको पाइक पर्ने ठाउँदेखि हलिसम्मको केबलकार ताप्ली पोखरी लिम्चुम्बुङको एप्रेस भ्यू टप रोतामाई रानी पोखरी उदयपुर गढ़ी र गढ़ीकोट सिमसार जस्ता क्षेत्र प्राकृतिक धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छन् यहाँ छिमेकी जिल्ला बिहारबाट थोरै मात्रामा पनि पर्यटक भित्राउन सकियो भने यस क्षेत्रको कायापलट नै हुन्छ सम्भावना सुन्दर पहाडमाथि छ श्रम गाउँमा छ अबको बजेट गाउँसम्म पुग्नुपर्छ सभामुख महोदय अब म उदयपुरको नागरिकले वर्षौंदेखि भोगिरहेको नदी कटानको पीड़ातर्फ सदनको ध्यानकर्षण गराउन चाहन्छु वैद्यनाथ तावा ककरू र कमला नदी क्षेत्रमा भइरहेको कटानले खेतीयोगी जमीन बस्ती मात्र होइन सिंगो उदयपुरकै भविष्यलाई आजसम्म ओझेलमा पारिराखेको छ नदीले वर्षिनी जमीन काटिरहेको छ भने तर सरकारको योजना किन वर्षिनी त्यो क्षेत्रमा पुग्न सक्दैन नदी कटान रोकथामको विषय आकस्मिक राहतको विषय होइन दीर्घकालीन व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिन म सरकारसँग आग्रह गर्दछु सभामुख महोदय हामीले समस्या र समाधान दुवै देखाएका छौं अब सरकारले परिणाम देखाउने हो उदयपुर उठ्यो भने कोशी उठ्छ कोशी उठ्यो भने देशको अर्थतन्त्र बलियो भएर जुरुक्क उठ्नेछ धन्यवाद सभामुख महोदय
1: मान्य सदस्य निनु कुमारी कर्ण समय 5 मिनट त्यसपछि मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल
8: सम्मान्य सभामुख महोदय, म आज मधेसको छोरी भएर मधेसको छोरीहरूको केही समस्याको ध्यान आकर्षण गराउन चाहन्छु। म देशको छोरी छु, दाइजो प्रथाको सदैव समाजमा विरोध गरेको छु। आज संसदमा दाइजो प्रथा अन्त्य होस् भनी सबै पक्षलाई ध्यान आकर्षण गराउन चाहन्छु। मधेसमा दहेजको परम्परा अभिशाप हो, दहेज लिनु दिनु दुवै कानूनी अपराध हो भन्ने नाराहरू किताबको पानामा मात्र सीमित भएको छ। छोरीहरू जन्मघर त्यागेर जाने संस्कृति परम्परा पीड़ादायी नै छ। त्यसमाथि दहेजको आर्थिक भारले आमा बुबाको पीड़ादायी वैवाहिक कार्यक्रमहरूले अझै असह्य मानसिक पीड़ालाई मुटुभित्र समेटिएर जन्मघरबाट विदा हुनुपर्ने समय अत्यन्तै मार्मिक छ। दहेजकै कारण छोरी बेटीहरू शारीरिक मानसिक यातना भोग्नुपर्ने दर्दनाक अवस्था अझै पनि समाजमा जरा गाडेको छ। छोरी बेटी विवाह पश्चात सुरक्षित रहन्छन् कि रहँदैनन् भन्ने चिन्ता आमा बुबालाई अझै पनि छ। यस चिन्ताको यस परिस्थितिको अन्त्य किन हुन सकेन अहिलेसम्म? यसप्रति यो दहेज प्रथालाई अन्त्य गर्न म सम्पूर्ण सबै पक्षसँग अनुरोध गर्दछु र सरकारसँग सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै जनकपुरमा अत्यन्तै जघन्य अपराधको एउटा घटना छ। जनकपुरमा मानव सभ्यताकै धज्जी उडाउने जघन्य घटना प्रहरीकै संलग्नतामा भएको खुलासा भएको छ। उक्त घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु। मुख्य सहरको होटलमा राखेर होटल संचालकद्वारा होटलमा आउने ग्राहकहरूसँग पैसा असुल गरेर ती बालिकालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेको समेत पीड़ित पक्षको उजुरीमा उल्लेख छ। यस्ता जघन्य अपराधहरू हुँदै गर्दा पनि सुरक्षाको जिम्मा लिएर बसेका प्रमुख निकायहरू किन मुखदर्शक र निरीह हुने गर्दछ? पटक पटक छोरीहरूको शरीर दानवहरूद्वारा लुसिँदैछन्, छोरीहरूको अस्मिता लुटिँदैछन्, मारिँदैछन्, तर ती दानवहरूलाई सानो घाउ पनि लाग्दैन। कानूनले थुनामा बसाल्छ र राज्यले दुवै छाक भात खुवाएर पाल्छ, अनि पीड़ित पक्षलाई केही रकम दिएर मुख थुनिन्छ अनि सकिन्छ राज्यको जिम्मेवारी। यस्ता घटनामा संलग्न अभियुक्तहरूलाई कहिलेसम्म पाल्ने? कहिले बनाउने कठोर कानून? छोरी बेटी निर्धकसँग कहिलेदेखि बाँच्न पाउने? छोरीहरू कहिलेदेखि सुरक्षित हुने? छोरीहरूको चित्कार सुनियोस्। त्यस्तै मधेसमा अर्को अत्यन्तै समस्याको रूपमा लागू औषध देखिएको छ। लागू औषध प्रयोगको कारण युवा युवतीदेखि साना साना 10-11 वर्षको बाल बालिकाहरू प्रभावित भएका छन्, जसको कारण समाजमा नकारात्मक तथा हिंसात्मक गतिविधि दिनानुदिन बढ्दो छ। बच्चाहरू खेतबारीतिर गएर खाली बोतलमा नशालु पदार्थ राखेर लाइटर बाल्छन् र फिल्मी शैलीमा आकाशतिर फर्केर धुवा फाल्दै रमाउँदै आफ्नो जीवन नै धुवा बनाएको कहाली लाग्दो अवस्थाहरू छ। यस्ता मार्मिक दृश्यहरू समाजमा देखिन्छन्। विद्यालयहरूमा लागू पदार्थको ओसार पसार र प्रयोग गर्दै भविष्यका कर्णधारहरू कुलतमा फँसेको अवस्था चिन्ताजनक छ। लागू औषधको प्रभाव किशोर किशोरीहरूको जीवन त अन्धकार भएकै छ, साथै समाजमा अराजकता, यौन हिंसात्मक गतिविधि, हत्या, हिंसा, झगडाको कुरुक्षेत्र बन्दैछ। यसप्रति तत्काल गृह प्रशासन र सुरक्षा निकायको ध्यान आकर्षण होस्। लागू औषधलाई पूर्ण रूपले निषेधित गर्न सम्बन्धित सबै निकायलाई गृह मन्त्रालयद्वारा निर्देश गराइयोस् भन्दै अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल, समय 6 मिनट, त्यसपछि मान्य सदस्य पूर्ण प्रसाद लिम्बू।
9: सम्माननीय सभामुख महोदय, यो ग्यासको अभाव जहिले पनि जताततै सहरदेखि गाउँसम्म ग्यास पाइएन ग्यास पाइएन भन्ने मात्रै कुरा सुनिने र यसको समाधान कहिले पनि ननिस्किने, यो तमासा कहिलेसम्म हेर्नुपर्ने हो हाम्रै देशभित्र पटक पटक यो संसदमा मैले दोहोऱ्याई दोहोऱ्याई भनिरहेको छु, दैलेख जिल्लामा दैलेख जिल्लाका चारवटा पालिका भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका 40 ओडाको मुनि त्यहाँ 4 ठूला ग्यास भण्डारणहरू छन् र ती मध्येमा एउटा जलजले भन्ने ठाउँबाट त्यहाँको ग्यास मिथेन ग्यास उत्पादन गर्यो भने आगामी 50 लागि पुग्छ। बाँकी 3 ठाउँबाट पनि त्यही तरिकाले व्यावसायिक उत्पादन गरियो भने हामीले निर्यात गर्न सक्छौ, बेच्न सक्छौ, आफ्नो ढुकुटी बलियो बनाउन सक्छौ। त्यसपछि मात्रै यो देश बलियो हुने होला, समृद्ध बनाउन सकिने होला। सरकारले जलजले पेट्रोलियम पदार्थको भण्डारणमा भोटे तालचा लगाएर राखेको छ। यो भोटे तालचा खोल्नुहोस् भनेर भन्दा सरकार सुनिराखेको छैन। सभामुख महोदय, म फेरि पनि भन्न चाहन्छु, जलजलेको पेट्रोलियम खानीमा लगाइएको भोटे तालचा खोलियोस्। यहाँ गुठीका कारणले किसानले विद्युतको मिटर बक्स राख्न नपाउने अवस्था छ। गुठीको जुन समस्या छ, देशव्यापी समस्या जुन छ, दैलेख जिल्लामा मात्रै 93,000 रोपनी जग्गा गुठीमा छ। यसै गरी 7,500,000 रोपनी जग्गा पहाड़ी जिल्लाहरूमा गुठीमा छ र 67,000 बिघा जग्गा तराईमा गुठीमा छ। यसबाट किसानहरू कति पीड़ित छन्। त्यो जग्गा जमिन, त्यो घर जग्गा किन्न पाइँदैन, बेच्न पाइँदैन, धितो धरौटी राख्न पाइँदैन। विद्युतको मिटर बक्ससम्म घरमा ल्याएर जोड्दाखेरि त्यो लाल पूर्जा काम लाग्दैन। यस्तो खालको अवस्था छ। यो श्री तीन महाराजको बेलामा लागू गरिएको जो गुठी प्रथा हो त्यो अहिले पनि कायम छ। यो प्रथालाई अन्त्य गर्नको लागि संविधानको धारा 290 कानून बनाएर किसानका हक अधिकारहरूको संरक्षण गरिनेछ भनेर त्यो बन्दोबस्त गरिएको छ। तर सरकारले अहिलेसम्म संसदमा विधेयक ल्याएको छैन। अविलम्ब गुठी विधेयक ल्याइयोस्। माथिल्लो कर्णाली जलविद्युत आयोजना बितेका 18 बन्दक छ। यो कुनै एउटा कम्पनीले बन्दक बनाएर राखेको छ त्यो परियोजनालाई। अब उसले त्यो परियोजना अगाडि बढाउन सक्दैन। अब नेपाल सरकारले तुलनात्मक रूपमा एकदम कम लागतमा बन्ने माथिल्लो कर्णाली जलविद्युत आयोजना यसको निर्माणको काम, 900 MW विद्युत उत्पादनको काम अब नेपाल सरकार आफैले ल्याओस् म आग्रह गर्न चाहन्छु। बदेल आतंकले पहाड मानव रहित हुने भयो। सभामुख महोदय, यो बदेल आतंक बदेलको बिउ राख्ने हो भने 12 बण्डालमा जति पनि तराईका ठूला ठूला जंगलहरू छन्, राष्ट्रिय निकुञ्जहरू छन्, त्यहाँ बदेलको संख्या ठूलो मात्रामा छ। तर पहाडमा बदेल आतंक जुन किसानहरूले बेहोर्न परिरहेको छ, आफ्ना घरमा तालचा लगाएर बाध्य भएर आफ्नो गाउँघर जमिन थात थालो छोडेर भाग्न पर्ने अवस्था आयो। त्यसैले यो बन्देर आतंकलाई नियन्त्रण गर्ने अरू कुनै उपाय छैन। यसलाई मार्ने कानून बनाउन पर्छ र त्यो मार्ने कानून यो संसदमा सरकारले ल्याउनु पर्छ। क्याबिनेटले यो मारेर खाडलमा गाड्ने, त्यसको मासु खायो भने कानून लाग्ने, मासु खाएका मान्छेहरूलाई जेलमा लिएर थुल्न पर्ने यो खालको प्रबन्ध जो छ अहिलेसम्म यसलाई अझ यतिले पुगेन, अब पहाडका बदेल नियन्त्रण गर्नलाई पहाडमा बदेल मार्न पाउने कानून बनाएर सरकारले सेना र प्रहरी परिचालन गरेर यो बदेल आतंक नियन्त्रण गरोस् भन्ने कुरा राख्छ।
1: मान्य सदस्य पूर्ण प्रसाद लिम्बु समय 3 मिनट, त्यसपछि मान्य सदस्य प्रशान्त उप्रेती।
10: माननीय सभामुख महोदय, माननीय सदस्यहरूले आकस्मिक विशेष र शून्य समयमा सयौं जनताका सुझाव र मागहरू उठाएका हुन्छौ र प्रतिनिधि सभा नियमावली 2083/15(2) अनुसार सम्बन्धित मन्त्रीज्यूले उठेका प्रश्नहरूको जवाफ 7 दिनभित्र दिनुपर्ने हुन्छ। तर नियमित रूपमा यो प्रणाली राम्रोसँग कार्यान्वयन भएको देखिएन र उठेका प्रश्नहरूको उत्तर पनि इन जेनरल अथवा सारांशमा मात्र पाइन्छ। तर जनताहरूले भने प्रतिनिधि सभा सदस्य मार्फत राखेका माग र सल्लाह सुझावहरूको बारेमा जिज्ञासापूर्वक विस्तृत रूपमा जान्न र त्यसको परिणाम र निर्णय पर्खिरहेका हुन्छन्। तसर्थ जनताका माग र चाहनालाई ध्यानमा राखेर आज म सम्माननीय सभामुखजी मार्फत सरकार समक्ष सानो सुझाव राख्न अनुमति चाहन्छु। माननीय सदस्यज्यूहरूले विभिन्न समयमा सदनमा उठाउनु भएका सल्लाह सुझाव र मागहरूको बारेमा सम्बन्धित मन्त्रालयहरूले एउटा कार्ययोजना अथवा एक्सन प्लान बनाई त्यसको प्रगति विवरण अथवा प्रोग्रेस रिपोर्ट हाम्रो डिजिटल प्लेटफर्म www.parliament.gov.np मार्फत सिधै जनताले हेर्न र बुझ्न सक्ने व्यवस्था मिलाउन सके सरकारप्रति जनताको विश्वास बढेर जानेछ भन्दै छिट्टो भन्दा छिट्टो यो व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
1: मान्य सदस्य प्रशान्त उप्रेती समय 4 मिनट, त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी अवाल।
11: सभामुख महोदय, मानव सभ्यताको शुरूआतमा मानिसहरू एक्लै बस्दथे, पछि उनीहरूले सबै आफ्ना आवश्यकताहरू आफैले पूरा गर्न सकिँदैन भन्ने भएपछि मानिसहरू समूहमा बस्न थाले, त्यसपछि समाजको निर्माण भयो र समाजलाई एकरूपता दिन र समाजलाई निर्देशित गर्नका लागि कानूनहरू त्यति बेलादेखि बन्न थाले। आज हामी त्यो अवस्थाबाट विकसित हुँदै हामी यो अवस्थामा आइसकेका छौँ र हिजोका दिनमा त्यो कानून निर्माण भएका र आजका दिनमा भएका कानून निर्माणको चाहिँ एउटै उद्देश्य भनेको समाजलाई निर्देशित गर्न र चाहिँ मानिसलाई न्याय दिनका लागि हो। तर सभामुख महोदय, पछिल्लो समय हामी आफैले कुरा गर्दाखेरि नागरिकको कानूनप्रतिका धारणाका बारेमा कस्तो नागरिकले हामीले निर्माण गरिराखेको अथवा विद्यमान कानूनमाथि नागरिकका धारणाहरू के हुन् भन्ने कुराको अब हामीले एकचोटि फेरि पुनर्विचार गर्नुपर्ने समय आइसकेको छ। कतिपय हामीले कुराकानीमा सुन्दाखेरि मानिसहरू केही भन्यो भने कानूनी झमेलामा नपर्ने भनेर भन्दछ, भनेपछि मानिसले कानूनलाई झमेलाका रूपमा चाहिँ बुझिराखेको अवस्था छ, मानिसले कानूनलाई चाहिँ अप्ठ्याराका रूपमा बुझिराखेको छ, जबकि कानूनले मानिसलाई सहजता प्रदान गर्नुपर्ने हो। र यस्तो अवस्थाको किन निर्माण भइराखेको छ भने हामीले सामाजिक अवस्था, व्यवहारिकता र चाहिँ समाजको अवस्था र हाम्रा चाहिँ नागरिकहरूका चाहना अनुरूप अथवा त्यस अनुरूप खालका कानूनको निर्माण नगरेका कारणले गर्दाखेरि यस्तो खालको समस्याहरू देखिराखेको छ। जस्तो हामीले बनाइराखेका कानूनको किन पनि तालमेल, कतिपय ठाउँमा विद्यमान कानूनहरूको तालमेल देखिँदैन भने सामाजिक व्यवहार सुधार ऐन 2033 दफा 7 जन्ती जाँदाखेरि 51 भन्दा बढी जन्ती लान नपाउने भनेर भनिएको छ। तर पूर्व राष्ट्रपति द्वयका छोराछोरीको विवाहमा गएका जन्तीका संख्या गणौं हामीले, र संविधानको धारा 61 पनि के भन्छ भने राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्ने राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर भनेको छ। भनेपछि यसरी व्यवहारिकतामा नआउने, पालनामा नआउने कानूनहरूको निर्माणमा राज्यले लगानी गरिराखेको सम्पत्तिहरू र समयको हिसाब हुनुपर्छ कि पर्दैन? त्यस कारणले गर्दाखेरि जबसम्म कानूनको उपदेयता चाहिँ कतिखेर हुन्छ भने धेरैभन्दा धेरै मानिसले यसको पालना गर्यो भने यसको उपदेयता हुन्छ, होइन भने त्यो कानून बन्नुको कुनै अर्थ रहँदैन। भनेपछि मानिसले एउटा सामान्य एउटा बिजुलीको पोल सार्नका लागि मानिसले दर्जनौ कागज बुझाउनु पर्दछ, भनेपछि हामीले लिएर आइराखेको कानून त झन् असहजता पैदा गरिराखेको छ। तपाईँको त्यो कुर्सीमा बस्ने त्यो हाकिमको तजबिजी अनुसारले उसले निर्णय गर्न पाउँदैन भने
3: तपाईँको चाहिँ सबै एन कानून नियमावलीका रूपमा चाहिँ जाने हो भने त्यो कुर्सीमा त रोबोट राखिदिउँ, हाम्रा एन नियम चाहिँ तपाईँको निर्देशिका नियमावलीहरू फिट गरेर चिप्स राखिदिउँ, तपाईँको व्यवहारिकता त कम्तीमा त्यो कुर्सीमा बस्नेले त्यत्रो लोकसेवा दिएर आएको आइक्यू सोधेको चाहिँ समाज बुझेको मान्छेलाई राखिराखेका छौँ भने उसको तजविजीको चाहिँ त्यहाँ प्रयोग हुनुपर्छ कि पर्दैन? त्यस कारणले गर्दाखेरि हामीले अब चाहिँ कानूनको उपलब्धिहरू कति कानून बन्यो भन्नेमा भन्दा पनि यसका उपलब्धिहरू चाहिँ यसले मानिसका जीवनमा कति प्रभाव परे भन्ने कसीमा चाहिँ के हुनुपर्छ भने यसको मापन हुनुपर्दछ। हामीले कानून निर्माण मात्र होइन त्यसपछिको पोस्ट लेजिस्लेटिभ स्क्रुटनीको पनि कुरा गर्नु पर्यो, त्यसलाई चाहिँ कतिपय कानूनहरूले काम गरिराखेको छ कि छैन भनेर बेला बेलामा अडिट गरिराख्नु पर्यो, हेरिराख्नु पर्यो, अनि मात्र के हो भने कानूनको बढी उपयोगिता हुन्छ। सदनकै सन्दर्भमा हामीले एकै दिनमा तीनवटा विधेयकमाथि छलफल गरिराखेका छौँ, 72 घण्टामा तीनवटा विधेयकमाथि चाहिँ तपाईँको संशोधन हाल्नुपर्नेछ। हामी चाहिँ त्यहाँ दौडधुप गरेर चाहिँ त्यसका समक्षसँगका मानिसहरूसँग भेटिराखेका छौँ, कुरा गरिराखेका छौँ, संशोधनका लागि कुरा गरिराखेका छौँ, तर नागरिकहरूले त्यो रूपमा चाहिँ बुझिराख्नु भएको छ कि छैन, उहाँहरूले चाहिँ हामी साँच्चीकै कानून बनाउनमा चाहिँ व्यस्त छौँ कि छैनौँ भन्ने कुराको उहाँहरूलाई अझै पनि संशय छ। किन भन्दाखेरि उहाँहरूको चाहिँ आवश्यकतासँग हामीले लिएर आइराखेको चाहिँ विधेयकहरूले तालमेल मिलेको छैन। मान्छे वा मध्यवर्तीका समस्यामा लामो समयदेखि जुटिराखेको छ, हाम्रा खानेहरू चाहिँ त्यसपछि हाम्रा प्राकृतिक स्रोतहरू कसरी प्रयोग हुने सन्दर्भमा चाहिँ लामो छलफल चलिराखेको छ, जेएनजीको चाहिँ जनस्वास्थ्य एनको चाहिँ कुनै एउटा चाहिँ उसले गरेर बाहिर उपचार गर्न नपाउने अवस्था छ। सो त्यो कारणले गर्दाखेरि एनहरू चाहिँ व्यवहारिकता हेरेर यसलाई चाहिँ पुनर् संशोधनहरू गर्नुपर्छ।
1: मान्य सदस्य गंगा लक्ष्मी अबाल, समय 5 मिनट, त्यसपछि मान्य सदस्य जगदीश खरेल, ललितपुर।
12: सम्माननीय सभामुख महोदय जजुलपा, केही दिन अगाडि भर्खर त्रिपुरेश्वर चोकमा बसमा आगजनी गरेर आत्मदाह गर्नुभएका अर्जुन डोङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोकाकुल परिवारजनमा गहिरो समवेदना। सम्माननीय सभामुख महोदय, आज म एउटा व्यक्तिको विदेश भ्रमणको मात्र विषय उठाइरहेको छैन, म राज्य सञ्चालनको एउटा गम्भीर संसदीय संस्कार र लोकतान्त्रिक जवाबदेताको विषयमा प्रश्न उठाउन चाहन्छु। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा नेपालको प्रतिनिधित्व गर्न न्यूयोर्क पुग्नु भएको जानकारी हामीले समाचार माध्यमबाट प्राप्त गर्यौं। परराष्ट्र मन्त्रालयले उहाँ सेप्टेम्बर 22 न्यूयोर्क प्रस्थान गर्ने र 24 सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने औपचारिक जानकारी सार्वजनिक गरेको थियो, तर प्रश्न यो हो नेपालको प्रधानमन्त्री कहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी नेपालको सांसदले के सामाजिक सञ्जालबाट मात्र थाहा पाउने हो? यदि यस्तो हो भने यो केवल सूचना व्यवस्थापनको कमजोरी मात्र होइन, संसदीय संस्थाप्रतिको दृष्टिकोणको प्रश्न हो। नेपालको संविधानले राज्यका विभिन्न अंगबीचको सम्बन्ध, नियन्त्रण र सन्तुलन तथा संसदीय जवाबदेहितालाई लोकतान्त्रिक शासनको आधार बनाएको छ। संसद कानून निर्माण गर्ने थलो मात्र होइन, सरकारलाई प्रश्न गर्ने, सरकारका कामको अनुगमन गर्ने र जनताप्रति सरकारलाई जवाबदेही बनाउने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था पनि हो। त्यसैले प्रधानमन्त्री विदेश जानुभयो कि जानु भएन भन्ने कुरा भन्दा पनि प्रधानमन्त्री र संसद बीचको सम्बन्ध कस्तो रहने भन्ने कुरा ठूलो प्रश्न हो। राष्ट्रिय मुद्दामा संसदलाई जानकारी नदिने, संसदमा उपस्थित भएर जनप्रतिनिधिको प्रश्नको जवाब नदिने र महत्वपूर्ण सरकारी निर्णय तथा गतिविधिमा संसदलाई आवश्यक जानकारीबाट टाढा राख्ने प्रवृत्ति लोकतान्त्रिक संसदीय अभ्यासका लागि सुखद होइन। प्रधानमन्त्री एक्लै राष्ट्र होइन, सरकार एक्लै राज्य होइन र प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय उपस्थिति पनि व्यक्तिगत उपस्थिति होइन, त्यो नेपालको प्रतिनिधित्व हो। आज मुलुक अनेकौं चुनौतीको सामना गरिरहेको छ, हामी विनाशकारी बाढी र पहिरोको पीडामा छौं, नागरिकको जीवन, घर, सडक, पुल, जल विद्युत र जीविकोपार्जनमा ठूलो क्षति पुगेको छ, पुनस्थापना र पुननिर्माणको चुनौती हाम्रो अगाडि छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको मञ्चमा नेपालको कुरा राख्नु अत्यन्त महत्वपूर्ण छ र राख्दै पनि हुनुहुन्छ। जलवायु परिवर्तन, हिमाली क्षेत्र देशका समस्या, जलवायु न्याय विपदका विषय अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनु सरकारको जिम्मेवारी हो, तर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रभावकारी बनाउन पहिले नेपालभित्रै राष्ट्रिय सहमति र संस्थागत एकता बलियो हुनुपर्छ। प्रधानमन्त्रीज्यूले न्यूयोर्कमा नेपालको कुरा राखिरहँदा काठमाडौँमा रहेको संसदले प्रधानमन्त्रीका प्राथमिकता, राष्ट्रिय एजेण्डा र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे
13: अन्न विज्ञ रहनु हुँदैन। संसदलाई संकुचित गरेर अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउन सकिँदैन। सम्माननीय सभामुख महोदय, हामीले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा छ, संसद कानूनको जननी हो। संसदबाटै सरकार निर्माण हुन्छ, प्रधानमन्त्रीको जन्म पनि यही संसदीय प्रक्रियाबाट हुन्छ रहेको हो। त्यसैले प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेर शासन सञ्चालन गर्ने होइन, संसदसँग संवाद गरेर संसदलाई जानकारी दिएर र संसदप्रति उत्तरदायी भएर शासन सञ्चालन गर्ने हो। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य जगदीश खरेल ललितपुर, त्यस समय 3 मिनट। त्यसपछि माननीय सदस्य रहबर अन्सारी।
14: सभामुख महोदय, म संसद मार्फत अत्यन्तै जरूरी र महत्वपूर्ण सार्वजनिक अपील लिएर उपस्थित भएको छु। संसदको ढोका बाहिर झ्याल मार्फत हेरिराख्दाखेरि झमझम पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागले अर्को 3 दिन भारी वर्षाको सम्भावना देशभरि नै इंगित गरिरहेको सन्दर्भमा म यतिखेर सम्पूर्ण देशलाई नै यो विपदको पूर्व तयारीमा जुट्नको लागि हार्दिक अपील गर्न चाहन्छु। र आज राज्यका 3 वटा निकाय, सरकारका 3 वटा निकाय, खास गरेर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पनि ओडा ओडाले अब काम थाल्नुपर्नेछ र सम्पूर्ण जनताहरूलाई सुरक्षित स्थानमा रहनको लागि हार्दिक अपील गर्नको लागि पनि म आग्रह गर्न चाहन्छु। सम्पूर्ण राजनीतिक दलका युवा दस्ताहरूलाई चाहिँ भोलि सम्भाव्य जोखिमको लागि खोजी उद्धारको लागि तयारी अवस्थामा रहनको लागि पनि म हार्दिक आह्वान गर्न चाहन्छु। सुरक्षा निकायलाई आग्रह गर्न चाहन्छु कि खोजी उद्धारको सन्दर्भमा र राहतको सन्दर्भमा पर्न सक्ने सम्भाव्य जोखिमको सन्दर्भमा तपाईँहरूका इक्विपमेन्टहरू कुन अवस्थामा छन्, सामग्रीहरू कुन अवस्थामा छन्, जनशक्तिहरू तयारी अवस्थामा छन् कि छैनन्, त्यो अवस्थामा ध्यानपूर्वक तयारी अवस्थामा रहनको लागि पनि आग्रह गर्न चाहन्छु। अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गर्न चाहन्छु। र खास गरेर अहिले यो भारी वर्षाका कारण पहाड़ी र हिमाली क्षेत्रहरूमा पहिरोको उच्च जोखिम रहेको छ। राजमार्गहरू कतिपय ठाउँहरूमा बन्द भइसकेको अवस्था छ र भोलि 9 गते, 10 गते र 11 गतेको अवधिमा धेरै नदी तटीय क्षेत्रका राजमार्गहरू बन्द गर्ने तयारी पनि सरकारले गरिरहेको छ। र तटीय क्षेत्रमा रहनुभएका सम्पूर्ण जनताहरूलाई कृपया सुरक्षित स्थानमा जानुहोला। सामाजिक सञ्जाल प्रयोगकर्ता हामी जति छौं, कृपया यो 3 दिनको अवधिमा सबैले सचेतनाका लागि, सबैले पूर्व तयारीका लागि र सुरक्षित स्थानमा जानको लागि र राख्नको लागि सबैले त्यो खालको सूचना अविलम्ब यहाँहरू हामी सबैले शेयर गर्नको लागि अनुरोध पनि गर्न चाहन्छु। खास गरेर नेपाल टेलिकम, एनसेल लगायतका टेलिकम्युनिकेशन प्रदायक संस्थाहरूले कनेक्टिभिटी नटुटोस् भन्नका लागि सावधानी अहिलेदेखि अप्नाउन जरूरी छ। विद्युत प्राधिकरणले यसको वैकल्पिक उपाय अहिलेदेखि सोच्न जरूरी छ र तीनै तहका सरकारले त्यही रूपमा काम गर्न जरूरी छ र राजनैतिक दल, संसद, हामी सबैले चाहिँ यो 3 दिनमा हुन सक्ने जोखिमलाई कम्तीमा सामना गर्ने र जीवनको जोखिमलाई शून्यमा झार्नको लागि तयारी गर्नको लागि म यही सदन मार्फत हार्दिक अपील गर्न चाहन्छु। आउँदो 12 गते सोमबार बस्ने सदनमा हामीले छलफल गरिराख्दाखेरि कम्तीमा यो सम्भाव्य जोखिमबाट एकजनाको पनि मृत्यु भएन, हामीले सबैको जीवन बचाउन सफल भयौं भनेर सन्देश दिन सकौं। धेरै धेरै धन्यवाद छ।
1: मान्य सदस्य रहमत अन्सारी, समय 6 मिनट। त्यसपछि मान्य सदस्य परमिला कुलुजुङ।
15: सभामुख महोदय, प्रेम, म विशेष समयमा यही शब्दको बारेमा बोल्न चाहन्छु। प्रेमको एउटा अनौठो स्वभाव हुन्छ, जसलाई प्रेम गरिन्छ, जसलाई माया गरिन्छ, उसप्रति सबैभन्दा बढी गुनासो हुन्छ, झगडा गरिन्छ, आलोचना गरिन्छ र उसप्रति सम्पूर्ण काममा उसको चासो राखिन्छ। हामी र प्रतिपक्षी बेन्चमा बस्नुभएका सांसद, मान्य सांसदज्यूहरूसँग यही प्रेम सम्बन्ध छ जस्तो मलाई लाग्छ। हामीले के गर्यौं त्यसमा चासो, हामीले के गरेनौ त्यसमा चासो, कहाँ कमी कमजोरी र त्यसको पूर्ण हिसाब। तर लोकतन्त्रलाई आत्मसात गर्दै हामीले परिवर्तनका नारा बोकेका छौं, हामीले आफ्नो आलोचनालाई नजरअन्दाज गर्न मिल्दैन। आलोचना सुन्नु हाम्रो जिम्मेवारी हो र सुधार गर्नु हाम्रो कर्तव्य हो। तर प्रेममा एउटा विकृति हुन्छ सहम महोदय, डबल टाइमिङ भन्ने। यो डबल टाइमिङ भनेको के हो भन्दाखेरि, प्रेम सम्बन्ध एकजनासँग राख्नु तर भविष्य योजना अरूसँग बनाउनु, अङ्ग्रेजीमा भन्दाखेरि रोमान्स अरूसँग गर्नु, यसलाई डबल टाइमिङ भन्छ। एउटा बडो रोचक मैले दृश्य देखेँ क्षेत्रमा जाँदाखेरि। क्षेत्रमा जाँदाखेरि मैले के देखेँ भन्दाखेरि, प्रतिपक्षी दलका साथीहरूका सदस्यहरू, नेताहरू, प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, उहाँहरूको दलका जनप्रतिनिधि उहाँहरूको बैठकमा पस्छन्, उहाँहरूको झण्डा बोक्छन्, तर हामीसँग कतै न कतै डबल टाइमिङ गरिरहेका छन् कि जस्तो मलाई लाग्यो। झण्डा उहाँहरूको, दल उहाँहरूको, बैठक उहाँहरूको, तर आगामी लोकल चुनावमा, स्थानीय चुनावमा टिकट चाहिँ घन्टीकै चाहिन्छ भन्छ। टिकट नपाएमा भोट फेरि घन्टीमै जान्छ भन्छ। दलका साथीहरूका सदस्यहरू, नेताहरू, प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, उहाँहरूको दलका जनप्रतिनिधि उहाँहरूको बैठकमा पस्छन्, उहाँहरूको झण्डा बोक्छन्।

सभामुख महोदयको अनुमतिले यता केही दिनदेखि नेपालको न्यायिक प्रणालीमाथि पटक पटक हमला भइरहेछ सभा महोदय, त्यसतर्फ ध्यान आकृष्ट गर्न चाहन्छु। 2082 साल भदौ 24 को घटनाले हाम्रो न्यायपालिकामाथि गम्भीर प्रहार

0: महोदय म एउटा कुरा भन्न चाहन्छु, हामीले चुनाव जितेर आउँदै गर्दाखेरि एल्गोरिदम, हामी चाहिँ अल्गोरिदमबाट आएका भन्ने भाष्य क्रिएट गरियो। अब यो अल्गोरिदमको प्राविधिक पक्ष आम नेपाली नागरिकले बुझ्छन् कि बुझ्दैनन् मलाई थाहा छैन, तर नागरिक बीच ग्राउन्डमा जाँदाखेरि एउटा रिदम चलेको रहेछ उनीहरूको मनको रिदम, अल गो घन्टी कम भन्ने। र मलाई के लाग्छ भन्दाखेरि आगामी स्थानीय चुनावमा पनि यो अल्गो र घन्टी कम भन्ने रिदमले फेरि काम गर्ला कि भन्ने। एकछिनको लागि प्राविधिक हिसाबले कुरा गर्दा अल्गोरिदमले सोसियल मिडियामा भ्युज बढाइदिन सक्छ, टिआरपी बढाइदिन सक्छ, तर मतपत्र भने सभामुख महोदय नागरिकको हातले पट्याउने गरिन्छ र त्यो मतपत्र मतपेटिकामा जान्छ नागरिकको भरोसाको रूपमा। र राष्ट्रतन्त्र पार्टीको सरकारले के गरेको छ भन्दाखेरि यो भरोसा एउटा अध्यावधिक गरिन्थ्यो 5 वर्षको समयमा, तर यो सरकारले प्रत्येक दिन यो भरोसालाई नवीकरण गरेको छ। कसरी नवीकरण गरेको छ भन्दाखेरि आफ्नो प्रत्येक दिनको कामबाट नवीकरण गरेको छ। हामी त्यसमा विश्वास राख्छौ। सँगमध्ये अब प्रेममै अझ ठूलो कुरा गरौं, राज्य र नागरिक बीचको प्रेम सम्बन्ध। हिजोको दिनमा राज्यले भाषणबाट नागरिकलाई प्रेम गर्छौ भनेर दर्शाउने गर्दथ्यो, आजको दिनमा राज्यले कामबाट प्रेम सम्बन्ध देखाइरहेको छ। र यो प्रेम सम्बन्धको मुख्य दस्तावेज चाहिँ देशको संविधान हो। जबसम्म संविधान कार्यान्वयन गरिन्न, राज्यमा रहेका मन्त्री, प्रधानमन्त्री, जनप्रतिनिधि, नेता, कुनै पनि दलले हामी जनतालाई प्रेम गर्छौ, हामी नागरिकलाई माया गर्छौ भन्छन् भने त्यो गलत हो। संविधानको कार्यान्वयन नै जनताप्रतिको प्रेम दर्शाउने सबैभन्दा ठूलो बाटो जस्तो मलाई लाग्छ। र यो हुँदै गर्दाखेरि अब हामीले अलिकति आफ्नो सोच पनि परिवर्तन गर्नु पर्यो, राजनीतिक संस्कार पनि परिवर्तन गर्नु पर्यो। काम भयो मेरो नेताले गरिदिए काम, काम भएन नयाँ नेता खोजौँ। अधिकार चाहियो पहुँच खोजौँ, र सेवा चाहियो सिफारिस खोजौँ। योभन्दा बाहिर हामी कहिले आउने? यो भन्दै गर्दाखेरि हामीलाई आँखा चिम्लेर भरोसा गर्नुहोस् हामीले भनेका होइनौँ। हामीलाई प्रश्न गर्नुहोस्, हाम्रो आलोचना गर्नुहोस्, हामीलाई सुधार गर्न भन्नुहोस् र परिवर्तनको दिशालाई चाहिँ तपाईँले बुझ्ने काम गर्नुहोस्। डिरेक्सन टुवर्ड्स अ बिग चेन्ज। प्रणालीमा एउटा सानो परिवर्तन, डिजिटल प्रणाली सेवामा ल्याइदिनु, एउटा फाइलको झन्झट घटाइदिनु, एउटा अनावश्यक हस्ताक्षरको झन्झट घटाइदिनु, यी सुन्दाखेरि हेर्दाखेरि सानो परिवर्तन जस्तो लाग्छ होला, तर एउटा ठूलो इम्प्याक्ट बनाउनको लागि यी साना परिवर्तनहरूको सिरिज यो देशमा चल्नुपर्छ र यो सरकारले त्यो सिरिज चलाइरहेको छ भन्ने कुरा बुझ्नु होला। सँगमध्ये मेरो अनुभव छ, म प्रदेश सभामा थिएँ, प्रदेश सरकारमा थिएँ, संघीय सांसद छु र अहिले समितिमा छु। सम्पूर्ण अनुभवले के देख्यो भन्दाखेरि हामीले मन्त्री फेर्यौं, प्रधानमन्त्री फेर्यौं, सरकार फेर्यौं, दल फेर्यौं, सबै गर्यौं, तर राजनीति गर्ने तरिका र शासन गर्ने तरिका फेरेनौ। अबको पुस्तालाई, अबको 30 वर्षपछिको पुस्ताले हामीलाई के सोच्नु पर्यो भन्दाखेरि तपाईँहरूले राजनीतिक पुस्तान्तरण गर्नुभयो, तर शासनको पुस्तान्तरण भयो कि भएन भन्ने कुरामा हामीले दृढ जवाब दिन सक्नुपर्छ। अब मन्त्रीले फोन नउठाउनेमा नागरिकको काम नहुने हुनु भएन। ती नागरिक शक्तिशाली हुन् जसको बिना फोनकै उसले आफ्नो अधिकार उपभोग गर्न पाउँछ, ती नागरिक शक्तिशाली हुन्। त्यसैले म के भन्छु भन्दाखेरि मन्त्रीको फोन, बिचौल्याको सहारा अथवा उद्यमीको काम चाहिँ दिनभरि फाइल बोकेर विभाग विभाग धाउनु होइन। अबको पुस्तालाई हामीले के भन्नु पर्यो भने हामीले नयाँ नेता छोड्दै छैनौ, हामीले नेता नचिनिने भए पनि नागरिकको काम हुने राज्य छोड्दैछौ भन्ने मेसेज दिनुपर्छ र त्यसप्रति यो सरकार प्रतिबद्ध छ भन्दै म आफ्नो भनाई अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य परमिला कुलोजुङ, समय 3 मिनट, त्यसपछि मान्य सदस्य प्रभा ढकाल।
2: सम्माननीय सभामुख महोदय, आज म यो गरिमामय सदनमा युवा जेनजी पुस्ताका धारणा राख्ने अनुमति चाहन्छु। के नेपालमै युवाको भविष्य छैन? युवा पुस्ताका भविष्य यही छ भन्ने विश्वास दिलाउन सकिँदैन। शिक्षा र रोजगारीका नाममा दैनिक 100 सक्षम, शिक्षित र ऊर्जावान युवाहरू विदेशी रहेका छन्। परिवर्तनको संवाद युवा हो, युवा बिना देश खोक्रो हुन्छ। युवा पलायन रोक्न के गर्यौं? युवा सरकार सरोकारका विषयमा संवेदनशील भई बहस गर्न ढिलो नगरौं। नेपालको संविधानले समानता, शिक्षा, रोजगारी, सामाजिक न्याय, सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर व्यवहारमा आज शिक्षित युवा

0: रोजगारी खोज्न विदेश जान बाध्य छ। सिप भएका युवालाई अवसर छैन। प्रविधिमा जोडिएका युवा आफ्नै देशमा निर्माण प्रक्रियाबाट टाढा महसुस गर्दैनन्। युवाहरूले पारदर्शिता खोज्छन्, जवाब खोज्छन्, परिणाम खोज्छन्। सम्माननीय सभामुख महोदय, अब युवालाई भाषण होइन अवसर चाहिएको छ, आश्वासन होइन परिणाम चाहिएको छ, भ्रष्टाचारमाथि मौनता होइन कारवाही चाहिएको छ, देशमै बस्ने वातावरण चाहिएको छ। यसका लागि केही नीतिगत सुधार ढिला नगरौं। एक, शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्ने। दुई, पाठ्यक्रममा सिप प्रविधि उद्यमशीलता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिने। तीन, स्वदेशी उत्पादन, नवप्रवर्धन, सूचना प्रविधि, कृषि पर्यटन र साना तथा मझौला उद्यममा युवाको पहुँच बढाउन सरल ऋण बजार तालिम र कर असुलियतको व्यवस्था गर्ने। चार, सार्वजनिक सेवा र राज्यको निर्णय प्रक्रियालाई डिजिटल, पारदर्शिता र नागरिक मैत्री बनाउने। पाँच, सूचनाको हक, सार्वजनिक खरिद, बजेट कार्यान्वयन र सेवा प्रवाह सम्बन्धी विवरण नागरिकले सहजै हेर्न र प्रश्न गर्न सक्ने व्यवस्था अनिवार्य गर्ने। छ, भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धान र अभियोजन निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने। सात, पदमा बसेकाहरूको सम्पत्ति विवरण, स्वार्थको दण्ड र निर्णय प्रक्रियामा पारदर्शितालाई कडाइका साथ लागू गर्ने। आठ, नीति निर्माण, बजेट नियोजन र अनुगमन प्रक्रियामै युवा सहभागी गराउने। सम्माननीय सभामुख मार्फत एउटा कुरा गम्भीरतापूर्वक स्वीकार गर्न अपील गर्न चाहन्छु। युवाहरू देश छोड्नुपर्ने बाध्यता बढ्दै जाने र हामीले त्यसलाई केवल व्यक्तिगत रोजाई भनेर पछ्याउँदै जाने हो भने त्यसको मूल्य राष्ट्रले तिर्नुपर्छ। त्यसैले म सरकारसँग आग्रह गर्दछु, शिक्षा नीति, रोजगारी नीति, आर्थिक नीति, सुशासन, सूचना प्रविधि, सार्वजनिक सेवा र राजनीतिक संस्कारसँग जोडेर जेन्जी पुस्ताका सवाललाई सम्बोधन गरोस्। मेरो भविष्य विदेशमा।
1: मान्य सदस्य प्रभा ढकाल, समय 3 मिनट, त्यसपछि मान्य सदस्य जनक सिंह धामी।
2: सम्माननीय सभामुख महोदय, आमा बन्न पाउनु संसारकै सबैभन्दा न्यानो अनुभूति हो। तर आज प्रश्न उठेको छ कि आमाको कोख किनबेच गर्ने साधन हो। 18 सेप्टेम्बरमा भारतको दैनिक भास्करले एउटा रिपोर्ट छाप्यो, त्यसमा नेपाली महिलालाई एजेन्ट मार्फत भारतका निसन्तान दम्पतिसम्म पुर्याउने दावी गरिएको छ। एउटा सौदा करिब 1 करोडसम्मको हुने, तर महिलाले 20-25 लाख मात्र पाउने र बाँकी एजेन्टको हातमा जाने कुरा आएको छ। मन्त्रालयले असोज 4 छानबिन थालेको छ। मेरो माग छ यो छानबिन तोकिएको समयभित्र सकियोस् र नतिजा सार्वजनिक गरोस्। अनुसन्धान एजेन्डामा मात्र नरोकियोस्, सीमा पार गराउने, मध्यस्थ भारतमा राख्ने व्यक्ति वा संस्था र लाभ लिने परिवारसम्म पुगोस्। ती महिलाको अहिलेको अवस्था, स्वास्थ्य सुरक्षा र उनीहरूको सहमति साँच्चै थियो कि थिएन यो खुलोस्। भारतसम्म समन्वय गरेर पीड़ितको उद्धार गरियोस्। सीमाको जोखिम नयाँ होइन। माइती नेपालले सन् 2024 मात्र 168 महिला तथा किशोरीलाई सीमाबाट उद्धार वा रोकथाम गरेको छ। गत वर्ष 18 सेप्टेम्बरमै बाँकेको सुइया नाकाबाट भारत लैजान लागिएका 16 वर्षका 2 किशोरीलाई सशस्त्र प्रहरीले उद्धार गर्यो। गरिबीका कारण कुनै पनि आमाको कोख बजारमा नपुगोस्। सम्मान्य सभामुख महोदय, म यहाँ बोलिरहँदा बंगालको खाडीमा बनेको गहिरो न्यूनचाप नेपालतर्फ सर्दैछ। जल तथा मौसम विज्ञान विभागले आजदेखि शनिबारसम्म धेरै ठाउँमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ। गण्डकी र लुम्बिनीमा बढी पानी पर्ने अनुमान छ, तर कोशीदेखि सुदूरपश्चिमसम्म झुकिन्छ। काभ्रेले बीपी राजमार्ग रातको समयमा रोकिसकेको छ। यो पानी भोटे कोशीको मलबामाथि पनि पर्नेछ, जहाँ अझै सब खोजिरहेका छन्। 1451 सब भेटिएका छन्। हजारौं मानिस बेपत्ता छन्। लेन्दे खोलामा मलुवाले थुनेर बनेका नयाँ ताल अझै निगरानीमा छन्। भारी वर्षाले ती ताल र खुकुलो मलुवालाई फेरि बगाउन सक्छ। सभामुख महोदय, यो दृश्य हामीले पहिले पनि देखिसकेका हौ। 2 वर्ष अघि यही असोजमा न्यूनचापले सन् 1970 यताकै सबैभन्दा धेरै पानी परेको थियो। पछिल्ला 5 वर्षमा असोज कार्तिकको भारी वर्षा नियति जस्तै बनिसकेको छ, तर हरेक पटक हामी चेतावनी सुन्छौं र पानी परेपछि मात्र चल्छौं। भोटेको सीमा पनि यही भयो। लाङटाङ रिङवाङबाट हिउँ र चट्टान मात्रै भूभागमा खस्यो। हाम्रै भूभागमा खस्यो तर त्यो मोडा हेर्ने प्रणाली हामीसँग थिएन। सन् 2020 47 खतरनाक हिमताल पहिचान भएका थिए, जसमध्ये 21 नेपालमै छन्। इन्जाचमा काम भयो, बाँकी तालमा पुगेन। चीनसँगको तथ्याङ्क सम्झौतामा अझै हस्ताक्षर भएको छैन। सम्मान्य सभामुख महोदय, मौसम विभागले आफ्नो काम गरिसक्यो, चेतावनी दिइसक्यो, अब निर्णय गर्ने सदनको पालक छ। धन्यवाद।
1: मान्य सदस्य जगत सिंह धामी, समय 3 मिनट, त्यसपछि मान्य सदस्य सागर ढकाल।
3: सम्मान्य सभामुख महोदय, आज म राजधानीभन्दा दूर दराजमा रहेको मेरो निर्वाचन क्षेत्र कञ्चनपुर एकका उख किसानका बारेमा केही कुरा यो सम्मानित सदनमा राख्न चाहन्छु। कञ्चनपुर निर्वाचन क्षेत्रमा महाकाली सुगर मिल र भागेश्वर सुगर मिल गरी दुईवटा चिनी मिल रहेका छन्। उक्त दुईवटा चिनी मिलले अन्दाजी 9,000 किसानले 10,000 देखि 12,000 हेक्टरमा उत्पादन गरेको 39 लाख क्विन्टल उखु पेल्ने गरेको छ। उक्त आँकड़ा प्रत्येक वर्ष थोरै तलमाथि हुन सक्छ। प्रतिवर्ष 45 करोड़ जति राजस्व बुझाउने उक्त मिलहरूबाट किसानहरूले 2,20,00,000,000 जतिको भुक्तानी पाउने गर्दछन्। अन्य बालीभन्दा तुलनात्मक रूपमा यो क्षेत्रमा उखु राम्रो फल्ने र चिनी मिल स्थापना भएका कारण किसानहरू उखुप्रति आकर्षित भएका छन्। तर अझै त्यहाँ कृषिको आधुनिकीकरण हुन सकेको छैन। उखु किसानहरूले तमाम चुनौतीहरूको सामना गर्नु परिरहेको छ, जसका कारण उत्पादन वृद्धि भइरहेको छैन। सुदूरपश्चिम प्रदेशमा जम्मा 9% मात्र रासायनिक मल जान्छ। हामीले रासायनिक मललाई विस्तारै विस्थापित गर्ने नीति लिएको भए पनि तबसम्मका लागि सुदूरपश्चिममा 15% मल पठाउने व्यवस्था गर्न म मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। यसै हिउँदे बाली र उखुका लागि मात्रै कञ्चनपुरमा 80,000 बोरा मलको आवश्यकता रहेको बताइएको छ। चिनी मिलहरूलाई प्रांगारिक मल र विद्युत उत्पादन गर्ने अनुमति दिनुपर्ने आवश्यकता भइसकेको महसुस मैले गरेको छु र सो अनुसार गरिदिन सरकारसँग माग गर्दछु। उखु किसानको अनुदान समयमै भुक्तानी गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। उखु किसान सर्वे भारतबाट आउने उखुका कारण प्रत्येक वर्ष गर्ने भनिएको भए पनि आजभोलि भारतबाट आउने उखु बन्द भएकाले प्रत्येक 3 वर्षमा उखु किसानको सर्वे गर्ने व्यवस्था मिलाइदिएमा किसानलाई राहत हुनेछ। महाकाली सिंचाई र भूमिगत सिंचाईलाई अझै प्रभावकारी रूपमा अगाडि बढ़ाउनु पर्ने देखिन्छ। परिवर्तित जलवायु अनुसार उखु खेतीलाई पनि समय अनुसार विकसित गर्दै लैजानु आवश्यक देखिएको छ। नेपालमा नै उखुको बिउ उत्पादन भएको पाइदैन। बारामा रहेको कृषि अनुसन्धान केन्द्रले पनि भारतबाट बिउ आयात गरी किसानलाई वितरण गरिरहने भन्दा पनि अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढ़ाई नेपालमा नै बिउ उत्पादनको वातावरण बनाउनतिर पनि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। उखु खेती धेरै मात्रामा हुँदा किसानहरूलाई मजदूरको पनि अर्को चुनौती रहेको छ। यसका लागि मन्त्रालयले आर्थिक नियमावली नै संशोधन गरी स्थानीय तहको लगानी बिना चिनी मिल उखु किसानहरू उखु किसान हकित संरक्षण समिति वा कृषि ज्ञान केन्द्र मार्फत उखु लगाउने र काट्ने मेसिन उखु हार्भेस्टिङ मेसिन अनुदान उपलब्ध गराएमा मजदूरको समस्या समाधान हुनेछ। थोरै भए पनि अर्थतन्त्रमा टेवा पुगाइरहेको यो क्षेत्रलाई प्राथमिकतामा राखी अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: मान्य सदस्य सागर ढकाल, समय 5 मिनट, त्यसपछि मान्य सदस्य गणेश धमला।
4: सभामुख महोदय, आज म यस गरिमामय सदनमा भोटेकुसी त्रिशुलीको महाप्रलयमा अनुसन्धान कति महत्वपूर्ण थियो त्यसको बारेमा सदन र सरकारलाई सजग बनाउन गइरहेको छु। भोटेकुसी त्रिशुलीमा गएको महाप्रलयको कारण हिजो साँझ 7 बजेसम्म 1453 जनाको मृत्यु भएको छ भने 5644 जना सम्पर्कमा हुनुहुन्न। करिब 400 अर्ब रूपियाँ प्रत्यक्ष रूपमा आर्थिक र भौतिक क्षति भएको छ भने दीर्घकालीन पुननिर्माणको लागि अब हामीलाई करिब 700 अर्ब रूपियाँ चाहिन्छ। यही सन्दर्भमा यो क्षतिको सानो भन्दा सानो अंश मात्र पनि हामीले अनुसन्धानमा लगाएको भए यो प्रलय आउँदैछ भनेर हामीलाई करिब 8 महिना अगाडि थाहा हुन्थ्यो। यही कुरा 10 दिन अघि 14 सेप्टेम्बरमा विश्व प्रतिष्ठित स्पिन्जर नेचरको ल्यान्डस्लाइड जर्नलमा बेजिङ फरेस्ट युनिभर्सिटीमा आबद्ध चिनिया र जापानिजहरू मिलेर छापेका छन्। यो अनुसन्धानमा नेपाली कहीँ कतै देखिँदैनन्। यस रिसर्च पेपरमा भनिएको छ, by analyzing hundreds of free satellite scenes from 2017 to 2026, we identified over 100 meters of pre-failure deformation and a clear bifurcation phase starting in January 2026, which was closely synchronized with the anomalous warming trends. वा नेपालीमा हामीले सन् 2017 देखि 2026 सम्मका सयौं निशुल्क भू उपग्रह सेटेलाइटहरूको तस्विरहरूको अध्ययन गर्दा हिउँ खस्नु अघि नै 100 मिटर भन्दा बढ़ी भाग सरेको पायौं। साथै सन् 2026 को जनवरीदेखि यो दुई भागमा बाँडिन थालेको स्पष्ट देखियो, जुन त्यस समयमा अस्वाभाविक रूपमा बढ़ेको गर्मीसँगै सोझै जोड़िएको थियो। सँगसँगै यस अनुसन्धानको अर्को वाक्य पनि पढे, वी क्लियरली डेमोन्स्ट्रेटेड एन एक्सेलरेशन फेज अफ ह्याङ्गिङ ग्लेसियर डिफर्मेसन एट द सोर्स एरिया स्टार्टिङ फ्रम जनवरी 2026। नेपालीमा हामीले के स्पष्ट पारेका छौं भने 2026 को जनवरीदेखि मुख्य क्षेत्रमा झुण्डिएको हिम पहिरो हिमनदी पग्लिने र सर्ने क्रम वात्तै बढ़ेको छ। यदि हामीले नै राम्ररी अनुसन्धान गरेको भए यो प्रलय आउँदैछ भनेर 5-7 महिना अगाडि नै थाहा हुन्थ्यो। विदेशीले मात्र अनुसन्धान गरेर हामी त्यसको पछि पछि गएर हामीले हाम्रो देशलाई प्रगतिको बाटोमा लैजान सक्दैनौ। सभामुख महोदय, यही भएर हामीले आफूले सक्दो भने गरिरहेका छौं। 20-22 दिन अघि दिन रात नबनी यही प्रलयको उद्धारमा खटेपछि अहिले अनुसन्धान पत्रहरू पढ्दैछौ, वैज्ञानिकहरूको समूह बनाउँदैछौ। हाम्रो प्रारम्भिक आँकडा अनुसार कोशी, गण्डकी, कर्णाली र महाकाली मध्ये अबको प्रलय 90% कोशी बेसिनमा जान सक्ने सम्भावना छ, जुन कुरा हामीले केही दिन अघि प्रधानमन्त्रीज्यूलाई भेट्दा र मन्त्रीज्यूहरूलाई पनि अवगत गराइसकेका छौं। आफूलाई चाहिने अनुसन्धान आफै गर्ने हो, सधैँभरि विदेशी वैज्ञानिकहरूमा मात्र भर परेर हामी कहीँ पुग्दैनौं। त्यही भएर नै हामीलाई अनुसन्धान विश्वस्तरीय गर्ने हो भने विश्वस्तरीय विश्वविद्यालय पनि हुनुपर्दछ। देश बनाउने हो भने यो पहिलो भन्दा पनि पहिलो शर्त हो, जुन मैले डडेलधुरा र गुल्मीमा चुनाव लड्दा 1500 मोडल भनेको थिएँ, जुन विश्वविद्यालयको जग बसाउनको लागि पहिलो खुड्किला हुने थियो र यो 2-4 महिनाभित्र नै कार्यान्वयन गर्न सकिन्थ्यो। धेरै पैसा लाग्ने विषय पनि थिएन। विश्वभरिका उत्कृष्ट 500 नेपाली वैज्ञानिक आज यो देशमा आइसकेका हुने थिए। आज जुन मैले चिनिया र जापानिजहरू भनेको छु, यो प्रलयको अनुसन्धान नेपालीहरूले छापेका हुने थिए र यो नेतृत्व नेपालीहरूले गरिरहेका हुने थियो। यो 1500 मोडल कार्यान्वयन भएको भए यो विपदमा केही हदसम्म कम गर्न ठूलो भूमिका खेलिसकेको हुन्थ्यो अनुसन्धानले। हाम्रो त्रिभुवन विश्वविद्यालय हेरौँ त सभामुख महोदय, यो संसारकै सबैभन्दा धेरै विद्यार्थीहरू करिब 5 लाखलाई अध्ययन अध्यापन गराउने गर्दछ। यो गर्व गर्ने विषय होइन सभामुख महोदय, यो लाज लाग्नुपर्ने विषय हो। टाइम्स हायर एजुकेशन्सका अनुसार संसारका उत्कृष्ट 100 विश्वविद्यालयहरूमा सबैभन्दा बढ़ी विद्यार्थी भनेको बढ़ीमा 50-60 हजार हो। चाहे तपाईँले हार्वर्ड भन्नुहोस्, चाहे अक्सफोर्ड भन्नुहोस्, चाहे सिङ्गुआ भन्नुहोस्, चाहे पेकिङ भन्नुहोस्, सबैमा हुने त्यही 40-50 हजार हो, तर हाम्रो त्रिभुवन विश्वविद्यालयमा करिब 5 लाख छन्। त्यसकारण त्रिभुवन विश्वविद्यालयको पूर्ण रूपमा पुनर्संरचना गरेर कम्तीमा त्यसभित्रबाट नै 10-12 वटा विश्वविद्यालय बनाउने हो भने पुल्चोक क्याम्पस जस्ता 2-3 वटा, क्यालटेक जस्ता विश्वस्तरीय विद्यालयहरू बनाउन सकिन्छ। सानो छरितो देशलाई नै उद्धार गर्न सक्ने खालका विश्वविद्यालय, अहिले देशलाई उद्धार गर्न सक्ने खालको विश्वविद्यालय कुन हो? हामीसँग विश्वविद्यालयहरू, उत्कृष्ट विश्वविद्यालयहरू निकै नै कम छन्। यस्तो गरेमा राष्ट्रको नै विकासमा यो विश्वविद्यालयले नेत्र ज्योतिकै भूमिका खेल्छन्। यस्तो प्रकोपहरूबाट धेरै हदसम्म जोगाउन वा कम क्षति गर्न सक्छन्। सभामुख महोदय, अन्तिममा भन्न चाहन्छु, जबसम्म
1: मान्य सदस्य गणेश धिमाल, समय 3 मिनट, त्यसपछि मान्य सदस्य पुष्पा कुमारी चौधरी।
5: सम्माननीय सभामुख महोदय, म आज यस गरिमामय सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन आवाजको साथ उभिएको छु। राष्ट्रिय गौरवका दुई रूपान्तकारी आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ तराई मधेस धुतमागको शीघ्र कार्यान्वयन सम्बन्धमा म 12 निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ। यी दुवै आयोजनाको 0.12:1 पर्छ, तर आज म केवल 12 को मात्र होइन समग्र नेपालको समृद्धिको कुरा गरिरहेको छु। सम्माननीय सभामुख महोदय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ी र रसुवा नुवाकोटका पहिरोले फेरि हामीलाई ठूलो पाठ सिकाएको छ। एउटा मुख्य राजमार्ग वा सञ्जाल अवरूद्ध हुँदा राजधानी काठमाडौँ र सिङ्गो देशको आपूर्ति व्यवस्था ठप्प हुने जोखिम हामीले देख्यौं र चाङका चाङ समस्या भोग्यौं र भोगिरहेका छौं र अझै कति भोग्नुपर्ने हो थाहा छैन। यसले प्रश्न पार्छ नेपाललाई रणनीतिक र सुरक्षित वैकल्पिक कनेक्टिभिटीको तत्काल आवश्यक छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने प्राविधिक र प्राकृतिक संकटका बेला देशलाई जोड्ने भरपर्दो विकल्प हुनेछ प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तराई मधेसको लाइफलाइन निजगढ खोकना द्रुत मार्ग नै हुनेछन्। द्रुत मार्गबाट केवल 72 किलोमिटरको दूरीमा रहने निजगढ विमानस्थलले काठमाडौँलाई तराई मधेससँग जोड्ने मात्र होइन देशको समग्र हवाई क्षमता र अर्थतन्त्रलाई नयाँ उचाइ दिनेछ। हाम्रै सरकारले आर्थिक विकास र पूर्वाधार निर्माणमा स्पष्ट दृष्टिकोण राख्दै आएको छ। साथै सम्माननीय प्रधानमन्त्रीजीले यी दुवै राष्ट्रिय गौरवको आयोजनामा निकै चासो राख्नु भएको छ। विभिन्न फोरममा गम्भीरताको साथ निर्माणको लागि पहल कदमी लिइराख्नु भएको छ। सो कदमको लागि कृतज्ञता व्यक्त गर्दै पहलले शीघ्र सार्थकता पाओस् भन्ने हामी सबैको शुभेच्छा छ। तसर्थ वातावरण संरक्षण कानूनी प्रक्रिया र स्थानीयवासीको पुनर्स्थापनालाई प्राथमिकता राख्दै यस आयोजनालाई अब कुनै पनि बहानामा अनिर्णयको बन्दी बनाइनु हुँदैन। सभामुख महोदय, यस विषयमा म सरकारसँग स्पष्ट मागहरू राख्न चाहन्छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको उपयुक्त वित्तीय मोडल पीपीपी मोडल बुट मोडल वा सरकारी लगानीमा गर्ने हो शीघ्र तय गरी निर्माण शुरू गर्ने निश्चित समय सीमा घोषणा गरियोस्। काठमाडौँ तराई मधेस द्रुत मार्गको निर्माणमा देखिएका प्राविधिक र ठेक्का सम्बन्धी जटिलता सुल्झाएर तोकेकै समयभित्र सम्पन्न गर्न स्रोत र बजेटको सुनिश्चितता गरियोस्। भोटेकोसी र उत्तरी सीमा जोड्ने क्षतिग्रस्त सड़क र पुलहरूको द्रुत गतिमा थाई पुनर्निर्माण गरियोस्। भविष्यका विपदलाई ध्यानमा राखी देशका मुख्य प्रशासनिक र आर्थिक केन्द्रहरू जोड्ने विपद प्रतिरोधी वैकल्पिक पूर्वाधारको राष्ट्रिय योजना बनाइयोस्। निजगढ विमानस्थल र दूतमाग 12 र मधेसका लागि मात्र होइन, यो त सिङ्गो नेपालको आर्थिक रूपान्तरण र राष्ट्रिय सुरक्षाका जीवन रेखा हुन्। हाम्रै नेतृत्वको सरकारले यो आयोजनालाई समयमै सम्पन्न गरेर इतिहास र जनता सामु प्रतिबद्धता पूरा गर्नेछ भने म पूर्ण विश्वस्त छु। धन्यवाद।
1: मान्य सदस्य पुष्पा कुमारी चौधरी, समय 3 मिनट, त्यसपछि मान्य सदस्य तौफिक अहमद खान।
6: सम्मानित सभामुख महोदय, आज म यस सम्मानित सदन मार्फत सप्तरी मेरो निर्वाचन क्षेत्र नम्बर 1 को जनताको वर्तमान अवस्था र सरकारलाई ध्यान दिने अत्यन्त महत्वपूर्ण विषय उठान गर्न चाहन्छु। सम्मानीय सभामुख महोदय, सप्तरी 1 को भूगोल विकासको सम्भावना भरिएको छ। सप्तकोशी नदी कृषि सिंचाई र पूर्व पश्चिम राजमार्ग कोशी टप्पू वन्यजन्तु आरक्ष र ठूलो जनशक्ति यी हाम्रा सम्भावना हुन्। तर विडम्बना के छ भने यही क्षेत्रका बाढी डुबान र कटान कोशी टप्पूको वन्यजन्तुको वर्षेनी आतंक र कमजोर सड़क र बेरोजगारी कृषि समस्या र स्वास्थ्य शिक्षा सेवाको पहुँच आज पनि नागरिकको प्रमुख चिन्ता बनेको छ। सम्मानीय सभामुख महोदय, सप्तरी 1 मा सप्तकोशीको बाढी डुबान र कटानलाई दीर्घकालीन समस्याको रूपमा स्थानीय तह र नागरिकले भोग्दै आएको छन्। सम्मानीय सभामुख महोदय, म सरकारसँग प्रश्न गर्न चाहन्छु, कोशीको बाढीपछि मात्र सरकारले जाग्ने हो कि बाढी आउने अघि नै स्थानीय समाधान गर्ने हो? सम्मानीय सभामुख महोदय, महुली नदी र सप्तकोशी र तटबन्ध क्षेत्रका प्रत्येक वर्ष बाढी कटान र डुबानले जोखिम दोहोरिँदै हालै पनि सप्तरीका विभिन्न स्थानमा नदी तथा खोला बहाव बढ्दा पुल तटबन्ध र खेतीयोग्य जमिन प्रभावित भएको छ। सम्मानीय सभामुख महोदय, त्यसैले कोशी तथा अन्य नदीको तटबन्धनले वैज्ञानिक पूर्वावलोकन गरियोस् र जोखिमयुक्त स्थानको पहिचान गरियोस् र बहुवर्षीय योजना बनाएर बजेट सुनिश्चित गरियोस्। किसानलाई उत्पादन लागत घटाउने सिंचाई सुनिश्चित गरियोस्। मल र बिउ समयमै उत्पादन र मल बिउ उपलब्ध गराउने र उत्पादित वस्तुको बजार र उचित मूल्यमा सुनिश्चित गर्ने कृषि नीति व्यवहार लागू गरियोस्। सामान्य सभामुख महोदय, सामान्य वर्षामै सप्तरीका सड़क भासिने अवस्था छ र हुलाकी सड़कको कतिपय सड़क वर्षाका कारण क्षतिग्रस्त भएको र आगमन प्रभावित भएको सार्वजनिक नै छ। सामान्य सभामुख महोदय, सप्तरी 1 लाई हरेक वर्ष बाढी आएपछि राहत बाँड्ने निर्वाचन क्षेत्रको रूपमा होइन, दीर्घकालीन विकासको नमूनाको क्षेत्रको रूपमा हेरियोस्। हामीलाई आश्वासन होइन, तटबन्धन चाहिएको छ, सिंचाई चाहिएको छ र गुणस्तरीय सड़क चाहिएको छ र स्वास्थ्य शिक्षाको सेवा चाहिएको छ। कृषिको उत्पादन मूल्य चाहिएको छ र युवाले आफ्नै ठाउँमा रोजगारी चाहिएको छ। त्यसैले सरकारसँग मेरो माग र अनुरोध गर्दछु सप्तरी एकलाई यी विषयले आगामी बजेट र नीति तथा कार्यक्रमलाई स्पष्ट प्राथमिकता दियोस् र प्रत्येक योजनाको समसायी तथा कार्यान्वयन सार्वजनिक जवाफदेता सुनिश्चित होस्।
1: माननीय सदस्य तौफिक अहमद खान समय 3 मिनट त्यसपछि माननीय सदस्य बबलु गुप्ता।
7: सम्माननीय सभामुख महोदय यही मंगलबार बिहान हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले मलेसियाका सम्माननीय प्रधानमन्त्री ज्यू अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभयो। सिन्डिकेट र बिचौलिया प्रथा कुनै पनि हालमा स्वीकार छैन भनेर उहाँ स्पष्ट शब्दमा भन्नुभयो। मलेसियाको प्रधानमन्त्री ज्यूले आफ्नो श्रम मन्त्री ज्यूलाई हाम्रो श्रम मन्त्री ज्यूसँग प्रत्यक्ष समन्वय गर्ने निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो। लामो समयदेखि हामीले सताएर बसेको यो विकृति सुधार गर्ने दिशातर्फ यो पहिलो कदम हो। यो स्वागत योग्य छ, सराहनीय छ, यही हो सरकारको अनुभूति। सभामुख महोदय वैदेशिक रोजगारी नेपालको रोजाई होइन, बाध्यता हो। हाम्रो कुल डोमेस्टिक उत्पादनको 1/4 भन्दा बढी हिस्सा रेमिटेन्समा उगटेको छ। नेपालले रोजगारी दिन नसकेको कारण लाखौं दाजुभाइ दिदीबहिनीहरूले घरबार छोड्नु परेको छ। यही बाध्यता र छटपटीमाथि यो प्रणाली फस्टाएको छ। सन् 2015 सरकारले निशुल्क भिजा निशुल्क टिकट नीति घोषणा गर्यो। श्रमिकले होइन रोजगारताले खर्च बेहोर्ने भन्ने मनसाय सही थियो, तर यो नीति रोजगार संचालकहरू र गन्तव्य मुलुकहरूसँग परामर्श नगरी घोषणा गरियो र यो कानून होइन निर्देशिकाको रूपमा जारी भयो। जस अघि श्रमिकले खाड़ी मुलुकको लागि 70,000 मलेसियाको लागि 80,000 सम्म बुझाउनु पर्थ्यो। नयाँ व्यवस्थाले अधिकतम 10,000 सेवा शुल्क र स्वास्थ्य परीक्षण अभिमुखीकरण तथा कल्याणकारी कोष बापत केही हजार रुपियाँ मात्र लाग्ने प्रतिबद्धता गरेको थियो। तर भयो के त केही दिनभित्र म्यान पावर एजेन्सीहरू आन्दोलनमा उत्रिए। एक दशक पछि गरिएको क्षेत्रगत अध्ययनले श्रमिक 2-3 लाखसम्म बुझाइरहेको देखाएको छ। एउटै आर्थिक वर्षमा मलेसियाको एजेन्ट करिब 12 अरब पठाएको मात्र समाचार सार्वजनिक भएको थियो। यही हो किनबेच हुने रोजगारीको अवसर र त्यसको मूल्य तिर्नुपर्ने श्रमिकले नै हो। आज हाम्रो श्रमिकको सामु निर्मम विकल्प छ, या त स्वदेशमा बेरोजगार बस्ने या बिचौलियाले जति माग्छ त्यति नै अनौपचारिक रूपमा रसिद बिना कारण बिना प्राय ऋण लिएर घर जग्गा बेचेर आफ्नो पसिना बगाएर गहना बेचेर तिर्ने पर्ने बाध्य छन्। कामको प्रगति वचन गरिए भन्दा फरक निस्किए वा परिश्रमी घटाएको पनि कुनै कागजी प्रमाण छैन, न्यायको बाटो हुन्छ। सरकारहरू आए र गए त नीति कागजमा सीमित रह्यो र व्यवसायमा शोषण चलिरह्यो। कहिले काहीँ कारवाही भए पनि त्यो टुक्रेर आपूर्ति थियो। यस वर्ष सयौं एजेन्सीमाथि कारवाही भएको छ, तर व्यावहारिक शुल्क संरचना बिनाको कारवाहीले भदौ 1 गते जस्तै बन्दै मात्र निम्तायो र त्यसको सबैभन्दा ठूलो मार पर्नु परेको गुमाए परेको श्रमिक नै हो। सम्मानित सभामुख महोदय हामीले यस्तो प्रणाली विरासत पाएको छौ जहाँ ठगी र अनियमितता नियमित चरण बसिरहेको छ। यसलाई एक रात बन्द गर्न सक्दैन, तर हामी यसलाई आवश्यक सुधार्नुपर्छ, संशोधन गर्नुपर्छ, जुनसुकै कानुनी व्यवस्था सुधार गर्नुपर्छ।
1: माननीय सदस्य बबलु गुप्ता समय 3 मिनट त्यसपछि माननीय सदस्य जगत प्रसाद जोशी।
8: सम्माननीय सभामुख महोदय मधेस कुनै राजनीतिक दलको लुटी खाने भाँडो होइन, मधेस अन्नको भण्डार हो, माता जानकीको पवित्र भूमि साथै प्रेम र सद्भावको धरती हो। तर सभामुख महोदय आज कतिपय राजनीतिक दलहरू मानिसहरूबाट छठपछि हिंसात्मक आन्दोलनको चेतावनी दिइराखेको सुनिन्छ। म स्पष्ट भन्नलाई चाहन्छु मधेस अब आन्दोलनको मैदान होइन, विकास र समृद्धिको गन्तव्य बन्न चाहन्छ। सरकार नारामा होइन काममा विश्वास गरेर अगाडि बढ़िराखेको छ। 15 वर्षदेखि अल्झिएको कमला पुल अब अन्तिम चरणमा पुगेको छ। सरकारले आगामी 2 महिनाभित्र संचालनमा ल्याउने लक्ष्यसहित काम अघि बढ़ाइराखेको छ। बर्दिवास मेडिकल कलेज स्वास्थ्य शिक्षा सम्बन्धी पूर्वाधार निर्माणको काम अगाडि बढ़िराखेको छ, साथै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक संसदको प्रक्रियामा अघि बढ़ेको छ। ट्रमा सेन्टर र मिर्गौला प्रत्यार्पण केन्द्र निर्माण काम पनि अगाडि बढ़िराखेको छ। मधेसमाका युवालाई आफ्नै माटोमा प्राविधिक शिक्षा र अवसर उपलब्ध गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ क्याम्पस स्थापनाको तयारी अघि बढ़ेको छ। मधेसलाई हामी अन्नको भण्डार भन्छौ तर अन्न फैलाउने किसानका छोरा छोरी कृषि पढ्नका लागि बाहिर जानुपर्ने अवस्था अन्त गर्न यही माटोमा बीएससी एजी पढाउने प्रक्रिया पनि सरकारले अगाडि बढाइराखेको छ। सभामुख महोदय, हामीले मधेसका जनतालाई फेरि आन्दोलनको बाटोमा होइन विकासको बाटोमा अघि बढाउनु पर्छ। त्यसैले आज म यही सदनबाट स्पष्ट भन्नलाई चाहन्छु, मधेसलाई आन्दोलनको मैदान बनाउने होइन विकासको नमूना बनाउने हो। छठपछि मधेसमा सरकारलाई लखेट्ने होइन फूलमाला लिएर मधेस स्वागत गर्नलाई तयार छ। मधेस अशान्तिका लागि होइन समृद्धका लागि तयार छ। जय मधेस, जय राष्ट्र। धन्यवाद।
1: मान्य सदस्य जगत प्रसाद जोशी, समय 3 मिनट, त्यसपछि मान्य सदस्य राम लामा।
9: सम्मान्य सभामुख महोदय, आज संयोग हो कि सदनभित्र हामी आज चार पुस्ताका मान्य सदस्यहरूको बीचमा आज हामी यो सदनभित्र एउटा त्यो संगम बनेको छ। 2007 सालको आन्दोलनलाई नजिकबाट निहालिरहेका मान्यज्यूहरू, 2046 सालको आन्दोलन, 2062-63 को जनआन्दोलन र त्यस पछाडिको जेएनजी विद्रोहका विद्रोहीहरू आज एकसाथ हामी यो सदनभित्र उभिरहेका छौं। तर यो सदनभित्र उभिरहँदा हामीले एउटा कुरा के बुझ्नु पर्दछ भने कुनै बेलाको विद्रोही पछिको गएर शासक बन्छ र त्यो शासक केही समय पछाडि प्रतिक्रान्तिकारी बन्ने गर्दछ र ती प्रतिक्रान्तिकारीहरूको विरूद्धमा क्रान्तिकारीहरू जहिले पनि उठ्ने गर्दछन्। आज एउटा तबकाले सदनभित्र एउटा अर्को तबकालाई राक्षसीकरण गरिरहेको छ र आफू भगवानको रूपमा अगाडि बढ्न खोजिरहेको छ र निरन्तर हामीले गालीको वर्षा सुनिरहेका छौं। इतिहासको स्मरण गराउन चाहन्छु, 2007 सालको आन्दोलन भइरहँदा त्यति बेला मान्छेहरूलाई कसरी राणा शासनले निरङ्कुशता पूर्ण तरिकाबाट, बर्बरता पूर्ण तरिकाबाट हत्या गरेको थियो, त्यो हत्याको विरूद्धमा हामीले समर्थन गरेका थियौं कि थिएनौं, त्यो हत्यालाई हामीले समर्थन गरेका थियौं कि थिएनौं, त्यो कुराको हेक्का राख्न जरूरी छ। 2046 सालमा पञ्चायती निरङ्कुश तानाशाहको विरूद्धमा, छिन्ताङ काण्डको विरूद्धमा, सिन्धुपाल्चोकमा भएको काण्डको विरूद्धमा, पूर्वमा तपाईँको नदीमा भएको रातो रगतको विरूद्धमा नेपाली जनताहरू उठेका थिए। त्यो पञ्चायतका कालरात्रीको विरूद्धमा उठ्ने क्रान्तिकारीहरूलाई पनि आज हामीले सदनमा देखिरहेका छौं। हामी उहाँहरूलाई सम्मान गर्न चाहन्छौं। तर तिनै क्रान्तिकारीहरू आज जेएनजी विद्रोह, जुन विद्रोहले यो देशमा कुशासनको स्थापना भइरहेको छ, कुशासनको संस्थागत भइरहेको छ, कुशासनलाई हटाउनु पर्छ भनेर सड़कमा उत्रिँदा ती आन्दोलनकारीहरूलाई सरकारले आज थुनामा राखिरहेको छ र थुनामा राखेको बेलामा त्यो थुनामा राखेको कदममाथि ताली बजाइरहनु भएको छ। संसदमा उहाँहरूले त्यसको पक्षमा बोलिरहनु भएको छ। यो एउटा लज्जाको विषय हो सभामुख महोदय। त्यसैले यदि आजका आन्दोलनकारीहरू जेलभित्र बस्नुपर्छ भने रेलीमा तामाङका हत्याराहरूलाई खोजेर जेलभित्र राख्नुपर्छ कि पर्दैन? हिजोको दिनमा चक्र चौधरी र शीतलदास चौधरीका हत्याराहरूलाई आज जेलभित्र राख्नुपर्छ कि पर्दैन? बझाङमा वेद प्रसाद जोशीलाई एउटा मन्दिरमा लगेर बलि चढाउने अपराधीहरूलाई आज जेलभित्र राख्नुपर्छ कि पर्दैन? चितवनको माडी हत्याकाण्डभित्र एउटा बसभित्र बम विस्फोट गराएर मार्नेहरूलाई आज जेलभित्र राख्नुपर्छ कि पर्दैन? यदि आजका आन्दोलनकारीहरू जेलभित्र बस्नुपर्ने परिस्थिति आउँछ भने हिजोका दिनका अपराधीहरूलाई पनि खोजेर जेलभित्र राखिनुपर्छ। सम्मान्य सभामुख,
1: मान्य सदस्य राम लामा, समय 3 मिनट।
10: सम्माननीय सभामुख महोदय, देशले एक महान शिक्षाविद तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाउनु भएको छ। काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माज्यूको हिजो भएको निधनले सिङ्गो शैक्षिक जगत र राष्ट्रलाई स्तब्ध बनाएको छ। सन् 1999 सिटिबिटीका प्रथम कार्यकारी निर्देशकका रूपमा उहाँले नेपालको प्राविधिक शिक्षाको जग पसाल्नु भएको थियो। सन् 1991 काठमाडौँ विश्वविद्यालयको स्थापना गरेर करिब 2 दशक लामो नेतृत्व सम्हाल्दै उहाँले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य विधाहरू मार्फत गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँको दूरदृष्टि अनुसार काठमाडौँ विश्वविद्यालयलाई स्वायत्त विश्वविद्यालय तथा अनुसन्धानको प्रतिष्ठित केन्द्रको रूपमा स्थापित गराउनु भएको थियो। उहाँले नेपालको उच्च शिक्षामा नयाँ जोश, नयाँ मानक र नयाँ सम्मानको आधार समेत तयार गर्नुभएको थियो। सभामुख महोदय, उहाँ जस्तो शिक्षाविद जन्मिन देशले फेरि सयौं वर्ष कुर्नुपर्ने हुन सक्छ। उहाँले आफ्नै सन्तान झैं हुर्काउनु भएको काठमाडौँ विश्वविद्यालयलाई यो देशलाई सुम्पिएर सदाका लागि विदा हुनुभएको छ। त्यसैले नेपालको प्राविधिक शिक्षा तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा उहाँले पुर्याउनु भएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै प्राध्यापक डाक्टर सुरेश राज शर्माज्यूलाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न म सम्माननीय सभामुख मार्फत नेपाल सरकारसँग माग गर्न चाहन्छु। साथै शोक सन्तप्त परिवारजन तथा सम्पूर्ण विश्वविद्यालय परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना पनि गर्दछु। र अन्त्यमा प्राध्यापक डाक्टर सुरेश राज शर्माज्यूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पनि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यहरूको विरोधको सूचना प्राप्त नभएकोले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा 20 रहेको न्याय सम्बन्धी हक तथा सम्मत 2076 सालमा जारी भएको एकीकृत कानूनी सहायता नीति 2076 कार्यान्वयन गर्न यो विधेयक तयार गरिएको छ। प्रस्तुत विधेयकले निशुल्क कानूनी सहायता प्राप्त गर्न सक्ने असमर्थ पक्षको दायरालाई फराकिलो बनाउनुका साथै त्यस्तो सेवालाई सबै अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा विस्तार गरेको छ। असमर्थ पक्षलाई निशुल्क कानूनी परामर्श वा सल्लाह लिन पाउनेदेखि मुद्दाको कार्यवाही, सुनवाई तथा फैसला कार्यान्वयनको अवस्थामा समेत कानून सहायता अधिकार प्राप्त हुने व्यवस्था मिलाइएको छ। फौजदारी मुद्दामा पक्राउ परी आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिको हकमा पक्राउ परेको समयदेखि नै निशुल्क कानूनी सहायता प्राप्त गर्ने अधिकार हुने कुराको समेत सुनिश्चितता गरिएको छ। त्यसै गरी सुनवाई, स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउँदा सांकेतिक भाषा समेत प्रयोग गर्नुपर्ने र असमर्थ पक्षलाई आवश्यकता अनुसार मनोसामाजिक परामर्श दिनुपर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ। असमर्थ पक्षलाई उपलब्ध गराइने कानूनी सहायता संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहबाट समन्वयात्मक ढंगबाट सञ्चालन गरिने, कानूनी सहायता प्रदान गर्ने निकायले एकीकृत ढंगबाट त्यस्तो सेवा उपलब्ध गराउनुपर्ने, निशुल्क कानूनी सहायतालाई प्रभावकारी बनाउन र एकीकृत रूपमा सञ्चालन गर्न मन्त्रालयले निशुल्क कानूनी सहायता सम्बन्धी विद्युतीय प्रणालीको विकास गरी लागू गर्ने, निशुल्क कानूनी सहायताको गुणस्तर सुधार गर्नको लागि विषयगत विज्ञबाट कानूनी सहायता सेवा उपलब्ध गराउने विषय समेत विधेयकमा समावेश गरिएका छन्। त्यसै गरी विधेयकमा राष्ट्रिय कानूनी सहायता परिषद, कार्यकारी समिति, प्रदेश तथा जिल्ला कानूनी सहायता समितिको संरचनागत व्यवस्था प्रस्ताव गरिएको छ। कानून व्यवसायीलाई स्वैच्छिक निशुल्क कानूनी सहायता प्रो बोनो उपलब्ध गराउन प्रेरित गर्ने विषय एवं निशुल्क कानूनी सहायता उपलब्ध गराउन चाहने गैर सरकारी संस्था संघ संस्थाले सम्बन्धित जिल्ला समितिमा सूचीकृत भई कानूनी सहायता उपलब्ध गराइने विषय समेत समावेश गरिएको छ। त्यसकारणले मौजूदा ऐनको संशोधन मात्रले यी विषयहरू सम्बोधन हुन नसक्ने भएकाले निशुल्क कानूनी सहायता सम्बन्धमा नयाँ ऐन निर्माण गर्न आवश्यक भएकोले यो विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।

माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनट पछि बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।

0: तपाईँमा हाल्ने यही हो
1: है तपाईँहरू अनि कसरी चिन्नुहुन्छ त खाने च्याउ र नखाने च्याउ बनबनमा
2: आँख्ला हुन्छ कि नखाने च्याउको डाँठमा खिर्रको आँख्ला जस्तो हुन्छ त्यो नखाने त्यो आँख्ला नभएको शुद्ध भएको खाने
0: त्यस्तो हुन्छ नि है औँठी औँठीला जस्तो होइन नखाने चाहिँ आँख्लाले मात्रै चिन्ने हो कि अरू पनि
2: आँख्लाले मात्र चिन्ने अनि चिन्दा चिन्दा नि खायो भने त्यो खाँदाखेरि परेर

0: छौं। यस्तो जति ल्याउन संवेदनशील विषयमा सरकारले पुरानो कानून परिमार्जन गरी नयाँ विधेयक ल्याउन खोज्नु आफैमा सकारात्मक छ र स्वागत योग्य कदम छ हो, तर कानूनमा जति सुन्दर देखिन्छ यसको व्यावहारिक कार्यान्वयन उति नै चुनौतीपूर्ण छ। यस विधेयकका केही व्यावहारिक पक्षहरूतर्फ म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। विधेयकमा भनिएको छ 10,000 देखि 50,000 सम्म जरिवाना, विधेयकमा फोहोरलाई स्रोतमै वर्गीकरण नगरे अथवा जथाभावी फालेमा भारी जरिवानाको व्यवस्था गरिएको छ। हो, जरिवाना गर्नुपर्छ, तर सभामुख महोदय, जनताले फोहोर छुट्याएर राख्दा पनि गाडीमा उठाउने बेलामा एउटै गाडीमा राखेर उठाउने बेला चाहिँ त्यो छुट्याउन गाह्रो हुने एउटा यो व्यवहारिक पक्ष हो। जस्तै भक्तपुर नगरपालिकामा चाहिँ कुहिने नकुहिने फोहोर छुट्टा छुट्टै गाडीमा उठाउँछ र त्यसको मल बनाएर, अर्ग्यानिक मल बनाएर भक्तपुर नगरपालिकाले मोहर बनाइरहेको छ, इन्कम गरिरहेको छ। म कृपया यहाँ सम्पूर्णलाई भक्तपुर नगरपालिकामा गएर एकचोटि त्यो फोहोर मैला व्यवस्थापनको हेर्नुभयो भने सबैलाई राम्रै होला भन्न चाहन्छु। यहाँ पनि अब त्यो ग्यासको लागि प्रयोग गर्ने, रिसाइकल गर्न मिल्नेहरू सबै उठाउने भनिएको छ, यो राम्रो पक्ष हो। अनि सरकारले छुट्टाछुट्टै उठाउनुपर्छ र त्यसको व्यवस्थापन गर्नुपर्छ, त्यसमा दुई मत रहेन, तर पूर्वाधार पनि विकास गर्नु पर्यो। कतिवटा नगरपालिका गाउँपालिकाहरूमा त्यो प्रविधिको कमीले गर्दा पनि नभएको र बजेट पनि छैन, प्रविधि पनि छैन, अनि जहिले समस्या ज्यों काट्यौं भएकोले यो विधेयक आएको हो र यसले राम्रो कार्यान्वयन गरोस् भन्न चाहन्छु। बिना पूर्वाधार अनि खाली नागरिकलाई कर लगाउने, दण्ड सजाय मात्र गर्ने भन्दा पनि पूर्वाधार प्रयोग गरौं र सबैतिर दण्ड सजाय अनि करै कर लगाएमा जनता त्यसै त सामाजिक आर्थिक मानसिक रूपमा विक्षिप्त भइरहेको छ। अस्तिको अर्जुन दोङ, गणेश नेपाली लगायत दर्जनौं नेपालीहरूको अकालमा मृत्यु भइरहेको छलङ्ग छ। साथै सरकारले पनि विशेष गरी यो दण्ड सजाय गर्ने बेला एकचोटि बुझेर अलि कन्साइन्स भएर, विवेकी भएर मात्र दण्ड सजाय गराउन म सुझाव राख्न चाहन्छु। विशेष गरी सेवामा हुने यो फोहोर उठाउने बेलामा पनि कति झगडा हुन्छ, फोहोर यस्तो भयो त्यस्तो भयो भनेर उठाउने बेलामा यो जति दण्डो भइरहेछ, झगडा भइरहेछ, त्यसको पनि समाधान होस् र विशेष गरी कर्मचारी, ट्राफिक र चालक।
1: मान्य सदस्य अशोक कुमार चौधरी, त्यसपछि मान्य सदस्य बलावती शर्मा।
2: सामान्य सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभएकोमा माननीय मन्त्रीज्यूलाई धन्यवाद दिँदै यस विधेयकको सैद्धान्तिक प्रस्तावको समर्थन पनि गर्दछु। सभामुख महोदय, हामीले एउटा कुरा बुझ्न जरुरी छ, फोहोर सड़कमा देखिन्छ तर यसको असर हाम्रो स्वास्थ्य, वातावरण र अर्थमा पनि पर्छ। संविधानको धारा 30 ले नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक दिएको छ। धारा 35 ले स्वच्छ खानेपानी र सरसफाईमा फोहोरको हक सुनिश्चित गरेको छ। त्यसैले मेरो प्रश्न छ, नागरिकलाई स्वच्छ वातावरणको हक दिने तर फोहोर व्यवस्थापनको जिम्मेवारी कसको भन्ने विषयमा अनुवल राख्ने हो भने संविधानले सुनिश्चित गरेको त्यो हक व्यवहारमा कसरी कार्यान्वयन हुन्छ? सहुक महोदय, एउटा पालिकाले अर्को फोहोर उठाएर अर्को पालिकाको सीमामा लगेर फाल्यो भने के त्यसलाई फोहोर व्यवस्थापन भन्न मिल्दैन? फोहोरलाई एउटा ठाउँबाट अर्को ठाउँमा सार्नु व्यवस्थापन होइन, समस्याको ठाउँ मात्र बदल्नु हो। आज एउटा पालिकाको डम्पिङ साइटको गन्ध अर्को पालिकाका नागरिकले सहनुपर्ने, एउटा ठाउँको प्रदूषणले अर्को ठाउँको पानी माटो बिगार्नुपर्ने अवस्था अन्त गर्नुपर्छ। त्यसैले मेरो पालिका मेरो फोहोर भन्ने सोचले मात्रै पुग्दैन, क्षेत्रीय प्रशोधन केन्द्र, वैज्ञानिक वर्गीकरण, पूर्ण प्रयोग र रिसाइक्लिङ, जैविक फोहोरबाट मल तथा ऊर्जा उत्पादन र अन्तर स्थानीय तहको साझा लगानी सहितको स्पष्ट प्रणाली आवश्यक छ। यसका लागि जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ। संघले नीति, मापदण्ड, प्रविधि र नियमनमा नेतृत्व गरोस्, प्रदेशले अन्तर स्थानीय तह समन्वय र क्षेत्रीय पूर्वाधार विकासमा भूमिका खेलोस्, स्थानीय तहले नागरिकको घर दैलोबाट फोहोर वर्गीकरण, संकलन र प्रारम्भिक व्यवस्थापनको नेतृत्व गरोस्। सहायक महोदय, हामीले फोहोरलाई समस्या मात्र देखेर हुँदैन, फोहोरभित्र पनि अर्थतन्त्र देख्नुपर्छ। भान्साको जैविक फोहोरबाट मल र ऊर्जा बन्न सक्छ, प्लास्टिक, कागज र धातु पुनः प्रशोधन गरेर फेरि उत्पादनमा प्रयोग गर्न सकिन्छ, अर्थात आजको फोहोरलाई भोलिको कच्चा पदार्थ बनाउन सकिन्छ, फोहोरलाई रोजगारीमा बदल्न सकिन्छ, फोहोरलाई आमदानीमा बदल्न सकिन्छ। त्यसका लागि घरबाटै फोहोर छुटाउने व्यवस्था, उत्पादनको विस्तारित जिम्मेवारी, निजी क्षेत्रको सहभागिता र आधुनिक प्रविधि र सक्रिय अर्थतन्त्रको अवधारणालाई कानूनले स्पष्ट रूपमा अघि बढाउनुपर्छ। सहयोग महोदय, हामीले फोहोर उठाउने गाडी थपेर मात्रै समस्या सार्दान हुँदैन। फोहोर कहाँ गयो, कसरी प्रशोधन भयो, वातावरण कस्तो असर पर्यो, नागरिकको स्वास्थ्य सुरक्षित भयो कि भएन, यी सबै प्रश्नको जवाबदेही यी विधेयकमा सुनिश्चित गर्नुपर्छ। त्यसैले विधेयकलाई फोहोर उठाउने कानून मात्र होइन, फोहोर घटाउने, स्रोतमा वर्गीकरण गर्ने, पुनः प्रशोधन गर्ने र पुनः प्रशोधन गर्ने, फोहोरलाई उपयोगी स्रोतका रूपमा रूपान्तरण गर्ने कानून बन्नुपर्छ। यस विधेयकले फोहोर मैला संकलन र विसर्जनमा मात्र सीमित नभई फोहोर व्यवस्थापनको सम्पूर्ण चक्रलाई समेट्नुपर्छ। फोहोर घटाउनेदेखि सुरक्षित प्रशोधन, पुनः प्रशोधन, अन्तिम विसर्जनसम्म स्पष्ट मापदण्ड, जिम्मेवारी अनुमोदनको व्यवस्था हुनुपर्छ। साथै नागरिकको सहभागिता, निजी क्षेत्रको लगानी, स्थान तहको क्षमता विकासलाई पनि कानूनमा
1: मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य भरत गिरी।
0: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकमाथि आफ्ना धारणा राख्न चाहन्छु। संवैधानिक हकको कार्यान्वयन गर्न धारा 30 स्वच्छ वातावरणको हक र धारा 35 सरसफाईको हकलाई सुनिश्चित गरेको छ। संघ प्रदेश र स्थानीय तीनै तहका सरकारको भूमिका र समन्वयलाई स्पष्ट पार्न खोजिएको छ। सभामुख महोदय, फोहोरलाई केवल विसर्जन मात्र होइन, त्यसको उचित व्यवस्थापन सहित मोहरमा बदल्न सक्नुपर्छ। यसलाई प्रशोधन गरी पुनः प्रयोग र स्रोत सामग्रीको चक्रीय अर्थतन्त्रको रूपमा प्रयोग गर्ने योजना कार्यान्वयन गर्न सक्दा सकारात्मक छ। निजी क्षेत्र समुदाय र संघ संस्थाको पीपीपी मोडलमा लैजाने कुरा र अन्तर स्थानीय तह सहकारीको कानूनी आधार तयार गरिएको भनिएको छ। तर संविधान अनुसार तीनै तहको आआफ्नै क्षेत्राधिकार रहेको हुनाले कार्यान्वयनमा एक अर्काको अधिकार हस्तक्षेप हुने खतरा देखिन्छ। सभामुख महोदय, नयाँ प्रविधि प्रशोधन केन्द्र र अन्तर तह समन्वय संरचना निर्माणमा अतिरिक्त आर्थिक व्यवहार पर्ने देखिन्छ। शुल्क उठाएर मात्र यो सम्भव हुँदैन, स्रोत कहाँबाट जुटाउने यो विधेयकमा स्पष्ट छैन। निजी सार्वजनिक र सरकारी सहभागिताको मोडेल के हो, त्यसको स्पष्ट धारणा यहाँ आएको छैन। सभामुख महोदय, प्रत्येक घर घरबाट उद्योग, कल कारखाना, हस्पिटल र मठ मन्दिरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने अनिवार्य छुट्याउने व्यवस्था गरिनुपर्छ। त्यसो नगर्नेलाई जरिवाना गर्ने व्यवस्था पनि गरिनुपर्छ। जसले धेरै अति हानिकारक फोहोर निकाल्छ, जस्तो औद्योगिक क्षेत्र, हस्पिटल जस्तालाई दण्ड सजाय तथा शुल्कको दर अरूलाई भन्दा धेरै तोकिनुपर्छ। सभामुख महोदय, प्लास्टिकका बोतल प्लास्टिकको बाटोमा फाल्ने जथाभावी प्रयोग गर्नेलाई पनि कानूनी दायरामा ल्याउने व्यवस्था गरिनुपर्छ। मानिस र समाजलाई, राज्यका निकायहरूलाई आफ्नो नैतिक जिम्मेवारीमा ल्याउनका लागि फोहोर व्यवस्थापन सम्बन्धी अनुशासनको तालिम र प्रतिबद्धता चाहिन्छ। सभामुख महोदय, वास्तवमा फोहोर व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भएकोले संघ र प्रदेशले सहजीकरण र प्रविधिमा सहयोग गरी स्पष्ट अधिकार क्षेत्रको सीमाना तोकिनुपर्छ। कुन तहको सरकारले के भूमिका निर्वाह गर्ने बारे अस्पष्टता भयो भने झन कामका अगाडि बढ्न सक्दैन। राज्यका निकायहरूलाई नै उत्तरदायी नबनाई निजी क्षेत्रको सहभागिता हो भने निजी क्षेत्रले लगानी गरे बापत प्राप्त गर्ने लाभांश के हो र कसरी भन्ने स्पष्ट हुन पर्दैन र भनेर म सोध्न चाहन्छु। सभामुख महोदय, जोखिम मोली मोली रोजी रोटीको लागि फोहोर संकलन गर्ने श्रमिकहरूको सुरक्षा र सम्मान अनि स्वास्थ्य बीमा कार्यस्थलको ग्यारेन्टी एनमा नै गरिनुपर्छ। फोहोर विसर्जन गरिने आसपासका जनताहरूको अपमानको अन्त गर्ने र सम्मानित जीवनको शुरूआत गर्ने तथा यस क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्यको ग्यारेन्टी कसरी गर्ने त्यो पनि प्रश्न पार्न जरूरी छ र हामीले देखेका छौँ ल्यान्डफिल साइड के अरे बन्चारे डाँडा लगायतका वरिपरिका जनताहरूको छालादेखि लिएर श्वास प्रश्वास सबैमा समस्या आएको भनेर हामीले धेरै सुनेका छौँ। काठमाडौँको फोहोर विसर्जन गर्न जाने ठाउँमा त्यसको पनि स्पष्ट, त्यहाँका जनताले पनि स्पष्ट त्यसको अधिकार पाउनुपर्छ।
1: मान्य सदस्य भरत गिरी, त्यसपछि माननीय सदस्य सुशीला ढकाल आचार्य।

0: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि आफ्ना केही धारणाहरू राख्न चाहन्छु। फोहोर आज केवल फोहोरको विषय रहेन, यो सार्वजनिक स्वास्थ्य, वातावरण, नागरिकको अधिकार र श्रमिकको सम्मान र राज्यको जवाबदेहितासँग जोडिएको राष्ट्रिय प्रश्न बनिसकेको छ। काठमाडौँको गल्ली गल्लीदेखि देशका प्रमुख शहरहरूसम्म फोहोरको समस्या गम्भीर बन्दै गएको छ। हाम्रा नदी नाला प्रदूषित छन्। फोहोर व्यवस्थापन स्थल वरपर नागरिकको वर्षौंदेखि दुर्गन्ध, प्रदूषण र स्वास्थ्य जोखिमसँग बाँच्न बाध्य छन्। यस्तो अवस्थामा सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी नयाँ विधेयक ल्याउनु आवश्यक र सकारात्मक कदम हो। तर कानून बनाउनु मात्र पर्याप्त हुँदैन। कानूनले कसैलाई जिम्मेवारी बनाउँछ, कसैलाई संरक्षण गर्छ, फोहोरलाई कसरी स्रोत र रूपान्तरण गर्छ भन्ने कुराको अझ महत्वपूर्ण हुन्छ। विधेयकको दफा 54 सर्वसाधारण नागरिक वा साना व्यापारीले फोहोर नछुट्याएमा रू 5,000 देखि 15,000 जरिवानाको व्यवस्था गरिएको छ। नियम पालना नगर्नेलाई कारवाही हुनु स्वाभाविक हो। तर मेरो प्रश्न के हो भने, एउटा सामान्य नागरिकले फोहोर नछुट्याउँदा हजारौं रूपियाँ जरिमाना तिर्नुपर्ने व्यवस्था गर्ने हो भने, दैनिक टनका टन प्लास्टिक र हानिकारक फोहोर उत्पादन गर्ने ठूला उद्योग, ब्रान्ड र आयातकर्ताको जिम्मेवारी के हो? बजारमा ठूला परिणाममा प्याकेजिङ प्लास्टिक बनाउने पक्षले त्यसको व्यवस्थापन कति जिम्मेवारी लिने हो? त्यसैले जसले बढ़ी फोहोर उत्पादन गर्छ उसले पनि बढ़ी जिम्मेवारी र बढ़ी लागत बेहोर्नुपर्छ। सिद्धान्तलाई विधेयकमा स्पष्ट रूपमा स्थापित गर्न आवश्यक छ। नागरिकलाई मात्र दण्डित गरेर फोहोर व्यवस्थापनको समस्या समाधान हुँदैन। ठूलो परिणाममा फोहोर उत्पादन गर्ने उद्योग तथा आयातकर्तालाई पनि उनीहरूको योगदान अनुसार जवाबदेही बनाउनु पर्ने कुरामा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी संविधानले आधारभूत सरसफाई तथा फोहोर व्यवस्थापन स्थानीय तहको महत्वपूर्ण भूमिका सुनिश्चित गरेको अवस्थामा यस विधेयकले स्थानीय तहलाई जिम्मेवारीसँगै पर्याप्त स्रोत, प्राविधिक जनशक्ति उपलब्ध गराउने विषयमा पनि स्पष्ट हुनुपर्छ। स्थानीय तहलाई जिम्मेवारी दिने तर निर्णय नियन्त्रण र स्रोत परिचालन महत्वपूर्ण अधिकार चाहिँ संघीय तहमा केन्द्रित गर्ने हो भने अपेक्षित परिणाम हासिल गर्न कठिन हुन्छ। संघीय सरकारको भूमिका स्थानीय तहको काम आफै सञ्चालन गर्ने होइन, नीति, मापदण्ड, प्राविधिक, बजेट र क्षमता विकासमा सहयोग गरेर स्थानीय तहलाई सक्षम बनाउने हो। त्यसैले जिम्मेवार स्थानीयको स्रोत नियन्त्रणको अधिकार केन्द्रमा भन्ने संचार संरचना बाहिर निस्किने स्थानीय तहलाई आफ्नो आवश्यकता र परिस्थिति अनुसार फोहोर व्यवस्थापन गर्न सक्षम बनाउनुपर्छ।
1: मान्य सदस्य सुशीला ढकालाचार्य, त्यसपछि मान्य सदस्य धनञ्जय रेग्मी।

0: सम्मान्य सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। फोहोर व्यवस्थापन केवल सड़क सफा गर्ने विषय होइन, यो नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, जनस्वास्थ्य र वातावरण संरक्षणसँग जोडिएको विषय हो। फोहोरको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको र हो कि संघीय सरकारको पनि हो। सरकारसँग केही प्रश्न राख्न चाहन्छु। पहिलो तीन तहका सरकारको जिम्मेवारी स्पष्ट गर्ने भनिएको छ, तर फोहोर उठेन, सड़कमा थुप्रियो वा नदी प्रदूषित भयो भने जिम्मेवार निकाय कुन हो? कानूनमा स्पष्ट जवाबदेता हुनुपर्दछ। दोस्रो, फोहोर मैला व्यवस्थापन स्थलका प्रभावित नागरिकको स्वास्थ्य, खाने पानी, सड़क र वातावरण संरक्षणको सुनिश्चितता कसरी गरिन्छ? प्रभावित समुदायलाई निर्णय प्रक्रियामा अनिवार्य सहभागी गराउनुपर्छ। वर्षौंदेखि काठमाडौँ लगायत देशका विभिन्न शहरमा फोहोरको समस्या छ। जनताको स्वास्थ्य र वातावरणसँग जोडिएको विषयमा सरकार अझै गम्भीर बन्नुपर्ने देखिन्छ। तेस्रो, फोहोरबाट मल, ग्यास र ऊर्जा उत्पादन गर्ने योजना स्वागतयोग्य छ, तर विगतका असफल आयोजना दोहोरिन नदिन लगानी प्रवृत्ति, सञ्चालन र अनुगमनको स्पष्ट व्यवस्था हुनुपर्दछ। चौथो, फोहोर व्यवस्थापनका नाममा नागरिकमाथि शुल्कको भार थप्ने र सेवा नदिने अवस्था अत्यन्त अन्त्य हुनुपर्दछ। शुल्क, ठेक्का र खर्चमा पारदर्शिता आवश्यकता छ। पाँचौं, फोहोर संकलन गर्ने श्रमिकको सुरक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीको ग्यारेन्टी हुनुपर्दछ। अन्त्यमा सरकारलाई आग्रह गर्दछु, विधेयक पारित गर्नु मात्र उपलब्धि होइन, नागरिकले सफा सड़क, स्वच्छ नदी र स्वस्थ वातावरण पाउनु नै यसको वास्तविकता सफलता हो। यी विषयलाई विधेयकमा समेटी प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्न सरकारसँग माग गर्छु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य धनञ्जय रेग्मी, त्यसपछि माननीय सदस्य माधव बहादुर थापा।
2: सम्मान्य सभामुख महोदय, आज म फोहोर मैला व्यवस्थापन विधेयक 2083 मा आफ्ना केही धारणाहरू राख्न गइरहेको छु। यस विधेयकमा फोहोरलाई समस्या मात्र होइन, स्रोत र अर्थतन्त्रको हिस्सा मानिएको छ। जिरो वेस्ट, सर्कुलर इकोनोमी, रियुज, रिसाइक्लिङ, कम्पोस्ट, बायोग्यास, इनर्जी रिकभरी जस्ता अवधारणालाई कानूनी संरचनामा ल्याउन खोजिएको छ। यो पुरानो उठाउने, बोक्ने, ल्यान्डफिलमा लर फाल्ने मोडलबाट महत्वपूर्ण परिवर्तन हो, त्यसैले म यसको यसलाई चाहिँ स्वागत गर्न चाहन्छु। त्यस्तै स्रोतमै फोहोर छुट्याउने व्यवस्था अत्यन्तै महत्वपूर्ण छ। एक्सटेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी भनेर जुन कुरा लिएर आएको छ, त्यसमा चाहिँ प्लास्टिक, विद्युतजन्य सामग्री, सिसा प्याकेजिङ, उत्पादकले नै फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने व्यवस्था, यो अत्यन्तै सराहनीय छ। त्यस्तै तीन प्रकारको सरकारको जुन जिम्मेवारी स्पष्ट गर्नुपर्ने प्रयास पनि राम्रो छ। संघले नीति निर्माण गर्ने, प्रदेशले आन्तरिक समन्वय र ठूलो प्रशोधन संरचना, र स्थानीयले संकलन, ढुवानी र प्रशोधन, यो चाहिँ राम्रो छ। पीपीपी, पब्लिक प्राइभेट पार्टनरसिपको कन्सेप्टलाई नै अगाडि ल्याएको छ। त्यो चाहिँ पक्कै पनि स्थानीय त निजी क्षेत्र र सहलगानीका वातावरणले खुल्नेछन्। हानिकारक र घरेलु फोहोरलाई छुट्टै व्यवस्था गर्ने कुरा जुन आएको छ, यो स्वागत योग्य छ। त्यस्तै चाहिँ नदी, खोला, ताल र सिमसार क्षेत्रको फोहोर फाल्ने कार्यलाई रोक्ने र ढल व्यवस्थापन केही समयभित्र गर्नुपर्ने व्यवस्था जुन छ, यो पनि महत्वपूर्ण छ। त्यस्तै फोहोर बोके, फोहोर ब्याङ्कको जुन अवधारणा आएको छ, यसले चाहिँ कम्युनिटी वेस्ट म्यानेजमेन्ट ब्याङ्क र सर्कुलर इकोनोमीलाई जोड्न सहयोग पुर्याउला भन्ने छ। त्यस्तै प्रभावी समुदायलाई बेनिफिट सेयरिङ गर्ने सिद्धान्त राम्रो छ, र सँगसँगै सफाई श्रमिकको सुरक्षा समेटिनु सकारात्मक हो। तर केही कुरामा हामी सचेत हुनुपर्छ, एउटै साइज सबै ठाउँमा फिट हुन सक्दैन। हिमाल, पहाड, काठमाडौँ, पोखरा का चाहिँ सबैको एउटै आवश्यकता होइन। त्यही भएर यो 5 रोपनी र 50 रोपनीको कन्सेप्टलाई पुनः फेरि हेर्नुपर्ने हुन्छ। दण्ड जरिवानाको कुरालाई हेर्दै जाँदाखेरि 1,000 देखि 10 लाखसम्मको जरिवाना भनिएको छ, अब यो पनि अलिकति भएन। यसमा चाहिँ पहिला चेतावनी दिने, प्रशासनिक जरिवाना अनि दोहोऱ्याएर कसुर गरेमा फेरि, त्यो पछि ठूलो जरिवाना, हेजार्डस पल्युसन गरेमा छुट्टै जरिमाना, भने अलिकति यसलाई फेरि हेर्नुपर्ने हुन्छ। फोहोरको गाडी रोक्ने र व्यवस्थापन अवरोध गर्ने विषयमा पनि फौजदारी अभियोगको कुरा आएको छ, यो हुनुहुँदैन। कसैले, सरकारले पनि आफ्नो दायित्व पूरा नगर्दाखेरि जनताले विरोध गर्ने हुन्, त्यसलाई पुनः विचार गर्नुपर्ने देखिन्छ। सुराकीलाई पुरस्कार दिने व्यवस्थाको पनि दुरुपयोग हुन सक्ने मैले देखेको छु. एक्सटेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटीमा लेखेर मात्र हुँदैन, यसमा चाहिँ मूल कुरा कुन उत्पादकले कति तिर्ने, कसले तिर्ने, आयातकर्ताको जिम्मेवारी के, विदेशमा उत्पादित र नेपालमा आयात गरिएको प्लास्टिकको के गर्ने, रिसाइक्लिङ टार्गेट कति हो, रिपोर्टिङ कसरी र अडिट कसले गर्ने, यो कुराहरूमा चाहिँ हामी क्लियर हुनुपर्छ. त्यस्तै इन्फर्मल वेस्ट वर्कर छुट्नु हुँदैन, ठुल्ठुलालाई ठेक्का दिँदै गर्दाखेरि ती अहिले काम गरिरहेकाहरूलाई छुट्नु हुँदैन, उनीहरूलाई उनीहरूको रजिस्ट्रेसन, पीपी हेल्थ इन्सुरेन्स यी कुराहरूमा ध्यान दिनुपर्छ. ल्यान्डफिन भन्दा प्रोसेसिङलाई प्राथमिकता दिनुपर्छ. यही भन्दै टुङ्गे.
1: मान्य सदस्य माधव बहादुर थापा, त्यसपछि मान्य सदस्य श्रीराम नेउपाने.
3: सम्माननीय सभामुख महोदय, फोहोर मैला विधेयक 2083 आफ्नो धारणा राख्न अनुमति चाहन्छु. सरकारले फोहोरलाई मोहोर बनाउने धेरै पहिला घोषित नीति अगाडि सारेको थियो, तर अहिले आएर यसलाई कार्यान्वयनको पक्षमा लैजानको निम्ति वर्तमान मन्त्रीजी र सरकारले विधेयकलाई सुधार गर्ने नीति अगाडि सारेको छ. यो स्वागतयोग्य छ र समय सान्दर्भिक छ. फोहोरको कारणले गर्दा हाम्रा शहरहरू दुर्गन्धित छन्, हामी आफैलाई कहीँ न कहीँ हिन्दा बोध छ छिमेकी राष्ट्रका शहरहरू घुमेर आउँदाखेरि, तर त्यसलाई यो विधेयकले निश्चित रूपमा निर्मूलन गर्छ र आशा जगाउँछ भन्ने म विश्वास राख्दछु. विशेष गरी हाम्रो देशमा रहेका फोहोरहरू, जुन शहरी फोहोरहरू छन्, जुन औद्योगिक क्षेत्रका फोहोरहरू छन्, जुन अस्पताल जाने स्थानबाट निस्किने फोहोरहरू छन्, यिनलाई प्रथम त हामीले क्लासिफिकेसन गर्नुपर्दछ. सरकारले अहिले फोहोरलाई एउटा स्रोतको रूपमा, एउटा फोहोरको रूपमा नभई कुनै पनि स्रोतको रूपमा, चाहे त्यो ग्यासको स्रोतको रूपमा होस्, चाहे त्यो मलको स्रोतको रूपमा होस्, चाहे त्यो रिसाइकल गरे त्यसलाई पुनर्प्रयोग गर्ने स्रोतको रूपमा होस्, त्यो स्रोतमा परिमार्जन गरेर पैसा पुँजीमा विकास गर्ने, रोजगार विकास गर्ने र हाम्रा शहरहरू हराभरा र स्वच्छ बनाउने जुन नीति लिएको छ, त्यो मात्रै फोहोरमा सीमित छैन, यसले सिङ्गो स्वास्थ्य क्षेत्रलाई पनि हिन्टर गरेको छ. कतिपय ठाउँहरूमा हामीले हिजो जुन महामारीका कुरा गर्यौं, डेंगूका कुरा गर्यौं, टाइफाइडका कुरा गर्यौं, सबै कुरा गरौं, गर्छौं, गरिरहेका छौं, त्यो सन्दर्भ यही फोहोरसँगै गएर जोडिन्छ. यदि यो फोहोरलाई हामीले व्यवस्थापन गर्न सकियो भने हाम्रो आर्थिक हिसाबले पनि स्वास्थ्यमा ठूलो धनजनको हामीलाई फाइदा हुन्छ र यस्ता हाम्रा यी टाइफाइडहरू, यी महामारी रोगहरूलाई पनि बताउन सकिन्छ र त्यसबाट हामीले चौथर्फिक फाइदा लिन सक्ने सम्भावना भएकोले यसलाई केन्द्रीय तहबाट नीति निर्माण गर्ने, प्रविधिमा पहुँच पुर्याउने, प्रदेशको तहमा मध्यमार्गी चिन्तन र एउटा कानून निर्माण गर्ने हो भनेर स्थानीय तहलाई पूर्ण दायित्व सिर्जना गरेर कानून र दायित्व दुवै कुन हिसाबले यसको व्यवस्थापन गर्ने त्यो मोडेल सहितको हामीले एउटा नीति पास गरेर दियौं भने स्थानीय सरकार पनि त्यो हिसाबले बाध्य हुन्छ. जुन विशेष अहिले हाम्रो जस्तो राष्ट्रमा चलेका चल्ने मोडेलहरू भनेका एमआरएफ मोडेल, एमबीटी मोडेल र आरडीएफ मोडेल, यो तीनवटा मोडेलहरू विशेष गरी हाम्रो राष्ट्रका लागि उपयुक्त छन् र त्यसैलाई अगाडि गरेर जाँदाखेरि यो विधेयकले एउटा निश्चित रूपमा आफ्नो मूर्त रूप लिन्छ भन्दै अहिले यो विधेयकलाई पूर्ण रूपको सफलताको कामनासहित यो विधेयक कारणका लागि आभारी छु. धन्यवाद.
1: मान्य सदस्य श्रीराम नेउपाने, त्यसपछि मान्य सदस्य आशिष गजुरेल.
4: सम्माननीय सभामुख महोदय, आज म फोहोर मैला व्यवस्थापन विधेयक 2083 केही सैद्धान्तिक धारणा राख्न चाहन्छु. फोहोर मैला केवल सरसफाईको विषय होइन, यो जनस्वास्थ्य, वातावरण र सभ्य समाजसँग जोडिएको गम्भीर विषय हो. बढ्दो शहरीकरण र जनसंख्यासँगै फोहोर बढ़िरहेको छ. जुन दरमा चेतनाको विकास भइरहेको छ त्यही दरमा फोहोरको सही व्यवस्थापन हुन सकेको छैन. जताभावी फालिएको फोहोरले मानव स्वास्थ्य, खानेपानीको स्रोत, वरपरको वातावरण र प्रकृतिमा नकारात्मक असर पुर्याइरहेको छ. फोहोर छुट्याउने, पुन प्रयोग गर्ने, वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने व्यवस्था बलियो बनाउन जरूरी छ. विधेयकमा यी विषय समाविष्ट गरिनु राम्रो हो, तर हामी जति नीति निर्माणमा प्रखर छौं त्यति नै कार्यान्वयनमा फितलो छौं. त्यसैले म कार्यान्वयन र व्यावहारिक नतिजालाई केन्द्रबिन्दुमा राखेर विधेयक तयार भई पारित होस् भन्ने सुझाव दिन चाहन्छु। प्रस्तावित विधेयकमा पुरस्कार र जरिवाना सहित दण्डको स्पष्ट व्यवस्था समेत गरिएको छ। जरिवाना अझ पारदर्शी बनाउन जरूरी देखिन्छ। परम्परागत फोहोर थुपर्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित सेनिटरी ल्याण्डफिल साइट, फोहोर प्रशोधन केन्द्र, स्रोतमा नै फोहोर छुट्याउने प्रणाली, ऊर्जा उत्पादन, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्ट, ढल व्यवस्थापन र आवश्यक डिजिटल व्यवस्थापन प्रणालीको विकासको अवधारणा समेटिनु यो विधेयकको राम्रो पक्ष हो। विद्यमान कानूनले पनि स्थानीय तहलाई फोहोर संकलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट र आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिएको छ। सम्माननीय सभामुख महोदय, हामी आफैलाई प्रश्न गरौं, के फोहोर व्यवस्थापन सरकार र स्थानीय तहको मात्र काम हो? के हाम्रो घर, टोल, बस्ती सफा राख्ने जिम्मेवारी हाम्रो होइन? पक्कै पनि हो। सफा समाज निर्माण गर्न सबै नागरिकको नैतिकवान बन्न जरूरी छ। सोच र व्यवहारमा परिवर्तन आवश्यक छ। आजैदेखि घरबाट निस्कने, कुहिने र नकुहिने फोहोर छुट्यायौं। बाटो, खोला, चौतारा र सार्वजनिक स्थानमा फोहोर नफालौं। प्लास्टिकको जथाभावी प्रयोग घटाउँ र सरसफाईलाई केवल काम होइन आफ्नो संस्कार बनाऊ। सफा गाउँ, सुन्दर शहर राम्रो रहर मात्र होइन, हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान पनि हो। सफा टोल, बस्ती र शहरले पर्यटक तान्छ, रोजगारी बढ़ाउँछ, लगानी भित्र्याउँछ र हाम्रो अर्थतन्त्र बलियो बनाउँछ। डम्पिङ साइटलाई फोहोर थोपर्ने डाँडो होइन, फोहोरलाई छुट्याउने, प्रशोधन गर्ने, पुनः प्रयोग गर्ने केन्द्रका रूपमा विकास गरौं। अब फोहोरलाई बोझ होइन, अवसरका रूपमा हेरौं। फोहोरबाट मल बनाऊ, पुनः प्रयोग गरौं, रोजगारी सृजना गरौं। धन्यवाद।
1: मान्य सदस्य आशिष गजुरेल, त्यसपछि मान्य सदस्य शोभा खनाल।
5: सम्माननीय सभामुख महोदय, फोहोरलाई मोहर बनाउने भन्ने नारा त धेरै सुनियो, तर अझसम्म हामीले फोहोरलाई मोहर बनाउन सकेको छैनौँ। यसले चाहिँ धेरै समस्या नै दिइराखेको अहिलेको अवस्था छ। तर अब यो फोहोर मैला व्यवस्थापन विधेयक 2083 आएपछि अब हामी फोहोरलाई मोहर बनाउन सकिन्छ भन्ने चाहिँ एउटा विश्वास बढेको छ। र म सैद्धान्तिक आजको छलफलमा म यो विधेयकको समर्थन पनि गर्न चाहन्छु। अब यसको अलिकति हामीले इतिहास चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ। यो सन् 2008 साल, आजभन्दा करिबन 18 वर्ष अगाडि, तत्कालीन स्थानीय विकास मन्त्रालयबाट काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन चाहिँ निजी क्षेत्रबाट मार्फत पब्लिक प्राइभेट पार्टनरसिप पीपीपी मार्फत गर्ने भनेर प्रतिस्पर्धात्मक रूपमा चाहिँ टेन्डर प्रक्रिया सुरु गरिएको थियो। काठमाडौँ उपत्यकालाई दुई प्याकेजमा छनौट गरिएर गरिएको यो टेन्डरमा दुईटा चाहिँ विकासकर्ता कम्पनी छनौट भएको थियो, एउटा नेपोस्ट र अर्को क्लिन भ्याली कम्पनी भन्ने छनौट भएको थियो। त्यसले चाहिँ काठमाडौँ उपत्यकाको सबै एउटा पालिकाहरू चाहिँ त्यसले चाहिँ त्यसको स्कोपमा थियो। तर त्यो आजसम्म त्यो छनौट भएपछि त्यो धेरै छलफल भयो, यो प्रोजेक्ट डेभलपमेन्ट अग्रिमेन्टमा पनि धेरै छलफल भयो र यो लगानी बोर्ड स्थापना भएपछि लगानी बोर्डमा आयो। त्यसखेर म लगानी बोर्डमा परामर्शदाताको रूपमा काम गर्थेँ र मैले यो परियोजनामा पनि धेरै लामो समयसम्म काम गरेँ र धेरै छलफल भयो। त्यो परियोजनाको कन्सेप्ट चाहिँ त्यहाँबाट फोहोर वर्गीकरण गर्ने, त्यहाँबाट उठाउने, त्यसपछि ट्रान्सफर स्टेसन लाने, त्यसपछि रिसाइक्लेबल्स र प्रोडक्टहरू बनाउने र त्यसलाई लगेर ल्याण्डफिल साइटमा चाहिँ डिस्पोज गर्ने र जति पनि फोहोर संकलन हुन्छ त्यसको 20% मात्र ल्याण्डफिल साइटमा जाने भन्ने कन्सेप्ट थियो। तर त्यो चाहिँ सफल हुन सकेन। आज पनि न त्यो क्यान्सल भएको छ, न अगाडि बढेको छ। त्यो कुरा चाहिँ अब सायद यही यस्तै खालको फोहोर मैला व्यवस्थापन ऐन नहुँदाखेरि त्यो अगाडि नबढेको होला र अब आएपछि चाहिँ अब यसले चाहिँ फोहोर मैला व्यवस्थापन नेपालमा हुन्छ भन्ने चाहिँ विश्वास गर्न सकिन्छ। र यसमा चाहिँ अरू सबै कुरा चाहिँ यसमा ठिक रहेको छ, तर हामीले यसमा सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ भनेको छ। तर यो कन्ट्राक्ट पिरियड चाहिँ कति हुन्छ भन्ने कुरा क्लियर छैन। एक ठाउँमा चाहिँ मैले यो 41.7 मा चाहिँ 5 वर्षको चाहिँ सम्झौता गर्न सकिन्छ भनेको छ। यो पाँच वर्ष चाहिँ एकदमै कम हुन्छ, किनभने अहिले लगानी बोर्डको जुन ऐन छ, सार्वजनिक निजी साझेदारी लगानी ऐन 2075 त्यस अन्तर्गतको नियमावलीले सार्वजनिक निजी साझेदारीमा बन्ने परियोजना चाहिँ 30 वर्ष र 20 वर्ष चाहिँ अझ थप्न सकिन्छ, 50 वर्षसम्म जान सकिन्छ भनिएको छ। त्यो प्रावधान चाहिँ यो ऐनमा पनि राखियोस् भन्ने सुझाव दिन चाहन्छु। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य शोभा खनाल, त्यसपछि मान्य सदस्य खुशबु ओली।
6: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083ले फोहोर मैला व्यवस्थापनलाई केवल फोहोर उठाउने र विसर्जन गर्ने विषयका रूपमा मात्र नभई वातावरण संरक्षण, जनस्वास्थ्य र चक्रीय अर्थतन्त्रसँग जोडेर हेर्न खोजेको छ। त्यसैले यस विधेयकलाई समयानुकूल कानूनी सुधारको प्रयासका रूपमा म समर्थन गर्दछु। सम्माननीय सभामुख महोदय, यस विधेयकको महत्वपूर्ण प्याराडाइजम सिफ्ट भनेको फोहोरलाई केवल विसर्जन गर्ने वस्तु नभई आर्थिक स्रोतका रूपमा हेर्न खोज्नु हो। सर्कुलर इकोनोमी, रिसाइक्लिङ, अर्गानिक फर्टिलाइजर र इकोनोमिक प्रोडक्सन जस्ता अवधारणालाई व्यवहारमा लैजान खोजिएको छ। यसले फोहोरलाई समस्या मात्र नभई स्रोतमा रूपान्तरण गर्ने बाटो खोल्न सक्छ। त्यसै गरी स्रोतमा नै फोहोर वर्गीकरण गर्ने व्यवस्था महत्वपूर्ण छ, तर यस्तो व्यवहार विकास गर्न स्थानीय उत्पादक तथा नागरिकलाई आवश्यक प्रशिक्षण, जनचेतना र प्रोत्साहनको कानूनी व्यवस्था पनि प्रभावकारी रूपमा सुनिश्चित गर्न आवश्यक छ। विधेयकले विभिन्न कसुरमा न्यूनतम 1,000 रूपियाँदेखि 10,00,000 रूपियाँसम्मको जरिवाना र कैद सजायसम्मको व्यवस्था गरेको छ। दण्डात्मक व्यवस्था आवश्यक भए पनि फोहोर उत्पादन घटाउने विषय मूलत नागरिकको दैनिक व्यवहार र बानीसँग जोड़िएको विषय हो। त्यसैले रिसाइक्लिङ इन्सेन्टिभ धेरै फोहोर उत्पादन गर्नेलाई बढ़ी र कम उत्पादन गर्नेलाई कम सेवा शुल्क तथा प्रोड्युसर रिस्पोन्सिबिलिटी जस्ता आर्थिक र व्यवहारमुखी उपायलाई पनि प्रभावकारी रूपमा जोड्न आवश्यक छ। यसतर्फ पनि म माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, हाम्रो देशमा फोहोरको फोहोरी राजनीति धेरै भयो। विगतमा स्थानीय सरकारको स्रोत अभाव, प्रदेशको लाचारिता र संघको असहयोगले फोहोर व्यवस्थापनको समस्या कहिले समाधान हुन दिएन। विश्वास छ यस विधेयकले गरेको 3 तहका सरकारको स्पष्ट जिम्मेवारीको व्यवस्थाले फोहोरको राजनीति अन्त्य गर्नेछ। फोहोर व्यवस्थापनको अन्तिम लक्ष्य फोहोर फाल्नेलाई दण्डित गर्नु मात्र होइन, फोहोर नफाल्ने संस्करण निर्माण गर्नु हो। यही सोच स्रोतको रूपमा फोहोरको उपयोग र संहिताको जिम्मेवारी अनुकूल स्रोत साधनको सुनिश्चितता सहित यस विधेयकलाई अझ प्रभावकारी र कार्यान्वयन योग्य बनाउन सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य खुशबु ओली, त्यसपछि मान्य सदस्य प्रकाश चन्द्र परियार।
7: माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083मा आफ्नो विचार राख्न चाहन्छु। नेपालको संविधानले नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने हक तथा स्वच्छ खानेपानी र सरसफाईमा पहुँचको हक सुनिश्चित गरेको छ। प्रस्तावित विधेयकले संघ, प्रदेश र स्थानीय तहबीच फोहोर मैला व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, सार्वजनिक निजी साझेदारी बढ़ाउने, प्रविधिको प्रयोग गर्ने र फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै सक्रिय अर्थतन्त्रतर्फ जाने उद्देश्य राखेको छ। यो उद्देश्य सही पनि छ, तर मेरो प्रश्न छ, हामीले फेरि कानून बनाउँदैछौ कि कानून कार्यान्वयन गर्ने राज्यको क्षमता पनि निर्माण गर्दैछौ? विधेयकले स्थानीय तहलाई फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी दिएको छ, तर काठमाडौँ महानगरको अनुभवले स्पष्ट पार्छ कि जिम्मेवारी तोक्दैमा पुग्दैन। कार्यान्वयन, अनुगमन र जवाबदेहीताको सुनिश्चितता गर्ने बलियो प्रणाली पनि आवश्यक छ। तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्रोतमा फोहोर वर्गीकरण, जैविक फोहोरबाट मल तथा ग्यास उत्पादन र सिस्टोर बन्सरी डाँडा प्रभावित समुदायसँग 18 बुँदे सम्झौता अघि बढ़ाउनु भएको थियो।
6: तर वर्गीकरण योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भने सम्झौताको अधिकांश प्रतिबद्धता कुनै समयमै पूरा भएनन्। यहाँ प्रश्न तत्कालीन मेयरको कार्यकालमाथि मात्र होइन समग्र प्रणालीमाथि हो। 2026 को स्थलगत रिपोर्ट अनुसार 20 वर्ष सञ्चालन गर्ने योजना सहित निर्माण गरिएको बन्सरे डाँडामा 4 वर्षमै ठूलो मात्रामा फोहोर थुप्रिएको छ। दैनिक करिब 1400 टन फोहोर पुग्दा ठूलो हिस्सा अझै मिश्रित अवस्थामै जाने गरेको छ, त्यसैले यो समस्या जटिल छ। झापाको कनकाई बिर्ता अर्जुनधारा नगरपालिकामा फोहोरबाट ऊर्जा तथा बायोग्यास आयोजनामा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रको सहितको सहयोगमा करिब 20 करोड़ रूपियाँ लगानी भयो, तर 20,000 रूपियाँ बराबरको पनि ग्यास उत्पादन नभई बन्द गरियो। फोहोरमा यसरी करोड़ौं भ्रष्टाचार भएको छ, आयोजना बन्द छ, उपकरण समेत चोरी भएका छन्, करोड़ौंको लगानी बालुवामा पानी झै भएको छ। फोहोरजन्य विषयमा भएको यस किसिमको स्रोत साधन पूँजी दुरूपयोगमा जवाफदयिताको विषय पनि विधेयकमा समेट्नु पर्दछ। फोहोर व्यवस्थापन नीतिले मात्र सम्भव हुँदैन, घरबाट कुहिने र नकुहिने फोहोर छुट्याउने नागरिक संस्कार पनि हामीले विकास गर्नुपर्छ। यसर्थ सरकारको नीति एकातिर र नागरिकको कर्तव्य अर्कोतिर राखेर हुँदैन। यी दुई बीचको खाडल पूर्ण सके मात्र दिगो फोहोर व्यवस्थापन सम्भव हुन्छ। उद्योग, कल कारखाना, व्यवसाय तथा अस्पतालबाट ठूलो मात्रामा फोहोर उत्पादन हुन्छ। उत्पादकले फोहोर व्यवस्थापन नगर्ने नदी वा सार्वजनिक स्थानमा फाल्ने प्रवृत्तिलाई विधेयकले कड़ाईका साथ नियमन गर्नुपर्दछ। उत्पादन गर्नेले नै व्यवस्थापन गर्ने र उल्लंघन गर्नेले जवाफदेहिता वहन गर्ने व्यवस्था कड़ाईका साथ विधेयकमा सशक्त रूपमा राख्नुपर्दछ। प्लास्टिक जन्य फोहोर व्यवस्थापनमा यो विधेयक अझ संवेदनशील बन्नुपर्छ। यो विधेयकमा एउटा कुरा स्पष्ट हुनुपर्छ, फोहोरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नु व्यवस्थापन होइन, फोहोर उत्पादन घटाउनु, स्रोतमा वर्गीकरण गर्नु, पुनः प्रयोग र पुनः चक्रण गर्नु, जैविक फोहोरबाट मल तथा ऊर्जा उत्पादन गर्नु र अन्तिम रूपमा व्यवस्थापन गर्नुपर्ने फोहोरको मात्र न्यून गर्नु नै आधुनिक फोहोर व्यवस्थापन हो।
1: मान्य सदस्य प्रकाश चन्द्र परियार, त्यसपछि मान्य सदस्य धर्मराज केसी। नियमावलीको कुन नियमापति मान्य सदस्य? हुन्छ, मान्य सदस्य एक मिनट भित्र आफ्नो बनाइराख्नुहोस्।
8: ताप्लेजुङको दोबानमा 2077 आगलागीले बजारपूर्ण क्षति भएको थियो। आज पुनः दुखद खबर आइरहेको छ। ताप्लेजुङको दोबानमा आगलागीबाट 7 घर जलेर नष्ट भइसकेको छ र स्थानीय बासिन्दा, नेपाल प्रहरी, आम पुलिस फोर्स, नेपाल आर्मी समेतले आगो नियन्त्रण गर्न कोसिस गरिराख्नु भएको छ र यो अवस्थामा आगलागीबाट दिदी बहिनी, दाजुभाइ धैर्य धारण गर्ने शक्ति मिलोस् र आगो नियन्त्रण गर्नुहुने सहयोगीको कार्य सफल होस् भन्ने चाहन्छु र सम्बन्धित सबै निकायहरूलाई तत्काल उद्धार, राहत, व्यवस्थापन गर्न, आगलागी प्रभावित परिवारलाई सुरक्षित पुनर्स्थापना गर्नको लागि विशेष अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य प्रकाश चन्द्र परियार, त्यसपछि मान्य सदस्य धर्मराज केसी।
9: सम्माननीय सभामुख महोदय, नेपालको संविधानले ग्यारेन्टी गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई कागजको पानाबाट नागरिकको चुलो र आँगनसम्म पुर्याउने संकल्पका साथ प्रस्तुत फोहोर मैला व्यवस्थापन विधेयक 2083 को सैद्धान्तिक पक्षको पूर्ण समर्थन गर्दछु। सभामुख महोदय, दशकौंदेखि हामीले फोहोरलाई दुर्गन्ध मात्रै ठान्यौं, तर यो विधेयकले त्यसलाई चक्रीय अर्थतन्त्रको मेरुदण्ड र सम्पत्तिको नयाँ स्रोतका रूपमा पुनर्परिभाषित गरेको छ। सभामुख महोदय, आफ्नो आँगन बढ़ाएर छिमेकीको ढोकामा फोहोर थुपार्ने संकुचित मानसिकता अब चल्दैन। विधेयकले यी तीनै तहका सरकारको दायित्व छर्लङ्ग पार्दै शून्य फोहोरको युगान्तकारी जग बसालेको छ। उत्पादक स्वयंलाई जिम्मेवार बनाउने ईपीआर र प्रदूषकले नै मूल्य चुकाउनु पर्ने सिद्धान्त यसको न्यायपूर्ण खम्बा हो। फोहोरलाई मोहोरमा बदल्दै प्राङ्गरिक मल, ऊर्जा र कच्चा पदार्थ उत्पादन गर्न सके हाम्रा हजारौं युवाले स्वदेशमै आत्मसम्मानपूर्ण हरित रोजगार पाउने सुनिश्चित हुनेछ। सभामुख महोदय, यो विधेयकले खुट्याएको सबैभन्दा उल्लेख्य कुरा यसले सभ्यताका असल पहरेदार हाम्रा सरसफाई श्रमिकहरूको पसिनाको मूल्य बुझेको छ। उनीहरूको अभेद्य स्वास्थ्य सुरक्षा र सामाजिक न्यायको ग्यारेन्टी गर्नुका साथै संकलित राजस्वको 70% रकम प्रभावित क्षेत्रकै विकासमा फर्काउने प्रावधान विकास न्याय र वातावरणीय न्यायको अनुपम उदाहरण हो। सभामुख महोदय, फोहोरमा हुने फोहोरी राजनीतिको अन्त्यका लागि पनि यो विधेयक कोसे ढुङ्गा हुनेमा म विश्वस्त छु। फोहोरलाई उपेक्षा गरेर मात्रै हुँदैन, फोहोरलाई उपेक्षा होइन अब उपयोग गरौं भन्ने युग शुरूआत भयो। अत श्रमिकको सम्मान र हाम्रा सन्ततिहरूको स्वच्छ हरियाली भविष्यका लागि यो विधेयकमा अझ बृहत्तर छलफल अत्यावश्यक छ। बृहत्तर छलफलमा पनि म सहभागी हुँदै यो विधेयकको स्वागत गर्दछु। धन्यवाद।
1: मान्य सदस्य धर्मराज केसी, त्यसपछि मान्य सदस्य सुशील खड्का।
10: सम्मानीय सभामुख महोदय, माननीय पूर्वाधार विकास मन्त्रीज्यूले पेश गर्नुभएको फोहोर मैला व्यवस्थापन विधेयक 2083 को सैद्धान्तिक छलफलमा भाग लिँदै यसलाई समर्थन गर्न चाहन्छु। यसमा धेरै नै सराहनीय कुराहरू समावेश भएका छन्। यसमा समावेश भएको स्रोतमय व्यवस्थापन, पृथकीकरण, पुनः प्रयोग, प्रशोधन, स्थानीय तहको भूमिका, निजी क्षेत्रको सहभागिता, वातावरण र स्वास्थ्य, हरित रोजगारी, जलवायुसँग यसको सम्बन्धका विषयहरू अत्यन्तै सराहनीय छन्। फोहोर मैला व्यवस्थापन विधेयक 2068 थियो पहिला, अब यसलाई 2083 मात्रै बनाउनु भन्दा पनि मलाई लागेको चाहिँ अब यो फोहोर मैला फोर फोर होइन फोर मोर हो भन्ने कन्सेप्ट छ। यसलाई रिसोर्स रिकभरी एण्ड सर्कुलर इकोनोमी बिल भन्ने कि त त्यसको नेपालीमा स्रोत पुनर्प्राप्ति तथा चक्रीय अर्थतन्त्र विधेयक 2083 भन्दा कसो होला भन्ने मलाई लाग्छ। अब फोरबाट हामीले यो व्यवस्थापनबाट अथवा यसलाई स्रोतको रूपमा उपयोग गरेर बिलियनर भएका धेरै मानिसहरू हुनुहुन्छ संसारमा। एकजना अमेरिकन वेन हिजिङ्गा भन्नेले 1962 फोर संकलनबाट आफ्नो व्यवसाय शुरू गर्नुभएको थियो। सन् 2018 उहाँको मृत्यु हुँदा उहाँ $3 बिलियनको मालिक हुनुहुन्थ्यो। उहाँले फोर व्यवस्थापनको मात्रै काम गर्नुभयो र अहिले पनि यस्ता ल्याण्डफिल ठूला ल्याण्डफिल म्यानेजमेन्ट गरेर विश्वभरि गर्ने बिलियनरहरू धेरै हुनुहुन्छ। उहाँहरूले त्यसलाई विभिन्न किसिमले वर्गीकरण गर्नुहुन्छ। जब फोहोर स्रोतमा नै उहाँहरूले छुट्याएर संकलन गर्नुहुन्छ, त्यसबाट रियुज हुन सक्ने मटेरियल्स, रिसाइकल हुन सक्ने मटेरियल्स, त्यसलाई घरमै कम्पोस्ट गर्ने चिजहरू छुट्याएर फेरि कुनै ठाउँमा त्यो स्रोत केन्द्रहरूमा बिक्री गर्ने र त्यसलाई अन्तिममा गएर फेरि रिकभरी, त्यो वेस्ट रिकभरी भनेको ल्याण्डफिल ग्यास क्याप्चर भन्ने अहिले हामीले UNFCCC को साइटमा हेर्यो भने अहिले 402 प्रोजेक्टले लगभग मलाई लाग्छ वार्षिक रूपमा उनीहरूले लाखौं टन ग्रीन हाउस ग्यास इमिसन रिडक्सन गरेर त्यसलाई अहिले बिक्री वितरण गरिरहेको छ। त्यसैले हामीले नेपालमा पनि अब यीतर्फ यी विश्वमा प्रमाणित भइसकेका टेक्नोलोजीहरूको उपयोग गरेर फोहोरबाट मोहर कमाउने तरिकाले जानुपर्छ र यसले अहिले हामीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै गरेको जलवायु न्याय छ नि, त्यो जलवायु न्यायलाई जलवायु वित्तसँग जोड्न सकिन्छ र हामीले प्रति विशेष गरी फोहोरबाट आउने कार्बन सीईआर भन्छ सर्टिफाइड इमिसन रिडक्सन त्यो क्रेडिट बेचेर अरूले भन्दा बढी कमाउन सक्छौ। भियतनाममा मनै टिम लिडर भएर गरेको प्रोजेक्टले अहिले 12 MW बिजुली निकाल्छ, होचिमिन सिटीबाट 12 MW बिजुली निकालिरहेको छ। त्यसले वर्षमा 1.9 करोड जति
1: मान्य सदस्य सुशील खड्का, त्यसपछि मान्य सदस्य नीतिमा भण्डारी कार्की।
11: सम्माननीय सभामुख महोदय, विगत 12 वर्षदेखिको यो फोहोर मैला स्पेशल रिसाइक्लिङमा आफ्नो पर्सनल एक्सपिरियन्स र 2019 2024 लगातार माउन्टेन क्लिन अप क्याम्पेनमा पनि पर्सनल इन्भल्भ हुँदाखेरि चाहिँ सधैँभरि लागेको चाहिँ कुरा के थियो भने यो फोहोर व्यवस्थापन भनेको एउटा व्यवस्थापनको मात्रै समस्या नभएर इट वाज अ पोलिटिकल प्रब्लम र यो समाधान गर्नलाई चाहिँ पोलिटिकल विल पावरै चाहिन्छ भन्ने चाहिँ हाम्रो कन्क्लुजन थियो। त्यही कन्टेक्स्टमा चाहिँ आज यसरी चाहिँ माननीय मन्त्रीज्यूले चाहिँ विधेयक ल्याउनु भएको छ उहाँले एउटा एक्स्ट्राअर्डिनरी लिडरसिप देखाउनु भएको छ. म उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु. यो चाहिँ एकदमै स्वागत योग्य छ. त्यही भएर मेरो पूर्ण रूपमा प्रिन्सिपल सैद्धान्तिक सहमति छ. म केही धेरै साथीहरूले जे भनिसक्नु भएको छ म केही स्टेटिस्टिक्सहरू सेयर गर्न चाहे. आजभन्दा एक वर्ष अगाडि नेपाल सरकार वातावरण विभाग र अग्नि भेन्चर्सले एउटा नेसनल स्टडी गराएको थियो, यो नेशनल प्लास्टिक वेस्ट इन्भेन्ट्री स्टडी. त्यसबाट के भन्छ भने त्यो स्टडीले चाहिँ नेपाल सरकारले नै गरेको स्टडी हो. आजको दिनमा हामीले वार्षिक 20 लाख टन सोलिड वेस्ट निकाल्छौं, त्यसमध्ये 352,000 टन मात्रै त प्लास्टिकको छ र बाई 2030 चाहिँ यो 30 लाख टन चाहिँ पुग्छ भनेर चाहिँ प्रक्षेपण गरेको छ. त्यसपछि अर्को एउटा स्टडी छ, अर्को एउटा कमिटमेन्ट छ नेपाल सरकारले अघिल्लो वर्ष जुन चाहिँ बाहिर कोपमा गएर गरेका छ. बाई 2045 हामी चाहिँ कार्बन एमिसनमा चाहिँ न्यूट्रल हुन्छौँ भनेका छौँ. त्यो नेसनल्ली डिटर्माइन्ड कन्ट्रिब्युसन त्यो 2.0 हो. त्यसमा चाहिँ के भनेको छ भने हामी कम्तीमा नि 100 चाहिँ मटेरियल रिकभरी फेसिलिटी गर्छौँ, हामी चाहिँ कार्बन क्रेडिट पनि मा काम गर्छौँ, क्लाइमेट फाइनेन्सिङको काम गर्छौँ भनेर चाहिँ ती सबै गर्नलाई चाहिँ एउटा हामीसँग चाहिँ अम्ब्रेला विधेयक थिएन, त्यसरी यो विधेयक आएको छ. त्यही भएर यसलाई चाहिँ अब हामी छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानुपर्छ र यहाँ चाहिँ फोहोरबाट मोर भन्ने कुरो छ. म चाहिँ अझ त्योभन्दा एक्स्ट्रा जानुपर्छ भन्छु, फोहोरबाट मोर होइन, हामीले डलर कमाउन सकिन्छ किनभने यो एक्सपोर्ट ओरिएन्टेड इन्डस्ट्री बन्न सक्छ. कम्तीमा पनि यसले $3 बिलियन भन्दा बढीको चाहिँ यसको चाहिँ इकोनोमिक आउटपुट दिन सकिन्छ. मैले यहीँबाट पनि धेरै पटक बोलिसकेका छु, 4-5 लाख चाहिँ ग्रीन हाई पेइङ ग्रीन जब्स यसले चाहिँ क्रिएट गर्न सक्छ. र ती सबै गर्नलाई चाहिँ हामीले के नीतिगत कुराहरू चाहिँ गर्नुपर्छ त्यो यसमा पनि आएको छ. अझ थप्नुपर्ने हुन्छ, इपीआरलाई कडाईका साथ कार्यान्वयन गरौं, कन्स्टिट्युसनल म्यान्डेट चाहिँ हामी लोकल गभर्मेन्टलाई दिएका छौँ तर उनीहरूसँग क्षमता छैन. जग्गा प्राप्तिको समस्याहरू छ, कोअर्डिनेसनका समस्याहरू छ, सेग्रिगेसन चाहिँ सोर्समै गर्नेलाई चाहिँ हामीले कडाईका साथ लागू गर्नुपर्छ. लङ टर्म लिज अघि मान्यज्यूले पनि भन्नुभएको छ, यो 5 वर्ष चाहिँ कम हुन्छ, यसलाई चाहिँ बढाउनुपर्छ. त्यसै गरी चाहिँ फाइनेन्सिङहरूलाई चाहिँ इजी एक्सेस गरौं. सेन्ट्रल ब्याङ्कले चाहिँ यो सेक्टरलाई चाहिँ रिकग्नाइज गराएको छैन सब्सिडाइज लोनको लागि, त्यसमा चाहिँ फोकस गरौँ. र नेपाल सरकारले पनि यो सोलिड वेस्ट म्यानेजमेन्टलाई चाहिँ इन्डस्ट्रीको रूपमा चाहिँ घोषणा गरोस् ताकि हामीले चाहिँ सब्सिडी पाउन सकिन्छ भन्दै म फेरि समर्थन गर्दै चाहिँ आफ्नो भनाइ टुङ्गाउँछु. धन्यवाद.
1: मान्य सदस्य नीतिमा भण्डारी कार्की, त्यसपछि मान्य सदस्य अमृता बिक.
12: सम्मान्य सभामुख महोदय, फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र दिगो र प्रभावकारी बनाउने उद्देश्य सहित सरकारले प्रस्तुत गरेको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न विधेयक 2083 प्रति मेरो पूर्ण सैद्धान्तिक समर्थन छ. हामीले सबैभन्दा पहिले फोहोर मैला भनेको के हो भनेको सोचलाई पनि अलिक परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ. फोहोर भने एक ठाउँबाट अर्को ठाउँमा मात्र लैजाने हो कि यो एउटा रिसोर्स पनि हो, किनभने यो विधेयकले पहिलोपल्ट अलि ब्रोडर वेमा सर्कुलर इकोनोमी, रियुज, रिसाइकल और रिसोर्स रिकभरी जस्ता विषयलाई समेटेर फोहोरबाट इकोनोमी एक्टिभिटी क्रिएट गर्ने सोच राखेको छ. त्यसको लागि माननीय मन्त्रीज्यूलाई म धन्यवाद दिन चाहन्छु. त्यस्तै प्लास्टिक प्याकेजिङ जन्ने वस्तु उत्पादन गर्ने वा बजारमा उद्योग ल्याउने उद्योग र व्यवसायलाई त्यसपछि जनाउने फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने एक्सटेन्डेड प्रड्युसर रिस्पोन्सिबिलिटीको कन्सेप्ट पनि महत्वपूर्ण र प्रगतिशील छ. कुनै कम्पनीले प्लास्टिक ब्याट्री इलेक्ट्रोनिक प्रोडक्ट प्याकेज बजारमा ल्याएपछि प्रोडक्ट बिक्रीसँगै उसको रिस्पोन्स सकिन्छ कि लाइफ साइकल सकेपछि पनि रहन्छ, यो विधेयकले उत्पादन वा नेपालमा रहेको मुख्य विक्रेतालाई समेत त्यसको सुरक्षित व्यवस्थापनसँग जोडेर यस प्रश्नको व्यावहारिक उत्तर पनि दिएको छ. यस विधेयकले संघ प्रदेश र स्थानीय तहको जिम्मेवारीलाई थप स्पष्ट पार्ने प्रयास गरेको छ. दुई वा सोभन्दा बढी स्थानीय तहले आपसी समन्वयमा फोहोर मैला व्यवस्थापन गर्न सक्ने तथा फोहोर मैला व्यवस्थापनमा प्रदेशको भूमिकालाई समेत स्पष्ट पारेको व्यवस्था संहिताको प्रभावकारी कार्यान्वयनका दृष्टिले महत्वपूर्ण विषय हो. फोहोर हाम्रो समाजको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी उठाउँदै फोहोर मैला व्यवस्थापनमा दिनरात खटिने श्रमिकको सामाजिक सुरक्षा स्वास्थ्य बीमालाई समेत समेटी कानूनी संरक्षण दिने व्यवस्था यस विधेयकको सबैभन्दा सुन्दर मानवीय पक्ष हो. फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताकोलाई स्थानीय तहले सार्वजनिक निजी साझेदारीमा काम गर्न सक्ने र आवश्यक अवस्थामा सरकारले भायबिलिटी ग्याप फण्डिङ मार्फत सहयोग गर्न सक्ने व्यवस्था पनि सकारात्मक छ. सभामुख महोदय, यस विधेयकलाई अझ प्रभावकारी बनाउन सरकारलाई म केही सुझाव पनि दिन चाहन्छु। प्लास्टिक तथा प्याकेजिङ वस्तु उत्पादन गर्ने वा बजारमा ल्याउने उत्पादकलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने व्यवस्थाका कार्यान्वयन गर्न नेपाल सरकारको स्पष्ट जिम्मेवारी, केन्द्रीकृत डाटाबेस बनाई सबैको डाटा अवाधिक गर्ने व्यवस्था तथा नेपाल सरकारको उद्योग र व्यवसायको नियमित अनुगमन, स्पष्ट संयन्त्र र स्थागत संरचना छुटेको देखिन्छ। त्यस्तै जलवायु परिवर्तनसँग फोहोर व्यवस्थापनलाई थप स्पष्ट रूपमा जोड्न आवश्यक देखिएको छ। सर्कुलर इकोनोमीलाई रियुज र रिसाइकलमा मात्र सीमित नराखी अब उत्पादनको डिजाइन, उत्पादनमा वातावरण मैत्री सामग्रीको छनौट मार्फत स्रोतमा नै फोहोरको उत्पादन घटाउने र दिशामा लैजान आवश्यक छ भन्दै यस विधेयकप्रति म पूर्ण समर्थन व्यक्त गर्दछु। सबै नेपाली जनको भलो होस्, पश्चिमनाथ सबको कल्याण गरौं। धन्यवाद।
1: मान्य सदस्य अमृता बिक, त्यसपछि मान्य सदस्य अफसना बानु।
13: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक 2083 माथि छलफलमा म आफ्नो सुझावहरू राख्न चाहन्छु। पहिलो, संघीय संरचना अनुकूल स्पष्ट जिम्मेवारीको बाँडफाँड गरियोस्। साबिकको फोहोर मैला व्यवस्थापन एन 2068 भएका संशोधनहरूले स्पष्ट प्रादेशिक संरचना र भूमिका उल्लेख नगरेकोले यस विधायकले तीनवटै तह, संघ, प्रदेश र स्थानीय सरकार बीच फोहोर मैला संकलन, विसर्जन र समग्र व्यवस्थापन कार्य जिम्मेवारी र समन्वयको स्पष्ट कानूनी खाका कोर्नुपर्छ। दोस्रो, उत्पादनको विस्तारित जिम्मेवारी ईपीआरको व्यवहारिक कार्यान्वयन दफा 3, 25 र 26 उल्लेखित उत्पादनको विस्तारित जिम्मेवारी चक्रीय अर्थतन्त्र सर्कुलर इकोनोमी तथा फोहोरबाट प्रामाणिक मल र ऊर्जा उत्पादन गर्ने नवीनता अवधारणालाई प्रोत्साहित गर्न स्थानीय संरचना र भूमिका उल्लेख नगरेकोले यस विधायकले तीनवटै तह, संघ, प्रदेश र स्थानीय सरकार बीच फोहोर मैला संकलन, विसर्जन र समग्र व्यवस्थापन कार्य जिम्मेवारी र समन्वयको स्पष्ट कानूनी खाका कोर्नुपर्छ।

0: छ। तेस्रो अन्तर स्थानीय तह र अन्तर तह साझेदारी बहुस्थानीय तह वा नदी तटीय क्षेत्र प्रभावित हुने बिन्दुहरूमा दफा 20 बिमोजिम फोहोर मैला प्रशोधन केन्द्र सेनिटरी ल्याण्डफिल साइट निर्माण गर्न अन्तर स्थानीय तह समन्वय लगायत साझेदारीको सुदृढ संयन्त्र बनाउनु पर्छ। चौथो सचेतना अभिवृद्धि र नागरिक कर्तव्य दफा 9 र 21 बिमोजिम घरायसी तहमा नै फोहोरको वर्गीकरण कुहिने र नकुहिने अनिवार्य गर्ने जथाभावी फोहोर फाल्नेलाई दण्ड र पुरस्कारको व्यवस्था गर्ने तथा विद्यालय पाठ्यक्रममा यसलाई समावेश गरी नागरिक सचेतना बढाउन ठोस कानूनी आधार तयार पारिनुपर्छ। सभामुख महोदय, म मन्त्रीजीको ध्यान आकर्षण गर्न चाहन्छु। अब म मेरो आफ्नो व्यवहार र फोहोरको जिम्मा म आफै लिन्छु। माई पकेट इज माई डस्टबिनको अवधारणा विकास गरे सहज तरिकाले फोहोर व्यवस्थापन हुन्छ कि? वातावरण संरक्षण र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्दै यो विधेयकले दिगो विकासको लक्ष्य हासिल गर्न मदत गर्नेछ। तसर्थ मेरा सुझावहरू पनि समावेश गरी विधेयक पारित गरियोस्। धन्यवाद।
1: मान्य सदस्य अफसाना बानु, त्यसपछि मान्य सदस्य मन्जु भुसाल।
2: सम्माननीय सभामुख महोदय, प्रायजसो सड़कका किनारमा बजारका बीचमा फोहोरका थुप्रा, नदीमा मिसिएका फोहोर मैला तथा ढलका दुर्गन्ध महसुस गर्दै प्रायजसो हामी नेपाली हुर्किएका छौं। हेर्दा सामान्य लागे पनि यो जटिल समस्या हो, जसले प्रत्यक्ष रूपमा हाम्रो हेल्थमा ब्याड इम्प्याक्ट पारिरहेको हुन्छ। त्यसैले यसको दीर्घकालीन अन्त्यका निम्ति माननीय मन्त्रीज्यूले सदनमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ, जसमा म आफ्ना केही सुझाव अथवा धारणा व्यक्त गर्दछु। सभामुख महोदय, दशकौंदेखि फोहोर व्यवस्थापनको जिम्मेवारी सबैको थियो, त्यसैले संघले पालिकालाई हेर्यो, पालिकाले संघलाई। यस विधेयकले जिम्मेवारी कसको भन्ने प्रश्नको अन्त्य गर्छ। संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट पार्ने हुनाले यस विधेयकलाई मेरो पूर्ण समर्थन छ। तर यस विधेयकमा म एउटा सुझाव थप्न चाहन्छु, जसले यस विधेयकलाई विश्वको उदाहरण बनाउन सक्छ। एक पालिका एक फोहोर उद्यम। हरेक पालिकामा कम्तीमा एउटा कम्पोस्ट, बायोग्यास वा रिसाइक्लिङ केन्द्र, जसको सञ्चालन युवा उद्यमीले गर्ने, फोहोरबाट ऊर्जा, मल र रोजगारी प्राप्त गरिन्छ। जसलाई हामीले समस्या ठान्छौ त्यही हाम्रो युवाका कमाईको स्रोत बनोस्। चक्रीय अर्थतन्त्र भनेको यही नै हो। मन्त्रीज्यूले यही दृष्टिकोण ल्याउनु भएको छ, जसमा म एउटा पाइला थप्न चाहन्छु। अन्त्यमा सभामुख महोदय, स्वच्छ नेपाल भन्ने नारा होइन, नागरिकको अधिकार हो। स्वच्छ नेपाल, स्वस्थ नागरिक र सक्षम स्थानीय सरकारको यो यात्रामा हामी सबै सँगै छौ। धन्यवाद।
1: मान्य सदस्य मन्जु भुसाल, त्यसपछि मान्य सदस्य गणेश कार्की।
3: सम्मान्य सभामुख महोदय, फोहोर मैला व्यवस्थापन सम्बन्धी 2068 संशोधन गर्न बनेको विधेयक 2083 म पूर्ण समर्थन गर्न चाहन्छु। यस विधेयकले संघ प्रदेश स्थानीय तहको जिम्मेवारीलाई स्पष्ट पार्नुका साथै फोहोरलाई केवल व्यवस्थापन गर्नु मात्रै होइन, वस्तुका रूपमा नभई आमदानी र स्रोतका रूपमा उपयोग गर्ने तथा फोहोर मैला व्यवस्थापनबाट प्रभावित समुदायलाई सामाजिक विकास साझेदार बनाउने महत्वपूर्ण प्रावधान समेटेको छ। यस अवस्थामा यो विधेयक ल्याउनु समय सापेक्ष छ। म माननीय मन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सम्मान्य सभामुख महोदय, म दफा 23 उपदफा 9 र दफा 43 उपदफा 7 बीचको देखिएको विषयमा म आफ्नो धारणा राख्न चाहन्छु। दफा 23 उपदफा 9 प्रभावित क्षेत्रका बासिन्दाका लागि फोहोर मैला व्यवस्थापन कोष स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ, तर दफा 43 उपदफा 7 सेवा शुल्कमा प्राप्त रकमको 70% समुदायको सामाजिक विकासमा खर्च गर्नुपर्ने भनिएको छ। यी दुई व्यवस्थालाई सँगसँगै हेर्दा रकम कोषमा जम्मा गर्ने हो कि प्रभावित समुदायको सामाजिक विकासमा खर्च गर्ने हो भन्ने विषयमा केही अन्यल देखिन्छ। त्यसैले विधेयकमा यस विषयलाई अझ स्पष्ट पार्न आवश्यक देख्छौ।

0: सेवा शुल्कबाट प्राप्त रकम मध्ये कति प्रतिशत कोषमा राख्ने, कति प्रतिशत प्रभावित समुदायलाई सामाजिक विकास कोषमा खर्च हुने र उक्त रकम कुन तहको सरकारको जिम्मा रहने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ जस्तो लाग्छ। सफा रहनु र सुन्दर हुनु चाहिँ आफैमा चाहिँ एउटा सुन्दरताको पक्ष हो भन्दै मेरो भने अन्त गर्छु। हस्त, धेरै धेरै धन्यवाद।
1: मान्य सदस्य गणेश कार्की, त्यसपछि मान्य सदस्य गोपाल शर्मा।
2: सामान्य सामुख महोदय, हामी सानै हुँदाखेरि ब्ल्याक एन्ड व्हाइट टिभीमा एउटा विज्ञापन आउँथ्यो साबुनको, सुपर टप महु सुपर टप भन्ने। त्यो साबुनको चाहिँ यति चर्चा हुन्थ्यो कि दसवटा खोल दिएपछि एउटा साबुन फिर्ता आउँथ्यो। हामी अलिक ठुलो भयौँ, एउटा ल्याक्टोफोन भन्ने चक्लेट आयो, तन्काउँदा लामो बनायो भने पुर्यायो भने एउटा चक्लेट फिर्ता दिन्छ अरे भन्थ्यौँ। त्यसलाई त्यति धेरै सिरियसली पनि लिएनौँ, उमेर जन्ने कुरा होला। त्यसपछि 2012 म नर्वे गएँ। नर्वेमा जाँदाखेरि मन्दी जस्तो थियो, युरोपियनहरू इस्ट युरोपियनहरू प्रशस्त आउने, हामी एसियनहरूले काम पाउने सम्भावना नै असाध्यै कम थियो विद्यार्थी त्यसमाथि। अनि पैसाको खाँचै परेपछि त के गर्ने भन्दा कहीँबाट आइडिया आयो कि त्यो क्यान टिपेर फिर्ता गरियो भने चाहिँ पैसा आउँछ भन्ने थाहा भयो। र हामीले चाहिँ त्यो क्यानको बियर कोक जे जे क्यान पाउँछ त्यो लगेर फिर्ता गर्थ्यौँ र पैसा लिन्थ्यौँ। हुँदो के रहेछ भने पहिले नै क्यान बाबतको पैसा लिइसके हुँदो रहेछ र अर्काले तिरेको पैसा हामीले त्यो क्यान फिर्ता गरेपछि हामीमा आउने रहेछ, यसरी पनि पैसा लिन्थ्यौँ फिर्ता। त्यही काम गरेर त्यो यति सफल भएको छ कि त्यही काम गरेर 2025 मात्रै नर्वेले 57 करोडभन्दा बढी प्लास्टिकका बोतलहरू फिर्ता गरेका छ, 1 अर्बभन्दा बढी अल्मुनियम क्यानहरू फिर्ता गरेका छ। त्यो कुरा चाहिँ अहिलेको यो विधेयकको मजाले लेखेका छ, उत्पादकको विस्तारित जिम्मेवारी भनेर। त्यो चाहिँ स्थानीय उत्पादकका लागि मात्र होइन कि मुख्य विक्रेताहरू समातेर, डिलरहरू समातेर बहुराष्ट्रिय कम्पनीहरूलाई पनि त्यो बाध्यकारी बनाउन सकिने गरीको प्रावधान आएको छ। त्यो देख्दाखेरि सामान्य जस्तो हामीले सुपर टप भनेको विज्ञापनमा बिर्से जस्तो ल्याक्टोफोन तान्दाखेरि पैसा जति बढ्छ त्यति बढो भने ल्याक्टोफोन पाइन्छ भनेर बिर्से जस्तो कुरा मात्रै होइन, त्यो संस्थागत मूल्य आएको छ र यसले फोहोरको उत्सर्जन कम बनाउनका लागि र जसले उत्पादन गरेछ ती फिर्ता गर्नका लागि एकदम बलियो साधनका रूपमा प्रयोग हुन्छ भन्ने प्रश्न छ। तर यतिका लागि मात्र यो विधेयक, नयाँ ऐन बनाउनका लागि यो विधेयक आएको छैन, संशोधन गरे पुग्थ्यो नि भन्ने कुरा पनि आउँछ होला। तर यसले केही नयाँ अवधारणाहरू ल्याएको छ, जस्तो कि 68 जुन ऐन छ त्यसको 1/3 नै फ्यालिएको रहेछ, अनि प्रदेश तहलाई पनि समावेश गरेका रहेछ, 3 सरकारहरूको कार्ययोजना कार्यक्षेत्रहरू पनि एकदम प्रष्ट बनाएको रहेछ, 4 ब्याङ्कको अवधारणा छ, संकलन ढुवानी विसर्जन भन्ने जुन हाम्रो छोप्ने खालको समाधान थियो, एक ठाउँको फोहोर अर्को ठाउँमा लगेर राख्ने खालको पुर्ने खालको, त्यसको साटो हामीले यो विधेयक मार्फत यो ऐन बनेपछि उत्पादन कम गर्ने, पुनर्प्रयोग गर्ने, पुनर्प्रशोधन गर्ने, त्यो गर्नेहरूलाई सहुलियत दिने, करमा सहुलियत दिने, प्रोत्साहन दिने, जनचेतनाका कुरा, यी सबै कुरा अवधारणागत रूपमा आएका रहेछन्। त्यही भएर सैद्धान्तिक रूपमा एकदम बलियो विधेयक आएको छ, यसको समर्थन गर्दै बिदा हुन्छु, धन्यवाद।
1: मान्य सदस्य गोपाल शर्मा, त्यसपछि मान्य सदस्य जनक सिंह धामी।
3: सम्माननीय सभामुख महोदय, हाम्रो संविधानको धारा 30 र 35 मौलिक हकको रूपमा स्वच्छ वातावरण र स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ। संयुक्त राष्ट्रसंघद्वारा निर्धारित दिगो विकास लक्ष्यहरूमा सरसफाईको दिगो उपलब्धता र दिगो उत्पादन र उपभोग शैलीको सुनिश्चितता पनि पर्दछ। नेपाल सरकारले सन् 2030 एसडीजीका निर्धारित सबै लक्ष्यसहित फोहोर मैलाको दिगो व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गरेको छ। सभामुख महोदय, बेला बेला हाम्रो राजधानी काठमाडौँको वायु प्रदूषणको स्तर विश्वव्यापी ऱ्याङ्किङमा 1 नम्बरमा पर्ने गरेको रिपोर्ट सार्वजनिक हुने गरेको छ। काठमाडौँ उपत्यकाको बीचबाट बग्ने बागमती किनारमा मास्क नलगाएर हिँड्ने सक्ने अवस्था छैन। हाम्रा प्रख्यात नदी र तालहरूको किनारामा भएका बस्तीहरूको फोहोर मैला त्यस्ता सुन्दर ताल र नदीहरूमा मिसिने र थुप्रिने अवस्थाले हामीलाई हाम्रो फोहोरको अवस्था के छ, फोहोर मैला व्यवस्थापनको अवस्था के छ भन्ने कुरा देखाउँछ। यस प्रकारको फोरमैला व्यवस्थापनको भयावह अवस्थाले एसडीजीको प्रतिबद्धता अनुसार अबको चार वर्षमा हामी त्यो प्रतिबद्धता कार्यान्वयन गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती हामी कहाँ छ। विधेयकले फोरमैला व्यवस्थापनमा विद्यमान समस्यालाई सम्बोधन गर्न खोजेको छ, तीनै तहका सरकारबीचको समन्वय र सहकार्यलाई पनि स्वीकार गरेको छ। प्रस्तुत विधेयकले संविधानले निर्धारित गरेका स्वास्थ्य र स्वच्छ वातावरणको मौलिक हक, एसडीजीका लक्ष्य एवं सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न सहज बन्नेछ भन्ने म पनि अपेक्षा राख्दछु। विधेयकबारे हामी दफावार छलफल गर्ने नै छौं। यस सन्दर्भमा मेरो एउटा सानो सुझाव छ। संविधानले तीनै तहका सरकारको जिम्मेवारी र परिभाषालाई मूर्त गरेको छ, तर संघीय सरकारमा देखिने केन्द्रीकृत मानसिकताले प्रदेश र स्थानीय तहलाई अधिकार दिन र उनीहरूलाई स्रोत साधन सम्पन्न बनाउन कन्जुसै गरेको देखिन्छ। फोरमैला व्यवस्थापनमा स्थानीय सरकारलाई अधिकार र स्रोत साधन दुवै हिसाबले सक्षम बनाउन सकेमा मात्रै हाम्रो अहिलेको समस्या समाधान गर्न धेरै हिसाबले सहज बन्न सक्छ। त्यसको लागि स्थानीय तहको लागि स्रोत व्यवस्थापनको विषय ऐनमा नै मूर्त गर्न सक्दा अझ प्रभावकारी हुन सक्छ। फोरमैला व्यवस्थापनमा नागरिकको सहभागिता पनि अत्यन्तै महत्वपूर्ण विषय हो। यसलाई विद्यालयदेखि बस्ती स्तरसम्म हामीले नागरिकको चेतना स्तर र सहभागिताको स्तरलाई वृद्धि गर्न पनि हामीले मूर्त उपाय अप्नाउनुपर्छ। धन्यवाद।
1: मान्य सदस्य जनक सिंह धामी, त्यसपछि मान्य सदस्य मोहनलाल आचार्य।
4: सम्मान्य सभामुख महोदय, प्रस्तुत विधेयकमाथि आफ्ना धारणा राख्न रोस्टममा आएको छु। फोहोर मैला व्यवस्थापन आजको मात्र आवश्यकता होइन, मानिसले आफू बस्ने वरिपरि सफासुग्घर राख्ने, आफू पनि सफासुग्घर रहने, स्वच्छ वातावरणमा बस्ने मानव सृष्टिको सँगसँगै विकसित भएको अवधारणा हो। समय चक्रसँगै मानव सभ्यताको विकास, मानिसका बढ्दा गतिविधि, जनसंख्याको विस्तार, नयाँ समय र परिस्थिति अनुसार फोहोर मैलाको व्यवस्थापनको दायरा पनि बढ़ेको छ। फलस्वरूप कानून नै बनाएर बाध्यात्मक रूपमा स्वीकार गर्नुपर्ने र लागू गर्नुपर्ने स्थितिको सिर्जना भएको हो। फोहोर मैला लगेर एक ठाउँमा थुपार्नु मात्र व्यवस्थापन होइन, यसलाई उपयोगमा पनि ल्याउनु पर्दछ। फोहोर मैलालाई स्रोतबाटै वर्गीकरण गरी रोजगार र अर्थ उपार्जनको आधारमा परिणत गर्नुपर्छ। जुन ठाउँमा विसर्जन र व्यवस्थापन गर्नुपर्ने हो त्यो ठाउँका जनताको हक अधिकारलाई पनि सुनिश्चित गर्नु ठूलो चुनौती हो, जुन अवधारणा विधेयकमा पनि समेटिएको छ। सभामुख महोदय, स्वच्छ र स्वस्थ वातावरण बाँच्नु मानिसको जीवनका लागि अति महत्वपूर्ण कुरा भएकोले नेपालको संविधानले पनि धारा 30 र धारा 35 स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने तथा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाईको पहुँच सुनिश्चित गरेको छ। तीनै तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै फोहोर मैलाको समुचित तथा प्रभावकारी व्यवस्थापन, स्वच्छ र स्वस्थ वातावरण कायम, मानव स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण, शून्य फोहोर, जलवायु परिवर्तन न्यूनीकरण तथा कार्बन उत्सर्जन घटाउन र सक्रिय अर्थतन्त्रको अवधारणालाई यो विधेयकले समेटेको छ। सभामुख महोदय, यो विधेयक आउनु पूर्व फोहोर मैला व्यवस्थापनसँग सम्बन्धित फोहोर मैला राष्ट्रिय नीति 2053, स्थानीय स्वायत्त शासन 2055, त्यसकै नियमावली 2056, फोहोर मैला व्यवस्थापन ऐन 2068, वातावरण संरक्षण ऐन 2077, स्थानीय सरकार सञ्चालन ऐन 2074 रहे पनि राज्यको पुनर्संरचना पश्चात संहिताको कार्यान्वयनसँगै फोहोर मैला व्यवस्थापन ऐन 2068का धेरै व्यवस्थाहरू खारिज भएकाले संहिता अनुरूप ऐनको आवश्यकता भएर केही पुराना व्यवस्थाहरूलाई निरन्तरतामा राखी 2068को ऐनलाई खारिज गरी यो ऐन ल्याइएको छ। राज्यका तीनै तहमा अधिकार र जिम्मेवारी बाँडफाँड गरी विस्तृत रूपमा व्याख्या गरिएको यो विधेयकले घर नजिकको प्रभावकारी रूपमा भूमिका खेल्न सक्ने स्थानीय तहलाई बढ़ी जिम्मेवार बनाएको छ। कुनै पनि कानूनहरू निर्माण पश्चात कार्यान्वयन गर्ने सिलसिलामा परिमार्जन गर्नुपर्ने आवश्यकता त भइरहन्छ। कानूनलाई सामाजिक, धार्मिक, आर्थिक, राजनैतिक, रहनसहन, रीतिरिवाज, भौगोलिक आदि कुराहरूले प्रभाव पार्ने हुँदा सोही अनुसार पनि कानूनको निर्माण हुने गर्दछ। सभामुख महोदय, फोहोर मैला व्यवस्थापन केवल सरकारको मात्र जिम्मेवारी होइन, यो सबैको जिम्मेवारी हो। मेरो फोहोरको जिम्मेवारी मेरै हो भन्ने जनचेतना जगाएर फोहोर व्यवस्थापन मेरो नैतिक जिम्मेवारी भन्ने धारणाको विकास गर्नुपर्ने आजको आवश्यकता हो। फोहोर मैला व्यवस्थापन 2068 खारिज गरी निर्माण गरिएको यो विधेयक समय सापेक्ष र आवश्यकता अनुसार भएकोले विधेयकको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य मोहनलाल आचार्य, त्यसपछि मान्य सदस्य परशुराम तामाङ।
5: सम्मान्य सभामुख महोदय, माननीय मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि विचार गरियोस् भनी राख्नु भएको प्रस्तावको स्वागत र समर्थन गर्दै विधेयकमाथि आफ्ना केही सैद्धान्तिक अवधारणा राख्ने अनुमति चाहन्छु। नेपालको संविधानको धारा 30 रहेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने र वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीड़ितलाई प्रदूषणबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक र धारा 36 रहेको प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक कार्यान्वयन गर्न ल्याइएको यो विधेयकका विषयहरू सुन्दा सामान्य लागे पनि हाम्रो मुलुकको निम्ति अत्यन्तै दूरगामी महत्वका छन्। सामान्य सभामुख महोदय, फोहोर मैला व्यवस्थापन संविधानले 3 तहको अधिकार क्षेत्रभित्र राखेको छ, जस अन्तर्गत खानेपानी तथा सरसफाई भनेर अनुसूची 7 प्रदेश र संग्रह प्रदेशको साझा सूचीमा, आधारभूत स्वास्थ्य र सरसफाई अनुसूची 8 स्थानीय तहको एकल अधिकारको सूचीमा र वातावरण र पर्यावरण अनुसूची 9 संघ प्रदेश र स्थानीय तहको साझा सूचीको रूपमा राखेको छ र हामीले संविधानको भाग 20 बमोजिम कोअपरेटिभ फेडरलिजम अवलम्बन गरेका हौं र त्यो गरिएको भए पनि 3 तहबीचको ठाडो समन्वय तथा सहकारी र विभिन्न मन्त्रालयहरूबीच तेस्रो खालको समन्वय अत्यन्तै कमजोर अवस्थामा रहेको छ। संघ प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध र समन्वय सम्बन्धी ऐन 2077 हामी कहाँ छ प्रचलनमा रहे पनि प्रभावकारी कार्यान्वयन भएको छैन। प्रस्तावित विधेयकले 3 तहको समन्वय र सहकारी स्पष्ट रूपमा खोलेको छ। विधेयकले पोल्युटर्स पे प्रिन्सिपललाई अवलम्बन गरेको छ भने फोहोर मैला व्यवस्थापन ऐन 2068 प्रतिस्थापन समेत गरेको छ। संघीय इकाइबीच सह लगानी, सार्वजनिक निजी साझेदारी, विकास सहायता परिचालन, प्रविधि विकास र हस्तान्तरण, ज्ञान सिप र अनुभव आदान प्रदान र प्रदेश सरकार तथा वडा कार्यालय समेतलाई प्रभावकारी जिम्मेवारी दिनु विधेयकका महत्वपूर्ण पक्षहरू रहेका छन्। सम्मान्य सभामुख महोदय, विधेयक जम्मा 69 दफामा समेटिएको यस विधेयकमा केही मेरा अवधारणाहरू राख्न चाहन्छु जसले गर्दा केही थप सुधार गर्न सकिने अवस्थाहरू रहेको छ। एउटा मलाई लागेको चाहिँ यो जग्गा प्राप्तिसँग सम्बन्धित विषय अत्यन्तै पेचिलो विषय हो। यो ल्यान्डफिल साइटको लागि मात्रै होइन अन्य क्षेत्रको निम्ति पनि हाम्रो अत्यन्तै पेचिलो विषय भएको छ। यसलाई अलि गम्भीर रूपमा हेर्न पर्ने होला। दोस्रो चाहिँ सहलगानी सम्बन्धित न्यूनतम मापदण्ड के भने खास गरी दुई वा दुईभन्दा बढी स्थानीय तह बीचमा, संघ प्रदेश स्थानीय तहको बीचमा, फोहोर प्रशोधन पुनर्प्रयोग तथा व्यवस्थापन र बहुउपयोग सम्बन्धी अवधारणालाई कसरी अगाडि बढाउने, 3 तह बीचको समन्वय र सहकारी र सहलगानीको कुराहरूलाई कसरी सम्बोधन गर्ने, तहगत क्षमता र जिम्मेवारी बाँडफाँडमा अलिकति लचिलोपन चाहिँ आवश्यक हुन्छ कि, किनकि सबै स्थानीय तह उत्तिकै बलिया हुँदैनन्, सबै प्रदेश उत्तिकै बलिया हुँदैनन्, त्यसले गर्दा अलिकति खोलेर लचिलो बनाइयो भने सजिलो हुन्छ होला भन्ने लागेको छ। दफा 8 रहेको जोखिमयुक्त फोहोर मैला उत्सर्जनको लागि चाहिँ त्यसको दायित्व अन्तर्गत कडाई गर्ने व्यवस्था गर्नुपर्छ होला र यति गर्न सकियो भने सम्मान्य सभामुख महोदय माथि उल्लेखित विषयहरू समेट्न सकियो भने विधेयक उत्कृष्ट हुन्छ। धन्यवाद।
1: मान्य सदस्य परशुराम तामाङ, त्यसपछि मान्य सदस्य प्रदीप विष्ट।
6: सभामुख महोदय,
1: मान्य सदस्य यतापट्टिको माइक पनि अन गरौं, माइक एउटा मात्रै अन भएको छ, दुईटै अन गरौं।
6: सभामुख महोदय, यो विधेयकमा जे छ पछि यो समितिमा जाँदा छलफल गरौंला। म त्योभन्दा अलिकति सैद्धान्तिक कुरातिर लैजान्छु, माननीय मन्त्रीजीको ध्यान पनि त्यतैतिर आकर्षण गर्छु। मैले हिजो बेलुका यो विधेयकलाई पढेँ अनि यो विधेयक पढ्दै गर्दा मैले बन्चरे डाँडाको ल्यान्डफिल साइटको कथा र त्यहाँको दृश्यलाई मेरो अगाडि राखेँ र मैले 79 चाहिँ एउटा राष्ट्रिय फोहोर मैला राष्ट्रिय नीति बनेको छ रहेछ, त्यसलाई हेरेँ। हेर्दा त्यसमा लेखिएको रहेछ यो चाहिँ जिरो वेस्ट टु ल्यान्डफिल भनेर त्यहाँ लेखिएको रहेछ, मलाई बडो गजब लाग्यो। त्यसपछि यो विधेयकमा 3 कुरा चाहिँ यहाँ चाहिँ शब्द क्वाइन गरिएको के अरे राखिएको छ, यो चाहिँ चक्रे अर्थतन्त्र चक्रे प्रयोग भन्ने, मलाई यसले चाहिँ बडो छोएर मैले वास्तवमा यसलाई कसरी हेर्ने हो, इन्टरप्रिटेसन गर्ने हो भन्ने कुरा चाहिँ मेरो दिमागमा आयो र मैले ठ्याक्कै मलाई के सम्झना भयो भने मार्क्सले एउटा चाहिँ यो मानिस समाज र प्रकृतिलाई हेर्दाखेरि चाहिँ यसमा एउटा मेटाबोलिक सम्बन्ध हुन्छ, यसको चाहिँ एकदमै अन्तर्निहित सम्बन्ध हुन्छ. किन भन्दा मान्छे चाहिँ प्रकृतिकोले बाँच्ने हो, त्यसकारण मान्छे प्रकृतिको अङ्ग भएको कारणले यसको सम्बन्ध चाहिँ इन्टरडिपेन्डेन्ट हुन्छ भन्ने यसको चाहिँ फिलोसफी हो. अनि त्यो चाहिँ कसरी अहिले चाहिँ हामी कोमा आइपुग्छौँ भन्दा, यो पुँजीवादी विकासको प्रक्रियाले त्यो मेटा के अरे तिन जुन चाहिँ मानिस समाज र प्रकृतिको बीचको जुन सम्बन्ध थियो त्यो त्यो मेटाबोलिक रिफ्ट आयो, त्यस कारणले चाहिँ समस्या पैदा भयो भनेर यसको व्याख्या हुन्छ. त्यसो भएको हुनाले मैले यहाँ के भन्न खोजेको भन्दाखेरि, त्यो कसरी हुन्छ भन्दा एउटा त्यहाँ व्याख्या पनि गरिएको छ. त्यो के हो भन्दाखेरि, जो मान्छे समुदायमा बस्छ गाउँमा बस्दा चाहिँ प्रकृतिको के अरे वस्त्र उपभोग पनि गर्छ, त्यसलाई प्रकृतिलाई पनि दिन्छ, त्यसमा रिसाइकल हुन्छ. तर पुँजीवादले हामीलाई के गर्यो भने गाउँबाट सहर ल्यायो, सहरमा आएपछि त्यो ब्रेक भइसकेपछि यो समस्या आयो. त्यसो भएको हुनाले यहाँ मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि, यो साँच्चै नै चक्रलाई बनाउने हो भने चाहिँ हामीले त्यहाँ जानुपर्छ. मेरो दुईटा सल्लाह छ. एउटा सल्लाह के हो भन्दाखेरि, गाउँबाट सामान आउँदा नै त्यहीँ नै पहिला त्यो वेस्ट हुने कुराहरू त्यहीँ नै हटेर आउने व्यवस्था गरिनुपर्छ. अनि दोस्रो चाहिँ, यो पुँजीवादको कारण हो भने पुँजीवादकालाई रेगुलेट गर्ने कुरामा हामी जानुपर्छ. यसो गरियो भने यो सब
1: मान्य सदस्य प्रदीप विष्ट, त्यसपछि मान्य सदस्य गजला समय मिक्रानी.
7: सम्मान्य सभा महोदय, मान्य पूर्वाधार मन्त्रीज्यूले प्रस्तुत गर्नुभएको फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि यसमा आफ्नो धारणा राख्न अनुमति चाहन्छु. वास्तवमा यो विधेयक एकदमै अहिले 2083 सालमा आयो. यो विधेयक आउँदै गर्दा हामीले यहाँ छलफल गरिरहँदा म काठमाडौँको एउटा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद पनि र काठमाडौँ निवासी पनि भएको नाताले वास्तवमै आज काठमाडौँमा बस्नु भने काठमाडौँको स्थायी बासिन्दा मात्रै नभइकन 77 जिल्लाबाट यहाँ बस्नुहुने झन्डै 65-66 लाखको जनताको आवत जावत हुने सहर र अरू पनि देशका सहरहरूमा र विशेष गरी काठमाडौँ उपत्यकाबाट लाने ल्यान्डफिल साइलको रूपमा रहेको धादिङ र नुवाकोटको आम जनताहरू पक्कै पनि आज हर्षोल्लाससहित बस्नुभएको होला. अब कानूनै बनेर यो देशको राजसफा हुने भयो भन्ने हिसाबले लाग्नुभएको होला भन्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु. विधेयकको रूपमा यहाँ धेरै कुरा आएको छ. अघिल्ला अगाडि बोल्ने मान्य विद्वान मित्रहरूले भनिसक्नु भएको छ. यसमा मैले धेरै कुरा नराखेको नै, मैले काठमाडौँको एउटा सांसद हिसाबले मैले पनि यसमा छलफलमा भाग लिनुपर्छ भन्ने हिसाबले मात्र भिन्न लागेँ. र मलाई विश्वास छ यो सहरको देशैभरिको सहरको फोहोर व्यवस्थापन सँगसँगै उपत्यकाको राजधानी विशेष गरी काठमाडौँको राजधानी पनि भएको र सामरिक हिसाबले पनि यो महत्वपूर्ण भएको कारणले गर्दा यहाँको फोहोर मैला व्यवस्थापन हुनेमा र व्यवस्थापन गर्ने सरकारको नेतृत्व गर्नुभएको सम्मान्य प्रधानमन्त्री र हाल यस विधेयक प्रस्तुतकर्ता पूर्वाधार मन्त्रीज्यू पनि यो फोहोरसँग थ्योरिकल्ली मात्रै होइन प्र्याक्टिकल्ली पनि उहाँहरूले अनुभव बटुलिसक्नु भएको कारणले गर्दा पक्कै पनि यो विधेयकले एकदमै आवश्यक थियो र सही टाइममा काम हुन्छ भन्ने हामी म पूर्ण विश्वस्त छु. मैले यसमा धेरै अब धेरै लेखेर ल्याएको थिएँ. अब मैले भनिहालेँ म पनि यसमा भाग लिन्छु भन्दै गर्दा धेरै कुरा आइसकेका कारणले गर्दा मैले एउटा कुरा चाहिँ सुझावको रूपमा यहाँ जुन यो फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र जिम्मेवारीको रूपमा नहेरिकन तीन तहकै सरकारको रूपमा लानुपर्छ, यसलाई लिनुपर्छ एउटा कुरा. र अर्को कुरा, यो फोहोर व्यवस्थापन सँगसँगै फोहोर मैलामा काम गर्ने कर्मचारीको रूपमा होस् अथवा संलग्न जनशक्तिहरूलाई पनि उहाँहरूको पनि स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरियोस् भनेर म मान्य मन्त्रीज्यूको ध्यान आकर्षण गराउँदै अब पक्कै पनि हाम्रो सहर सफा हुनेछ यो विधेयकले कानून बनेपछि भन्ने विश्वास व्यक्त गर्दै बिदा हुन्छु. धन्यवाद. नेपालको जय होस्.
1: मान्य सदस्य गजला समी मिक्रानी, त्यसपछि मान्य सदस्य भरत प्रसाद पराजुली.
8: माननीय सभामुख महोदय, समयको लागि धन्यवाद. माननीय मन्त्री सुनिल लम्सालज्यूले प्रस्तुत गर्नुभएको विधेयक फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 समयानुकूल छ र महत्वपूर्ण विधेयकमा आफ्नो सैद्धान्तिक धारणा राख्न चाहन्छु. सर्वप्रथम संविधानको धारा 30 र 35 प्रत्याभूत गरेको स्वच्छ वातावरण र स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा उतार्ने दिशामा यो विधेयक एउटा महत्वपूर्ण कदम हो. फोहोर मैला व्यवस्थापन ऐन 2000 68 संघीयता कार्यान्वयन सँगै अपर्याप्त साबित भइसकेको अवस्थामा संघ प्रदेश र स्थानीय तहको भूमिका जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले यो प्रयास अत्यन्त सान्दर्भिक र आवश्यक छ। त्यस्तै विशेष गरी फोहोरलाई समस्याको रूपमा मात्र नभई स्रोतको रूपमा हेर्ने चक्रीय अर्थतन्त्रको अवधारणा, उत्पादकको विस्तारित जिम्मेवारी, सार्वजनिक निजी साझेदारीको व्यवस्था र स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने प्रावधानहरू प्रशंसनीय छ। यसले न केवल वातावरणीय स्वच्छता कायम गर्छ, बरु रोजगारी र आर्थिक अवसर पनि सिर्जना गर्नेछ। सम्माननीय सभामुख महोदय, म यस विधेयकमा केही सुझावहरू पनि राख्न चाहन्छु। पहिलो दफा 30 तोकिएको प्रशोधन केन्द्रको न्यूनतम क्षेत्रफल र 4 प्रशोधन प्लान्टको मापदण्ड साना गाउँपालिकाका लागि आर्थिक र प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्ने भएकोले स्थानीय तहको क्षमता र स्रोतको आधारमा लचिलो व्यवस्था हुनु आवश्यक देख्छु। दोस्रो, अनौपचारिक क्षेत्रमा काम गर्ने फोहोर बटुल्ने व्यक्ति र स्रोतमुखी कामदारहरूको सामाजिक सुरक्षा र क्षमता विकासलाई थप स्पष्ट रूपमा समेट्नुपर्ने देख्छु। तेस्रो, दफा 50 उल्लेखित समन्वय संयन्त्र प्रभावकारी बनाउन नियमित अनुगमन र जवाबदेहिताको संयन्त्र थप मजबुत बनाउन उपयुक्त हुनेछ। अन्त्यमा यस विधेयकले ल्याएको दूरगामी सोचको सराहना गर्दै म यस विधेयकको सैद्धान्तिक पक्षको पूर्ण समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य भरत प्रसाद पराजुली, त्यसपछि मान्य सदस्य सरस्वती लामा।

0: सम्माननीय सभामुख महोदय, माननीय पूर्वाधार मन्त्री श्री सुनिल लम्सालज्यूबाट प्रस्तुत भएको फोहोर मैला व्यवस्थापन ऐन 2083 विधेयक ऐन 2083 को सैद्धान्तिक पक्षमा म आफ्नो धारणा राख्न गइरहेको छु। यो विधेयकले फोहोर मैला व्यवस्थापन ऐन 2068 विस्थापन गर्ने देखिन्छ। जुन ऐनले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा हाम्रो राज्यका तीनटै सरकारहरूलाई समेट्न सक्ने अवस्था थिएन र त्यसलाई तीनटै तहको सरकार जिम्मेवार नभइकन यो फोहोर मैलाको समस्या दीर्घकालीन रूपमा समाधान नहुने हुनाले यसलाई समेट्न खोजेको देखिन्छ। यो अत्यन्त सराहनीय छ र त्यसै कारणले म यो विधेयकलाई आफ्नो तर्फबाट सैद्धान्तिक रूपमा र समर्थन गर्दछु। यो विधेयक पश्चात यो फोहोर मैला व्यवस्थापनका सन्दर्भमा नयाँ आयाम आउनेछ र वर्षौंदेखि फोहोर मैलाको रूपमा चलेको राजनीति समाप्त हुनेछ र तीन तहको सरकारले कुन तहको सरकारले के गर्ने भनेर तीनै तहको सरकारलाई जिम्मेवारी बनाइएको छ र फोहोर मैला ओडा तह सबैभन्दा नजिकमा रहने नागरिकको ओडा तहलाई समेत यो विधेयकले समेटेको देखिन्छ। त्यसैले यो सकारात्मक पक्ष भयो र फोहोर मैला व्यवस्थापन र उत्सर्जन जसले गर्ने हो त्यसलाई पनि व्यवस्थापनमा जिम्मेवारी बनाइएको यो अत्यन्त सराहनीय कुरा छ, जसले गर्दाखेरि औद्योगिक फोहोरहरू अब समस्याको रूपमा आउँदैन र फोहोर मैलालाई रिसाइक्लिङ गर्न सक्ने कुराहरूलाई गर्नपर्छ भन्ने यो विधेयकले अनुसरण गरेको छ र जुन स्थानीय तहको आयस्रोत हुनसक्छ र फोहोर मैलालाई चक्रीय प्रणालीमा रिसाइकल गरेर बिजुली र मल बनाउन सकिन्छ, बायोग्यास बनाउन सकिन्छ, तर त्यसको लागि बिजुलीको खरिद गर्ने र मल खरिद गर्ने सुनिश्चितता भने राज्यले गर्नुपर्छ। अहिले काठमाडौँमा हेर्ने हो भनेदेखि यो फोहोर अहिले यसलाई समस्या नभइकन यो फोहोर चाहिँ मोहोरमा परिणत हुन सक्ने धेरै आधारहरू छन्। काठमाडौँका 7,94,000 घर धुरिरहेछन् र त्यहाँ अहिले प्रत्येक घर धुरीले 350 न्यूनतम र त्योभन्दा बढी होटल रेस्टुरेन्ट र कल कारखानाहरूले त्योभन्दा बढी तिर्ने गरेको छ, जसले हिसाब गर्ने हो भने 31,94,00,000 चाहिँ मासिक रूपमा फोहोरको पैसा नागरिकहरूले तिरिराख्नु भएको छ र वार्षिक त्यो 381 करोड़ हुँदो रहेछ कम्तीमा। त्यो 381 करोड़ चाहिँ यहाँ फोहोर हामीले उत्पादन गर्छौ अथवा फोहोर हामीले जसले उत्सर्जन गर्छौ त्यो जहाँ लगेर विसर्जन गर्ने ठाउँमा त्यहाँका नागरिकहरूलाई यो रकमबाट त्यहाँ केही सम्बोधन गर्ने व्यवस्था हुनुपर्छ र यो अहिले फोहोर संकलन गर्नको लागि निशुल्क दिने होइन, टेन्डर प्रक्रियामा राखेर बिक्री गर्ने प्रक्रिया चाहिँ शुरूआत गरियोस्। धन्यवाद।
1: मान्य सदस्य सरस्वती लामा, त्यसपछि मान्य सदस्य ठाकुर सिंह थारू।

0: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो धारणा राख्न चाहन्छु। सभामुख महोदय, फोहोर हाम्रो घर, सड़क वा बजारको मात्र समस्या होइन, यो मानिसको स्वास्थ्य, वातावरण, शहरको सुन्दरता, रोजगारी र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको विषय हो। त्यसैले फोहोर नै कम गर्ने र निस्किएको फोहोरलाई उपयोग गर्ने सोचबाट कानून अगाडि बढ़ाउन आवश्यक छ। आज हामीले एउटा सामान्य कमजोर गरिरहेका छौं। कुहिने र नकुहिने फोहोर एउटै ठाउँमा मिसाउँछौं अनि त्यसलाई व्यवस्थापन गर्न ठूलो खर्च गर्छौं। घरबाटै फोहोर छुट्याउने संस्कार बसाल्न सकियो भने व्यवस्थापनको ठूलो समस्या त्यहीबाट कम हुन्छ। उदाहरणको लागि, भान्साबाट निस्किने जैविक फोहोरहरूबाट कम्पोस्ट मल वा बायोग्यास बनाउन सकिन्छ। कागज, प्लास्टिक, सिसा र फलाम जस्ता वस्तुलाई पुनः प्रयोग वा प्रशोधन गरेर फेरि बजारमा ल्याउन सकिन्छ। यसबाट फोहोर घट्नुका साथै नयाँ उद्योग र रोजगारीको अवसर पनि सिर्जना हुन्छ। सभामुख महोदय, हामीले आधुनिक प्रविधिको प्रयोग पनि बढ़ाउनुपर्छ, तर प्रविधि ल्याउने नाउँमा वातावरणलाई नै थप क्षति पुर्याउने काम हुनुहुँदैन। फोहोरबाट ऊर्जा उत्पादन, वैज्ञानिक प्रशोधन केन्द्र र पुनः प्रशोधन उद्योग स्थापना गर्दा वातावरणीय सुरक्षा, स्थानीय समुदायको स्वास्थ्य र आर्थिक सम्भावना तीनै पक्षलाई सँगसँगै हेर्नुपर्दछ। अर्को महत्वपूर्ण विषय फोहोर व्यवस्थापनमा खटिने श्रमिकको हो। उनीहरूलाई केवल फोहोर उठाउने मानिसका रूपमा होइन, स्वच्छ समाज निर्माणका महत्वपूर्ण श्रमिकका रूपमा सम्मान गर्नुपर्दछ। उनीहरूको स्वास्थ्य सुरक्षा, उचित पारिश्रमिक, बीमा र आवश्यक सुरक्षात्मक सामग्रीको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्छ। त्यसै गरी स्थानीय तहलाई जिम्मेवारी मात्र दिएर पुग्दैन, फोहोर व्यवस्थापनका लागि आवश्यक प्रविधि, जनशक्ति, बजेट र पूर्वाधार पनि उपलब्ध गराउनु पर्दछ। निजी क्षेत्रलाई समेत स्पष्ट मापदण्ड सहित लगानी गर्न प्रोत्साहित गर्न सकिन्छ। सभामुख महोदय, हाम्रो लक्ष्य फोहोर थुपार्ने ठाउँ खोज्ने होइन, फोहोर उत्पादन घटाउने, छुट्याउने, पुनः प्रयोग गर्ने र त्यसबाट मूल्य तथा रोजगारी सिर्जना गर्ने व्यवस्था बनाउनुपर्छ। यो विधेयकले केवल फोहोर व्यवस्थापनको कानूनी व्यवस्था मात्र होइन, स्वच्छता, स्वास्थ्य, उद्योग, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन आधार निर्माण गरोस्। स्वच्छ वातावरण र स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार हुन् भन्ने मेरो धारणा छ। धन्यवाद।
1: माननीय सदस्य ठाकुर सिंह थारू, त्यसपछि माननीय सदस्य अम्बिका देवी संग्रौला।
2: सम्माननीय सभामुख महोदय, म 6 वर्ष अगाडि एउटा घटना सम्झिन चाहन्छु। हामी पीआईएल उच्च अदालत नेपालगंज एउटा मुद्दा दायर गरेका थियौं, यो प्लास्टिक र बोतलका बारेमा। 30 जना विद्वान बहस गर्दै गर्दा उहाँले एउटा तर्क प्रस्तुत गर्नुभएको थियो। हामीले प्रयोग गरिरहेको सिसा प्राकृतिक रूपमा माटोमा मिल्नका लागि कम्तीमा 10 वर्ष लाग्दो रहेछ। हामीले तरकारी किन्नका लागि प्रयोग गर्ने झोला 20 देखि 500 वर्षसम्म लाग्दो रहेछ माटोमा मिल्न। यो दुईटा उदाहरणले के भन्छ भने हामी यी कुराहरूलाई रिसाइक्लिङ पुनः प्रयोग गर्नुको विकल्पै छैन। त्यसैले हामी चाहिँ पुनः प्रयोगका लागि हामी चाहिँ यो जोड़ दिनुपर्छ भन्ने मलाई लाग्छ। र माननीय मन्त्रीज्यूले ल्याउनु भएको यो फोहोर मैला व्यवस्थापन विधेयकको सकारात्मक पक्ष मलाई एकदमै खुशी लागेको कुरा यो दफा 68 मलाई एकदम राम्रो लागेको छ र यसले चाहिँ फोहोर मा चाहिँ यसले चाहिँ समस्या समाधान गर्नेमा म विश्वस्त छु। किनभने उत्पादकलाई नै जिम्मा दिएपछि उसलाई थाहा हुन्छ, जसले उत्पादन गरेको हुन्छ, जुन सूत्रबाट जे चिज उसले प्रयोग के रे बनाएको हुन्छ त्यससँग नष्ट गर्ने कुरा चाहिँ उसँग मात्रै सूत्र हुने भएको कारणले पनि यो कुरा छ। प्रदेश, स्थानीय समाज, स्थानीय सरकार र सम्बन्धित वडाका कुरामा जोड़ दिएको छ। यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु मन्त्रीज्यूलाई। र अन्तिममा यो अनलाइनको फोहोरबाट म एउटा पीड़ित भएको कारणले माननीय सम्माननीय सभामुख महोदयसँग म निवेदन गर्न चाहन्छु, यो अनलाइनको एउटा फोहोरले एउटा चाहिँ दुईजना कुरा गर्छन्, मेरा नाम लिन्छ र त्यो एउटा अनलाइनमा मेरो नाम जोडेर दुईजनाको कुरालाई समाचार प्रकाशित गरिन्छ। त्यसबाट म एकदम पीड़ाबोध गरेको छु। म सबै वर्दियावासी, सबै नेपाली दाजुभाइहरूलाई त्यस्तो फोहोर अनलाइनको कुरा नपत्याउन हुन, मेरो चाहिँ त्यस्ता घटनामा मेरो कुनै इन्भल्भ नरहेको जानकारी गराउन चाहन्छु। किनभने म आफै पनि इन्टरनेशनल एन्टी करप्सन अवार्डको चाहिँ जितेको विद्यार्थी हो। फेरि पनि धेरै धेरै धन्यवाद।
1: मान्य सदस्य अम्बिका देवी संग्रौला, त्यसपछि मान्य सदस्य तोसीमा कार्की।
3: सम्माननीय सभामुख महोदय, माननीय पूर्वाधार विकास मन्त्रीज्यूले फोहोर मैला व्यवस्थापन विधेयक 2083 हामी छलफल गर्दैछौ। केही टिपोट गरेको छु, मेरो व्यक्तिगत धारणाहरू छ। बुदागत रूपमा एकमा छ रिसाइक्लिङलाई प्रोत्साहन गर्ने, उद्योग कल कारखानाका फोहोर व्यवस्थापनमा निगरानी गर्नुपर्दछ, उचित फोहोर व्यवस्थापन नगर्ने कल कारखानालाई आर्थिक जरिमाना लिने नियम बनाउनुपर्छ, उद्योग कल कारखाना रिसाइक्लिङ गर्नमा प्रोत्साहन गर्ने, सड्ने र नसड्ने फोहोर मैलाहरू संकलन गर्दा नै छुटाएर गर्ने र व्यवस्थापन गर्दा पनि छुट्टै गर्ने। फोहोर मैला व्यवस्थापनमा स्थानीय तहको ठूलो भूमिका भएको हुनाले जिम्मेवारी स्थानीय सरकारलाई दिने र सरकारी कार्यालय, विद्यालय, संघ संस्थाका कार्यालय, टीएलओहरू खोला किनारमा फोहोर मैला फाल्नेदेखि सावधान हुने। कानून र नियम कागजको खोस्टामा बनाएर हुँदैन, यसलाई व्यावहारिक र सामाजिक रूपमा ल्याउनुपर्छ। सानैदेखि विद्यालयमा विद्यार्थीलाई आफ्नो कक्षा कोठा सफा गर्न लाउनुपर्छ। सभामुख महोदय, हाम्रो श्रद्धेय अध्यक्षज्यूले धरान उपमहानगरपालिकाको नगर प्रमुख हुँदा उहाँको अगुवाईमा हरेक बिहिबारलाई सफाबार भन्दै बिहानको समय हरेक गल्ली गल्लीमा झाडु बोकेर फोहोर सोर्ने, बेलुकाको समय धरानको भानुचोकमा आज पनि 197 हप्तामा सरसफाई आज पनि भइरहेको छ निरन्तर रूपमा। म पनि त्यो अभियानको नियमित अभियन्ता हुँ। हिजो के भयो, कसले के गर्यो भन्दा पनि अब हामीले कागजको खोस्टामा ऐन नियम त बनाउँछौ तर त्यो व्यवहारमा लागू हुँदैन। संविधान संशोधन त गर्छौ तर नागरिकको चारित्रिक संशोधन कहिल्यै हुँदैन, बानी आचरणमा परिवर्तन कहिल्यै भएन। सम्माननीय सभामुख महोदय, जसरी सिंहदरबार परिसरभित्र 275 जनाले वृक्षारोपणको सामूहिक श्रम गर्यौं, त्यसै गरी सरसफाई कार्यक्रममा पनि हामी 275 जना जुटौं, आफैबाट आजैबाट शुरू गरौं। अब नजुटे कहिले जुट्ने, अब नबुझे कहिले बुझ्ने। जसरी वृक्षारोपणमा एक चौरीमा उभियौं, त्यसै गरी हरेक महिनाको एक दिन हामी नै सरसफाईमा जुटौं। अनि मात्र आम नागरिकको आँखा खुल्छ, अनि मात्र देश सफा हुन्छ भन्ने सभामुख महोदयलाई अपील गरे। हामीले तिरेको करले त्यही भत्ता खाएर बस भन्ने गालीको वर्षा केही कम हुन्छ कि, विश्वलाई विश्व हुन्छ कि भन्ने 3 करोड़ नेपालीको बराबरी जिम्मेवारी दायित्व रहन्छ र अनि मात्र शहीदको आत्माले शान्ति पाउँछ। काम गरौं, श्रमको सम्मान गरौं, सरसफाई अभियानमा आजैबाट जुटौं। हस्त, नमस्कार, धन्यवाद।
1: मान्य सदस्य तुसीमा कार्की, त्यसपछि मान्य सदस्य पार्वती विक।
4: सामान्य सभामुख महोदय, झाडु र गुच्छो बोकेर सार्वजनिक स्थल सफाई गर्न गएको नेतालाई स्टन्ट भनिन्छ। समाजले अचम्म मान्छ, ओहो नेता पनि सफा गर्न पो गएछ भने। जस्तो कि समाज कस्तो भयो कि फोहोर गर्ने नेता चाहिँ सामान्यीकरण भएको जस्तो, फोहोर गर्ने नागरिक चाहिँ सामान्य मानिने जस्तो, सफा गर्नु चाहिँ अचम्म भए जस्तो। आज यहाँ फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रस्तुत भएको छ। यो विधेयकमा केही महत्वपूर्ण कुराहरू समेटिएका छन्, जस्तै डाटाबेस मेन्टेन गर्ने, जीआईएस नक्साङ्कन सहितको ट्र्याकिङ प्रणाली को कुरा पनि यो विधेयकले अगाडि सारेको छ, ग्रेडिङको कुरा आएको छ, स्थानीय तहलाई चाहिँ आर्थिक तथा प्राविधिक सहयोग पनि प्रदान गर्ने भन्ने कुराहरू यो सराहनीय छ, स्वागत योग्य छ। नागरिक सहभागिताका कार्यक्रमको कुरा पनि आएको छ। एउटा विषय के भन्न चाहन्छु भने, यसको प्रस्तावनामा स्पष्ट रूपले कार्बन उत्सर्जन घटाउने भनेर लेखिएको छ र अहिले हामी एकदमै क्लाइमेट रेजिलियन्सको कुरा गरिरहेछौँ, क्लाइमेट जस्टिसको कम्पेन्सेसनको कुरा गरिरहेका छौँ, एमिसन घटाउने कुरा गरिरहेछौँ र यो विधेयकमा कहीँ पनि के भनिएको छ भने फोहोर मैला व्यवस्थापन गर्दा चाहिँ कम प्रदूषण आउने गरी जलाउनु पर्छ भनियो, तर पहिला नै धुवा प्रदूषण गर्दा नै त्यो जोखिमलाई चाहिँ कम गर्नुपर्छ, पहिले नै त्यसको जोखिम नियन्त्रण गरेर त्यो धुवाको जोखिम र त्यसको मात्रा नै घटाउनुपर्छ भन्ने कुरा चाहिँ यो विधेयकमा छुटेको छ। म एउटा कम्प्लिटली डिफरेन्ट कन्सेप्चुअल प्याराडाइम सिफ्टको कुरा गर्न चाहन्छु। समाजको डिएनएभित्र नै हामीले के छिराउन जरुरी छ भन्दा, दण्ड जरिवाना र कानुनी नियन्त्रणले समाजलाई सफा बनाउने होइन, नागरिकको चेतनामा नै हामीले चाहिँ सफा स्वच्छ समाज निर्माण गर्न आवश्यक छ। त्यसको लागि नयाँ पुस्ता र बाल बालिकालाई चाहिँ हामीले फोहोर भन्ने कुरा नै एक्जिस्ट गर्दैन भनेर सिकाउनु पर्छ। भन्नुको मतलब हरेक कुरा चाहिँ कुनै न कुनै प्रयोगमा आउन सक्छ, देयर इज नो वेस्ट बट देयर इज ओन्ली वेस्टेड युज भनेर सिकाउनु छुटाउन सक्नुपर्छ। अब यो विधेयकमा ठाउँ ठाउँमा के लेखिएको छ भने सार्वजनिक स्थलहरूमा डस्टबिन राख्ने, विद्यालयमा डस्टबिन राख्ने भन्ने होइन। हामीले यसो हेर्ने हो भने कम्प्युटरमा हामी फाइलहरू डिलिट गर्दा कहाँ गएर बस्छ, रिसाइकल बिनमा गएर बस्छ। तर भौतिक रूपमा हामीले के बनायो, डस्टबिन बनायो। डस्टबिन भन्ने बित्तिकै फोहोर फाल्ने ठाउँ, फोहोर भन्ने बित्तिकै नचाहिने वस्तु होइन। अब म यहाँ प्याराडाइम सिफ्ट कसरी गरोस् भन्न चाहन्छु, हामीले समाजमा के गर्नुपर्छ भने नट ओन्ली रिसाइकल बिन, त्योभन्दा एक कदम अगाडि बढेर हामीले चाहिँ सोर्स बिनहरू बनाउनुपर्छ। विद्यालयमा विद्यार्थीलाई केराको बोक्रा गएर तिमीले डस्टबिनमा फालेर आऊ भन्ने होइन, सोर्स बिनमा राखेर आऊ भन्ने। घरमा उसले जस्तै चौचो खायो भने चौचोको त्यो प्लास्टिकलाई चाहिँ गएर डस्टबिनमा फ्याँकेर आऊ भन्ने होइन कि, उसलाई सोर्स बिनमा राखेर आऊ भनेर सिकाउनु पर्यो। सोर्स भन्ने बित्तिकै सेग्रिगेसनको कुरा आउँछ, सोर्स भन्ने बित्तिकै यो कहाँ प्रयोग गर्ने त भन्ने कुरा आउँछ। त्यसैले म यो सिफ्टलाई चाहिँ अब सोर्सको रूपमा अगाडि
1: मान्य सदस्य पार्वती बिक, त्यसपछि मान्य सदस्य यज्ञमणि नेउपाने।

0: सम्माननीय सभामुख महोदय, माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रस्तुत गर्नुभएको फोहोर मैला व्यवस्थापन 2083 माथि आफ्नो धारणा राख्न चाहन्छु। यो विधेयकमा सैद्धान्तिक रूपमा टिप्पणी पूर्ववक्ता विद्वान मान्यजीहरूले गरिसक्नु भएको छ। धेरै कुरालाई समर्थन गर्दै मेरो धेरै कुरा त्यसमा आएको जानकारी पनि गराउँदै नदोहोर्याउने शर्तमा यहाँ केही कुराहरू भन्न चाहन्छु। 2068लाई यसलाई राम्रो बनाउनका लागि पुनः 2083 यो विधेयक ल्याइएको छ। यसलाई सही ढंगले व्यवस्थापन गर्ने भनेको स्थानीय तह हो, यसलाई देखिराखेको छ। स्थानीय तहलाई जब हामी व्यवस्थापन सही ढंगले गर्न जोस जिम्मेवार बनाउँदैनौ, त्यति बेला हामीले जतिसुकै कानून बनाए पनि हामी व्यावहारिक ढंगले अगाडि बढ्न सक्दैनौ भन्ने कुरा प्रष्टै देखिन्छ। म स्थानीय तहमा पनि काम गरेर यहाँ आएको कारण पनि मलाई त्यो कुराको अनुभूति छ कि पहिलो कुरा जिम्मेवार चाहिँ हामीले नागरिकहरूलाई नै बनाउनुपर्छ फोहोर मैला व्यवस्थापन गर्ने कुरा। जब नागरिकहरूले फोहोर मैला व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको मनन गर्नुहुन्न नत्र भने हामीले पछि केही पनि गर्न सक्ने स्थिति चाहिँ रहँदैन। हामीले सधैँ कर्मचारीहरू मात्र राखेर हामी आफैले सफा गरिदिएर यो हुँदो रहेनछ। शान्ति प्रक्रियासँगै हामी आएर सदरमुकाम निकै बढार्यौं, तर पनि हामी अघि अघि बढाउँदै गयौं, पछि पछि भित्रबाट फोहोरका टुक्राहरू ल्याएर फेरि राखिदिएको इतिहासहरू पनि हामीले भोगेका छौं। त्यसले गर्दाखेरि पहिलो कुरा स्वयं नागरिकहरूलाई नै जिम्मेवार बनाउनुपर्छ भन्ने कुरा लाग्छ। अहिले एक तथ्याङ्कका अनुसार वार्षिक 10 लाख टन फोहोर निस्किने गर्दछ, त्यो मध्येको 51% फोहोर चाहिँ खोला र ल्यान्डफिल साइटमा मात्रै डम्पिङ हुन्छ भने 3% जति मात्रै यो जोस यो पुनर्चक्रण भन्ने प्रक्रियामा जान्छ र मान्छेहरूले अलिकता रोजगार पाइराखेको स्थिति चाहिँ छ। यसले गर्दाखेरि हामी कहाँ के देखाउँछ भने साँच्चीकै पनि हामी अहिले पनि फोहोर व्यवस्थापन गर्न सकिराखेका छैनौं। सबैभन्दा स्थानीय तहमा टाउको दुखाइको विषय यो फोहोर व्यवस्थापनको सवालमा त संघले दरो कानून बनाउने, स्थानीय तहले पनि कानून त बनाउँछ नै, स्थानीय तहलाई बलियो बनाउने त्यहाँ केही कुराहरू छन्। स्थानीय तहलाई व्यवस्थापन गर्नका लागि कम्तीमा पनि हामीले त्यहाँ केही कुराहरू चाहिँ एकदम गर्नुपर्छ कि दक्ष जनशक्तिहरू दिनुपर्छ, त्यसपछि भौतिक संरचनाहरू अलि व्यवस्थित बनाइदिने, त्यसपछि अलिकता हामीले त्यो कुरालाई गर्न थप त्यो जोस आर्थिक स्रोत के हामीले कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा हामीले आर्थिक व्यवस्थापनको पाटो पनि त्यत्तिकै ढंगले लिनुपर्छ। जब जुनसुकै पालिकाहरूमा पनि हेर्नुहुन्छ भने जहाँ स्थानीय तहहरू एक्टिभली लागिराखेको अवस्था छ त्यहाँ कस्तो छ भने फोहोर व्यवस्थापन छ, सुन्दर नगरपालिका।
1: माननीय सदस्य एज्ञमणि न्यौपाने, त्यसपछि माननीय सदस्य हरिमोहन भण्डारी।
2: सम्माननीय सभामुख महोदय, फोहोर मैला भएपछि रोग लाग्छ, रोग लागेपछि अस्पताल जानुपर्छ, अस्पतालमा पैसा चाहिन्छ, गरीबसँग पैसा हुँदैन, पैसा नभएपछि उपचार पाइँदैन, उपचार नपाएपछि मृत्यु हुन्छ मानिसको। त्यसैले यो विषयको सैद्धान्तिक छलफल फोहोर भन्दा पनि जीवनसँग सम्बन्धित हुनुपर्छ। फोहोर मैलामा जे राजनीति भइराखेको छ आज यो चीजलाई हामीले हेर्नुपर्छ। फोहोर मैलाभित्रको राजनीति अन्त्य गर्नुपर्दछ। वातावरण प्रदूषणको कुरालाई त्यसैले यो विषयको सैद्धान्तिक छलफल फोहोर भन्दा पनि जीवनसँग सम्बन्धित छ। आज म एउटा कुरा भन्छु मन्त्रीज्यूलाई, यो पूर्वाधार मन्त्रालयले यो चीज विकास निर्माण हेर्ने कि फोहोर मैला हेर्ने, त्यसैले वातावरण प्रदूषण रोकथाम तथा फोहोर मैला व्यवस्थापन मन्त्रालय नयाँ भयो भने त्यसले हेर्यो भने मानव जीवन बस्छ भन्ने मलाई लाग्छ। फोहोर मैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ, यो कुरा सबैको कुरा हो। तर सिस्डोल बञ्चरे डाँडामा फोहोर मैला फाल्ने गरिन्छ त्यहाँका नागरिकहरूको पनि त स्वास्थ्य होला नि हामीले यसलाई हेरेका छैनौं संविधानले धारा 30 ले स्वस्थ वातावरणको हक भनेर प्रत्येक नागरिकलाई दिएको छ तर त्यहाँ सिस्डोलका नागरिकहरू धारिङका नागरिकहरू क्यान्सर लागेर छालाको उपचार गर्न नपाएर मृत्युवरण गर्नु परेको छ आज फोहोर हामी घरबाट निस्किने फोहोरको मात्रै कुरा नगरौं जथाभावी फोहोर फाल्नेहरूलाई सजाय गर्ने कुरा त उल्लेख रहेछ आकाशमा हुने फोहोर जलवायुमा हुने फोहोर हिमालमा हुने फोहोरको विषयमा हामीले पनि प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ त्यसैले म भन्छु यो फोहोरको सन्दर्भमा जुन ऐन ल्याउनका लागि आएको छ यसमा मेरो सहमति छ तर अब हामीले अन्तमा एउटा व्यवस्था गर्नुपर्छ शहरको फोहोर मात्र सफा होइन न्यायालय र कर्मचारी तन्त्रभित्रको फोहोर पनि सफा गर्नुपर्दछ धन्यवाद
1: मान्य सदस्य हरिमोहन भण्डारी त्यसपछि मान्य सदस्य पुकार बम
3: धन्यवाद सभामुख महोदय यो देशमा फोहोरको नाममा एउटा कुरा पनि हामीले कन्ट्रोल गर्न सकेनौ प्लास्टिकको ब्याग मात्रै पनि र हामी तलबाट हरेक चीजमा प्रथम हुन्छौं यो देश फोहोरमा नि प्रथमै थियो पहिला पहिला र जब सम्मान्य बालेनजी मेयर भएर आउनुभयो त्योभन्दा अगाडि त नाक थुनेर धेरैसम्म बान्ता आउला जस्तो हुन्थ्यो मलाई त त्यस्तो हुन्थ्यो र उहाँ आएपछि धेरै कुरा सुधार भएको छ र इच्छा शक्ति भएको मन्त्रीजी आउनु भएको छ र उहाँले अब चाह्यो भने यसको ऱ्याङ्किङ घटाएर माथि लगेर फोहोरमा संसारमा यो नेपालको चाहिँ ऱ्याङ्किङ बढाउनुतिर लाग्नुहोला यो रणनीतिक बजेट त हाल्दै हुनुहुन्छ यसमा पनि हामीलाई दिनुहुन्छ कि मन्त्रीजी केही भन्ने इच्छा लाग्छ मलाई पनि केही यसमा आग्रह गर्दछु रणनीतिक फोहोर यो फोहोर त हाम्रो जिल्लामा नि भइसक्यो नि हजुरले त्यो रोग आफूलाई पनि ल्याउनु भयो मलाई नि छोड्यो त्यो कम व्यापक खतरनाक थियो मेरै जिल्लामा त्यस्तो रोग ल्याएर आउनुभयो भनेपछि यो त गल्ली गल्लीमा जिल्ला जिल्लामा चाहिने हो बजेट त्यही भएर मन्जु रणनीतिक फोहोर व्यवस्थापन अन्तर्गत हामीलाई जिम्मेवार बनाएर केही गर्नु पर्ला कि जस्तो लागिसक्यो मलाई र यो देशमा अब जिम्मेवार पब्लिक पनि हुनु पर्यो सरकार मात्रै भएर भएन फोहोरहरूको म्यानेजमेन्टका लागि त यसमा चाहिँ पब्लिकमा पनि त्यो अवेरनेस प्रोग्रामहरू आउनु पर्यो चलाउनु पर्यो यो इन्भाइरोमेन्टल एजुकेसनहरू दिनु पर्यो यसका इम्प्याक्टहरू के हुन् पोजिटिभ नेगेटिभ कुराहरू के हो त्यसपछि यसले हेल्थलाई ब्याडली इफेक्ट गर्छ यस्ता रोगहरू हुन्छन् भन्ने कुरा यसमा पब्लिक इन्भल्भमेन्टहरू पनि जरुरी छ जस्तो लाग्छ मलाई त्यही भएर मन्जु अब बडा आउनु भएको छ केही न केही हुन्छ जस्तो लागिरहेछ मलाई र नयाँ कुरा यसमा यो साइन्टिफिकली डम्पिङ साइटहरू यसमा कसैको डिस्टर्ब होइन साइन्टिफिकली र मेडिकली त्यो चाहिँ इम्प्रुभ हुनुपर्छ क्या त्यो म्यानेजमेन्ट हुनु जरुरी छ अब पुरानो टाइपको डम्पिङ साइट त्यहीँ उ गर्ने त्यहीँ सिनो फालिदिने त्यस्तो खालको डम्पिङ होइन अब नयाँ टाइपले जानुपर्छ पहाडमा पनि लामखुट्टेहरू टोक्ने रोगहरू लाग्ने डेङ्गु लाग्ने भइसकेको अवस्था छ मेरै पहाडमा त्यस्तो अवस्था छ अब अस्ति अस्ति उहाँलाई त्यो हेलिकप्टरमा यस्तो भयो भने यस्तो सिरियस भइदियो कि होल बडी मेरो त हजुरको जम्मै बिरामी भयो मसिता केटाहरू पनि बिरामी भयो 15 दिन म उठ्न नसक्ने अवस्था भनेपछि के यो एउटा इन्भाइरोमेन्टल च्यालेन्जिङ हो कि जस्तो लाग्छ मलाई पहाडमा पनि फेरि हुनु भने मेरो बैतडीमा भइगएको छु भनेपछि त बैतडीका लागि त अरू बजेटको व्यवस्था हुनुपर्छ कि जस्तो लागिसक्यो मलाई त्यही भएर फोहोर व्यवस्थापन च्यालेन्जिङ छ यसलाई कसरी हामीले अगाडि बढाउने र यसमा पब्लिकको सहभागिता बहुत इम्पोर्टेन्ट छ र अर्को कुरा अब यो ठिकै छ साइन्टिफिकली इफेक्टेड पनि भइसक्यो सबै कुराहरू आइसक्यो यो प्लास्टिक ब्याग त सक्नु पर्यो यसलाई म्यानेजमेन्ट गर्न सक्नु पर्यो मान्छेजी अति भइसक्यो प्लास्टिकको ब्याग अहिले पनि छन् त्यो यो चाहिँ अब स्ट्रिक्टली ऐनै ल्याउनु पर्ने हो कि कानुनै ल्याउनु पर्ने हो कि यो गर्नु पर्ला कि जस्तो लाग्यो मलाई त्यो भइरहेछ
1: मान्य सदस्य पुकार बम त्यसपछि मान्य सदस्य यशोदा कुमारी बराल
4: सम्माननीय सभामुख महोदय फोहोर मैला व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2083 माथि आफ्ना केही धारणा राख्न चाहन्छु मेरो सुझाव राख्नु पूर्व म एउटा सरकारी तथ्याङ्क सुनाउँछु केन्द्रीय तथ्याङ्क विभागले गरेको फोहोर मैला व्यवस्थापन आधारभूत सर्वेक्षण अनुसार नेपालका 2071 शहरी स्थानीय तहमध्ये 15% अर्थात करिब 41 स्थानीय तहसँग फोहोर बोक्ने गाड़ी नै छैन त्यसै गरी 482 ग्रामीण स्थानीय तहमा फोहोर मैला संकलन तथा ढुवानीमा सवारी साधनको पूर्वाधार न्यून वा लगभग नभएको अवस्था छ। बजेटको गम्भीर अभाव तथा ग्रामीण क्षेत्रको भौगोलिक बनोट कारण त्यहाँ मोटरेबल गार्बेज भेहिकल सेवा सञ्चालन हुन सकेको छैन। यस्ता क्षेत्रमा खुला स्थानमा फोहोर फाल्ने अभ्यास बढ़ी देखिन्छ। अब म विधेयकमा आउँछु। फोहोर मैला केवल फाल्ने वस्तुका रूपमा होइन स्रोतका रूपमा उपयोग गर्ने र चक्रीय अर्थतन्त्र सर्कुलर इकोनोमीसँग जोड्ने विधेयकको मूल अवधारणालाई म स्वागत गर्न चाहन्छु। स्रोतमा नै फोहोर वर्गीकरण, पुनः प्रयोग तथा पुनः प्रशोधन, उत्पादकको विस्तारित जिम्मेवारी, जोखिमयुक्त फोहोरको व्यवस्थापन र फोहोरबाट मल, ऊर्जा तथा औद्योगिक कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्थाले फोहोर व्यवस्थापनलाई नयाँ दिशातर्फ लैजान खोजेको देखिन्छ। सम्माननीय सभामुख महोदय, मेरा केही कार्यान्वयनमुखी सुझावहरू पनि छन्। स्रोतमा फोहोर वर्गीकरण गर्ने व्यवस्था प्रभावकारी बनाउन घरबाट छुट्याएको फोहोर संकलनदेखि प्रशोधन केन्द्रसम्मको सम्पूर्ण प्रणालीलाई छुट्टा छुट्टै हुनुपर्छ। घरमा कुहिने र नकुहिने फोहोर छुट्याएर फेरि एउटै गाडीमा मिसाएर लैजाने अवस्था आयो भने वर्गीकरणको उद्देश्य नै पूरा हुँदैन। विधेयकले वर्गीकृत फोहोरलाई अलग अलग साधनबाट ढुवानी गर्ने व्यवस्था गरेको छ। यसको कडाईका साथ कार्यान्वयन आवश्यक छ। त्यसै गरी फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिँदा जिम्मेवारीसँगै स्रोत र क्षमता पनि दिनुपर्छ। सबै स्थानीय तहको प्राविधिक जनशक्ति पूर्वाधार र वित्तीय क्षमता समान छैन। त्यसैले कमजोर क्षमता भएका स्थानीय तहलाई संघ र प्रदेशबाट आवश्यक प्रविधि तथा वित्तीय सहयोगको व्यवस्था व्यवहारमै प्रभावकारी बनाउनुपर्छ। फोहोर व्यवस्थापन स्थलबाट प्रभावित समुदायलाई फोहोर थुपार्ने ठाउँको समुदायमा रूपमा मात्र हेर्नु हुँदैन। उनीहरूको स्वास्थ्य, रोजगार, पूर्वाधार, शिक्षा र वातावरण संरक्षणमा प्रत्यक्ष लाभ पुग्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ। विधेयकले प्रभावित क्षेत्रको आर्थिक, सामाजिक र बौद्धिक विकास तथा रोजगारी प्राथमिकताको व्यवस्था गरेको छ। त्यसलाई कागजमा सीमित नराखी स्थानीय समुदायको अर्थपूर्ण सहभागितासहित कार्यान्वयन गर्न आवश्यक छ। सम्माननीय सभामुख महोदय, हामीलाई फोहोर उठाउने मात्र कानून होइन, फोहोर घटाउने, स्रोतमा छुट्याउने, पुन प्रयोग गर्ने, पुनः प्रशोधन गर्ने र फोहोरबाट मूल्य तथा रोजगारी सृजना गर्ने कानून चाहिएको छ। धन्यवाद।
1: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य कमल सुवेदी।
5: सम्माननीय सभामुख महोदय, फोहोर मैला व्यवस्थापन विधेयक 2083 मेरो केही धारणा राख्न चाहन्छु। फोहोर मैला भनेको मान्छेसँग प्रत्यक्ष जोडिएको समस्या हो। यसलाई जब व्यवस्थापन हुँदैन हामीलाई आउने समस्या रोग लाग्नुभन्दा रोग लाग्नै नदिने जस्ता समस्या समाधान गर्नुपर्छ। पहिला काठमाडौँलाई दुर्गन्धित बनाउने फोहोरहरू अहिले पनि छ, हिजो पनि थियो, भोलि पनि हामीले व्यवस्थापन राम्रोसँग नगर्यौं भने रहन्छ। र अहिले गाउँपालिका नगरपालिकामा जहाँ बस्ती बढ़ेको छ त्यहाँ पनि फोहोर मैला थुप्रिएको छ। त्यसलाई व्यवस्थित नहुँदा झाडा पखाला जस्ता ड्याङ्गो हुने कारण नै त्यही हो। त्यसले गर्दा धेरै मान्छेको ज्यान गइरहेको छ, समस्या समस्या छ। त यसलाई रिसाइक्लिङ गरेर कसरी गर्ने? सरकारले एउटा नीति यहाँ लेखेका नियमहरूमा सबै स्पष्टता छ, यसरी गर्छौ भन्ने छ। आज अर्को म विशेष धारणा यो सँगै रहेर राख्छु। हामीले विधेयक प्रस्तुत गर्छौं दिनका दिन यहाँ बोलेर रेकर्डिङको लागि मात्रै हो कि यो कार्यान्वयनको लागि हो? यत्रो समय खेर फाल्नको लागि मात्रै हो भने हामीलाई संशोधन पनि नगराउनुहोस्, यसमा छलफल पनि नगराउनुहोस्, बहुमतकै आधारमा ताली पट्काउनुहोस्। यसमा ल्याएका कानूनहरू उत्कृष्ट छन्, राम्रा छन्, यसलाई कार्यान्वयन होस् शुभकामना दिन चाहन्छौ। हामीले अहिले पनि समितिमा पठाइन्छ, समितिमा एउटा अक्षर तलमाथि हेरफेर गरिन्न। हामी जनताले तिरेको करबाट तलब भत्ता मात्रै खान आएको हो भने यो विषयवस्तुलाई हेरफेर गरियोस्। म सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउँछु, होइन भने हाम्रो संसदको अधिकारलाई कुण्ठित गरेर नराखियोस्। यो विधि पुर्याउनको लागि मात्रै शून्य समयमा पनि बोलेका कुराहरू प्रतिपक्ष दलका पुरै सुनिँदैन रहेछ। रेकर्डमा सुनिएको होइन कि हो कि यो कुरा पनि आइरहेको छैन। मन्त्रीज्यूबाट धेरै कुराहरू बोल्दाखेरि प्रतिपक्ष दलले बोलेका कुराहरू प्रतिबद्धता जाहेर गरेको देखिँदैन। त्यसैले गर्दा हामी तलब भत्ताको लागि मात्रै आएको, यो समय मात्रै खेर फाल्न आएका हौं भने गर्नुहोस्, होइन भने हाम्रा संशोधन हामीले गरेका छलफलमा केही हेरफेर हुन्छ भने मात्रै यो कुरालाई अगाडि बढ़ाइयोस्, नत्र भने हुन्छ हुँदैन भनेर पारित गरियोस्। सरकारले प्रस्ताव गर्छ, सम्मानीज्यूले भनेको आधारमा सत्ता पक्षको मान्यजाउले ताली पट्काउनुहुन्छ त्यो आधारमा चाहिँ कार्यान्वयन होस्, होइन भने हामीले गरेका समितिमा गएर पनि एक अक्षर हेरफेर हुँदैन भने यसमा छलफल गर्नुको अर्थ छैन, हाम्रो अधिकारमाथि हनन भएको छ। यो कुरा चाहिँ सरकार सम्बन्धित निकाय र सभामुख मार्फत ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य कमल सुवेदी, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।
6: सम्माननीय सभामुख महोदय, आज हामी फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयक 2083 माथि छलफल गर्न गइरहेका छौं। अब यो संसदमा आएको विधेयक मध्ये धेरै कम्प्रिहेन्सिभ रूपमा र धेरै कुरा समेटेर मन्त्रीजीले विधेयक ल्याउनु भएको छ र मलाई लाग्छ उहाँ आफै पनि इन्जिनियर प्राविधिक विषयवस्तु चाहिँ पनि जोडेर लिनु भएको छ र यसलाई कार्यान्वयनको कसीमा लैजाने चुनौती हामी सबैसँग साझा छ र यो विधेयकले तीनवटा विषयलाई बढ़ी उठान गरेको हो। एउटा हामीले स्थानीय तह, प्रदेश र संघसँग यो तीनै क्षेत्रको क्षेत्राधिकारभित्र परेको कुरा र संविधानको धारा 30 र 35 निर्देशित कुरालाई पनि यसले जोड़ गर्न खोजेको छ र मैले यो विधेयक पढ्दै जाँदाखेरि हेरेको के भने हामीले यो विश्वमा भएको र एसियामा पनि भएको बेस्ट प्र्याक्टिसहरू पनि हेर्न जरूरी रहेछ जस्तो लाग्थ्यो। त्यो हेर्दाखेरि जापानको मोडेल, हामीले दक्षिण कोरियाको हिसाबले हेर्दा, अझ सिङ्गापुर त एकदम सानो छ तर त्यहाँ त्यो ल्यान्डफिल साइडमा जानुभन्दा अगाडि धेरै रिसाइकल भएर नै आउने गर्छ, होइन? नर्वेको कुरादेखि लिएर स्विडेनको, अब त्यहाँ बायोग्यास र इनर्जी रिकभरीको कुराहरूमा पनि छ। त्यसले गर्दा अलिक फोहोरबाट मोहोरको पुरानो कुरासँगै अझै त्यसलाई हामीले रोजगारी, हरित अर्थतन्त्रसँग जोडेर जान सक्ने सम्भावना चाहिँ त्यहाँ छ र हामीसँगको

0: राष्ट्र बैंक बाट इजाजत प्राप्त ग वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्जर पेन्स।
6: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
6: उता हेर त भान्जा
7: हेरिरहेको छु त मामा
6: के देखाउ त भान्जा
7: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
6: भान्जा त्यसैले निधार यता ल्याऊ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ काठमाडौँ गइँदैन धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साधै झुक्क फोन नम्बर
8: 010-5509-97 97-510-97-778
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
2: सुविसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविसु इन्टरनेट
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
5: ल है साथीहरू, आज त घैरुङको सोल्टिनीहरूले चुड्का लाउन बोलाएको छ, सबैजना जानुपर्छ है।
6: ल ल
7: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ अरे नि, रमाइलो गर्नुपर्छ है।
8: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

0: ए भान्ज, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्ज,
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्ज?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
0: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर
2: 010-5509-17, 97-510-97-778।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
7: खाना बनाउनु अघि,
6: खाना खानु अघि,
7: साना बालबालिकालाई खाना खुवाउनु अघि,
6: चर्पी गएर आएपछि,
7: फोहोर कुरा छोएपछि
6: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
7: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
2: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार, रंग बहार
6: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेन्स।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोहरू 100.9 गर्जका साथै इन्टरनेट अनलाइनको www.radiohading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। पृथ्वी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक। मौसम तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध। रसुवा बाढ़ीमा सम्पर्क विहीन धादिङका 154 जना मध्ये 21 जनाको शव पहिचान। देउबा समूहबाट धादिङ कांग्रेसमा गोपाल विश्वकर्मा संयोजक चयन। र कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय। भोलि देशभर ठूलो पानी पर्ने। लगातारको वर्षाले सड़क अवरूद्ध हुन थाले। अब पूरा खबर। लगातारको वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले बिहिबार जारी गरेको अत्यन्त जरूरी सूचना अनुसार 2083 असोज 8 गते बेलुका 8 बजेदेखि असोज 9 गते बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो। हालै मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभागको सूचनालाई मध्यनजर गर्दै सम्भावित बाढ़ी पहिरो तथा डुबानजन्य जोखिमबाट यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले यात्रु तथा सवारी साधन चालकलाई मौसम तथा सड़क अवस्था बुझेर मात्रै यात्रा गर्न जोखिममुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पुनः पालना गर्न अनुरोध गरेको छ। आपतकालीन अवस्थामा नेपाल प्रहरीको हटलाइन 100 सशस्त्र प्रहरी बल 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्र 12-34 सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। नेपाली कांग्रेस धादिङले साँझसम्म 3 पालिकाको नेतृत्व चयन गरेको छ। धादिङको 13 पालिका मध्ये साँझ 5:45 बजेसम्म सिद्धलेख, बेनीघाट, रोराङ र गंगा जमुना गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ। नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार सिद्धलेखमा भीम भट्ट, बेनीघाट रोराङमा विनोद भट्टराई, गंगा जमुनामा भरत ढकाल सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। बाँकी 10 पालिकाको पनि सर्वसम्मत प्रयास भइरहेको र सर्वसम्मत नभए मतदान प्रक्रियामा जाने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले धादिङमा गोपाल विश्वकर्मालाई संयोजक तोकेको छ। समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले विश्वकर्मालाई संयोजकमा तोकेको हो। संयोजक तोकिएसँगै सदरमुकाम धादिङदेखिमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेको छ। नियमित महाधिवेशन पक्षधर समूहले 15 नियमित वडा अधिवेशन तयारीको लागि असोज 11 गति जिल्ला भेलाको आयोजना गरेको छ। धादिङको 104 वडाहरूमा 15 नियमित जिल्ला अधिवेशनबाट 45 वर्षभन्दा कम उमेरका युवाहरूलाई नेतृत्वमा ल्याउने गरी अघि बढ़ेको संयोजक विश्वकर्माले बताउनुभयो। देउवाले प्रतिपादन गरेको क द म ज म को सिद्धान्त अनुसार 104 वडाहरूमा जनसंख्याको आधारमा पुनः समानुपातिक र समावेशी अवधारणा अनुसार पार्टीको जिम्मेवारी दिने र निर्वाचित हुने पदको वैज्ञानिक तरिकाले जिम्मेवारी कार्यान्वयन गराउने बताइएको छ। देउवा समूहले बागमती प्रदेशको अन्य 10 जिल्लामा पनि संयोजक तोकेको छ। दोलखामा ताराबहादुर खड्का, रामेछापमा जित बहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विश्वकर्मा, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालगाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जन संयोजक तोकिएका छन्। दोलखामा जयराम श्रेष्ठलाई सह संयोजक तोकिएको छ। भक्तपुरमा संयोजक तोकिएका थापा जिल्ला सभापति हुन्। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारी वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी पहिरो र गेग्रान भावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। लगातारको वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा वृद्ध भएको छ। यस्तै मुख्य दुई सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिन रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसून प्रति कार्य कमाण्ड पोस्टको काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटवल सड़क खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रमा निरन्तर पहिरो जारी रहेको छ। यसैगरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा आज बेलुकी 7 देखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाइएको छ। झापा इलाम पाँच थर र ताप्लेजुङ जोड्ने सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभानमा भीषण आग लागि भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाको अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ। झण्डै 50 घरधुरी सहितको बाक्लो बस्तीमा के कारणले आगलागी भयो भन्ने यकिन भएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेतामा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आगै बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको 11 महाधिवेशन अघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो। त्यति बेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुल्ला राजनीतिमा वा कुनै राजनैतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो। यही असोज 5 गतेदेखि चलिरहेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन पारित भएको थियो। नेकपा एमालेको स्थायी कमिटिमा 7 जना मनोनित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप गेवाली, काशीनाथ दवाड़ी, देवराज घिमिरे र शिवमाया तुम्बा हाम्फेलाई स्थायी कमिटि सदस्यमा मनोनित गर्नुभएको हो। संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री वीरेन्द्र शाह हिज अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्रिय राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरण, योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहुन्जेल पेन्सन पाउने छैनन्। यस्तै अघिल्लो सेवावधि जोड्न चाहने पदाधिकारीले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ। सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। पृथ्वी राजमार्गमा रातिको समयमा सवारी साधन संचालनमा रोक। मौसम तथा सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध। रसुवा बाढ़ीमा सम्पर्कविहीन धादिङका 154 जना मध्ये 21 जनाको सत पहिचान। देउवा समूहबाट धादिङ कांग्रेसमा गोपाल विश्वकर्मा संयोजक चयन। र कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय। भोलि देशभर ठूलो पानी पर्ने, लगातारको वर्षाले सड़क अवरूद्ध हुन थाले। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: ए भान्जा, अब काठमाडौँ गइदेऊ न, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा।
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर
2: 010-5509-17, 97510-97778।
4: रेडियो धादिङ समय संकेत
5: अहिले साँझको 7 बज्यो।
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: रंगबहार रंगबहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्ट ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्ट।
4: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
4: थाइराइड रोग
5: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
4: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
5: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
4: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। कांग्रेस दुई हुने बाटोमा कांग्रेस संस्थापन इतर पक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।
3: 15 गते असोज

0: दिली जातं. मग ती वेबसाईट जायचे इथे अधिवेशन संपन्न होणे जरी अधिवेशन कार्यकारी
1: र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश. अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित.
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ. राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्. ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ. अब खबर सन्तोषी रावलबाट.
3: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ. भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ. मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ. आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ. भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ. विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ. बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ. देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्. अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ. जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो. प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ. मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो.
4: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ.
3: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ. यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्. मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो.
5: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो. पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिममुक्त क्षेत्र देखिएको छ. त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ. रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सनै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ. अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने सिसमको चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ. र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ. विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन् जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन् जुन चाहिँ पहिला पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर एकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ। त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढ़ी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढ़ी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
6: हुने समस्या हुन्छ।
5: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
6: डुबान
5: समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षा तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
3: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेपछि बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
0: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोज जाता वडा अधिवेशन सुरु हुने गर्छ। मंसिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
3: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
1: सन्तोषी रावल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
6: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
1: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
12: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौपुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक प्राथमिकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा चाहिँ पुर्याइरहेका छौँ।
11: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
6: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
11: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल:
13: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि, र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। त्यतातिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
11: तपाईँलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
14: सांसदका अभिव्यक्तिहरू
15: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
1: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
16: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागी मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्तहरू लागू हुने छन्
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
15: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
14: धन्यवाद
15: 74 मा तपाईले कति काम गर्नु भएको थियो अब अहिले तपाई 82 मा निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2 मा
14: 74 मा चाहिँ 2 नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन आज पनि हाम्रा 2 नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्नुस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 मा चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो टेन्डर गराइएको थियो 79 मा म सांसद छदै थिएँ र त्यो 79 को टेन्डर काम हुन सकेन बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसकेपछि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो
15: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ
14: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले
15: अहिलेसम्म संसदमा कतिपल्ट आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ के छ
14: मैले चाहिँ विचार राखेको छु मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
15: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन
14: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसलाई जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा
15: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ
14: छलफल सम्वाद त्यति भएको छैन म जिति
15: तपाईँको कारणले अथवा उहाँहरूको कारणले
14: मेरो पनि आफ्नो व्यस्तता भयो उहाँहरूको पनि व्यस्तता होला हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन
15: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिसहरू
14: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
15: बानेश्वरमा
14: हाम्रो चाहिँ भवन थियो हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन
15: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला
14: त्यो होला त्यो हेरौँ मैले पाएको भिन्नता क्या
15: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ
14: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
15: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन नयाँबाट बढी त्यो देखिन्छ
15: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँलाई अहिले दोस्रो कार्यकालमा पाउनुभयो
14: मैले थोरै पाएको छु
15: संख्यात्मक रूपमा
14: लगभग त्यही 10-12 जना
15: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
14: त्यस्तो छैन।
15: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
14: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। त्यो एआईका तर्फबाट यो
15: एआई
14: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो भिन्न
15: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद?
14: मैले अधिकांशको त्यही देख्छु।
15: तपाईँले त कतिको चलाउनुहुन्छ?
14: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो, तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
15: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
14: होइन,
15: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
14: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादा भन्दा विपरीत जाने खालका सबै छैन। त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु। त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र, संविधानको रक्षा, राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको।

0: त्यस्तो सांसदहरू भेटाउँछु,
1: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
0: हाम्रो कुरा केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो हाई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ, ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षकाको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
2: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन नेतृत्वले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ र 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 0102509077, 97510 97778।

0: विश्व ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: रंगबहार रंगबहार
3: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ष पेन्स
4: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
5: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
4: थाइराइड रोग
5: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
4: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
5: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ सम्पर्क ठेगाना
4: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक प्राली।

0: निकट तीन धादिंग बेसी पुसार बजार प्रहरी बीट अगाड़ी फोन नंबर 010-521-153 मोबाइल नंबर 98-512-21-153 र 98-43-78-43-22।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-03-239 र 98-43-40-33। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पैह्रो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्राका क्रममा बाढ़ी, पैह्रो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पैह्रो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvistu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तो इन्टरनेट
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्जर पेन
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।